0: आषाढा नक्षत्र लाग्नेछ। विष्कुम्भाद योगमा साध्य चार घटी चौविस पल्लासम्म, त्यसपछि शुभ योग लाग्नेछ। करुणामा वणिज अहोरात्र रहनेछ। आनन्दादि योगमा आज छत्र योग रहनेछ। सूर्य वृष राशिमा चन्द्रमा धनु राशिमा रहनेछन्। आजको दिनमान 34 घटी 20 पला अर्थात 13 घण्टा 46 मिनटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रही बिहानमा 5:10 जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:54 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय साँझमा 8:54 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि बिहानमा 6:14 रहेको छ।
1: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौ आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि।
2: मेष राशि हुने व्यक्तिहरूको लागि आज चन्द्रमा तुला राशिमा रहेकाले तपाईँको दिन उत्साहपूर्ण रहनेछ। व्यापारमा राम्रो आमदानी हुनेछ भने पढाइमा प्रगति देखिनेछ। परिवारमा सहयोग मिल्ने भएकाले नयाँ योजना अघि बढाउन सहज हुनेछ। सन्तानको सफलताले मन खुसी रहनेछ। साथीहरूसँग रमाइलो भेटघाट हुन सक्छ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ। आकस्मिक धन लाभको सम्भावना भएकाले खर्चमा पनि ध्यान दिन आवश्यक छ। मन प्रायको व्यक्तिबाट राम्रो समाचार प्राप्त हुने ग्रहयोग रहेको छ। अब दोस्रो राशि वृष राशि व्यक्तिहरूको लागि आज स्वास्थ्य राम्रो रहनेछ। परिवारसँगको सम्बन्ध अझ नजिक हुने देखिएको छ। यात्राको अवसर मिल्न सक्नेछ भने स्वादिष्ट भोजनको आनन्द पनि प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। काम समयमा सम्पन्न हुँदा मन प्रसन्न रहनेछ। साथीभाइको सहयोगले रोकिएका योजना अघि बढ्नेछ। अदालत अथवा कागजी काममा सफलता मिल्ने सम्भावना रहेको छ। खर्च बढ्न सक्ने भएकाले आर्थिक पक्षमा सावधानी अपनाउन आवश्यक छ। अब तेस्रो राशि मिथुन राशि व्यक्तिहरूको लागि आजको दिन कमजोर रहनेछ। प्रेम सम्बन्धमा सानो विवाद आउन सक्ने देखिएको छ। काममा ढिलासुस्ती हुँदा तनाव बढ्ने सम्भावना रहेको छ। व्यापारमा लगानी गरेर सोचे अनुसार लाभ मिल्न कठिन हुनेछ। परिवारका सदस्यसँग व्यवहार गर्दा संयमता अपनाउन आवश्यक छ। राजनीति तथा सामाजिक क्षेत्रमा मेहनत बढी र उपलब्धि कम देखिन्छ। पढाइमा ध्यान दिए पनि राम्रो नतिजा प्राप्त गर्न सक्नुहुनेछ। खर्च बढ्ने भएकाले आर्थिक योजना सही रूपमा अघि बढाउन आवश्यक छ। अब चौथो राशि कर्कट राशि व्यक्तिहरूको लागि स्वास्थ्यमा कमजोरी महसुस हुन सक्नेछ। आर्थिक पक्ष अपेक्षा अनुसार बलियो नदेखिएकाले खर्च नियन्त्रण गर्नुपर्नेछ। विदेशसँग सम्बन्धित काममा ढिलाइ हुन सक्छ। अध्ययन अथवा रोजगारीका लागि विदेशमा रहेका व्यक्तिहरूलाई भने लाभ मिल्ने सम्भावना रहेको छ। प्रेम सम्बन्धमा अविश्वास बढ्न सक्ने भएकाले कुराकानीमा सावधानी अपनाउन आवश्यक छ। यात्रामा सतर्क हुन आवश्यक छ। परिवारको सहयोगले केही अप्ठ्यारो महसुस हुनेछ। आराम र खानपानमा ध्यान दिनुहोला। पाँचौं राशि सिंह राशि व्यक्तिहरूको लागि आजको दिन राम्रो रहनेछ। काममा सफलता मिल्नेछ भने व्यापारबाट राम्रो लाभ प्राप्त हुनेछ। रोजगारीको अवसर पनि आउन सक्नेछ। समाज सेवा तथा नेतृत्व क्षेत्रमा सम्मान बढ्ने ग्रहयोग रहेको छ। परिवारका सदस्य तपाईँको व्यवहारदेखि खुसी हुनेछन्। प्रेम सम्बन्धमा नजिक हुने अवसर मिल्नेछ। आर्थिक अवस्था मजबुत बन्दै जानेछ। साथीभाइको सहकार्यबाट योजना सफल बन्नेछ। आत्मविश्वास बढ्ने भएकाले चुनौतीपूर्ण काम पनि सजिलै पूरा हुने देखिएको छ। अब छैटौं राशि कन्या राशि व्यक्तिको लागि आजको दिन चुनौतीपूर्ण रहने देखिन्छ। आफन्तसँग मनमुटाव हुन सक्नेछ। व्यापारमा ध्यान कम पुग्दा घाटा लाग्ने सम्भावना पनि रहेको छ। प्रेम सम्बन्धमा विश्वास कमजोर बन्न सक्नेछ। दाम्पत्य जीवनमा विवाद आउन सक्नेछ। काम गर्दा समय र परिस्थितिको ख्याल गर्नुहोला। अनावश्यक बहसबाट टाढा रहँदा राम्रो हुनेछ। साँझपछि धार्मिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्ने देखिन्छ। मन शान्त राखेर निर्णय लिन सके समस्या कम हुँदै जानेछ। अब सातौं राशि तुला राशि व्यक्तिहरूको लागि आज आफ्नै राशिमा चन्द्रमा रहेकाले दिन शुभ रहनेछ। कृषि पशुपालन तथा व्यापारबाट लाभ प्राप्त हुनेछ। बैंकिङ तथा शिक्षासँग सम्बन्धित काममा सफलता मिल्ने सम्भावना रहेको छ। परिवारको सहयोगले योजना अघि बढाउन सहज हुनेछ। प्रेम सम्बन्धमा नजिकिने अवसर मिल्नेछ भने दाम्पत्य जीवन सुखमय रहनेछ। आर्थिक अवस्था मजबुत बन्ने देखिन्छ। लामो समयदेखि रोकिएका काम पूरा हुन सक्छन्। मनोकामना पूरा हुँदा मन उत्साहित रहनेछ र आत्मविश्वास बढ्ने देखिएको छ। अब आठौं राशि वृश्चिक राशि व्यक्तिहरूको लागि आजको दिन कमजोर रहनेछ। हतारमा गरिएको निर्णयले समस्या निम्ताउन सक्नेछ। काममा ढिलाइ हुँदा तनाव बढ्ने सम्भावना रहेको छ। विरोधी पक्ष सक्रिय हुने भएकाले काममा सावधानी अपनाउन आवश्यक छ। अध्ययनको क्षेत्रमा सामान्य प्रगति हुनेछ। सिप सिक्ने अवसर प्राप्त हुन सक्नेछ। व्यापारमा लाभ नदेखिए पनि भविष्यका लागि आधार तय हुनेछ। परिवारका सदस्यसँग धैर्य व्यवहार गर्दा सम्बन्ध कायम हुनेछ। खर्च नियन्त्रण गर्न आवश्यक छ। अब नवम राशि धनुराशि। धनुराशिका व्यक्तिहरूका लागि आज स्वास्थ्यमा समस्या आउन सक्ने देखिएको छ। सवारी चलाउँदा अथवा हिँडडुल गर्दा सावधानी अप्नाउनु होला। अरूका काममा धेरै चासो दिँदा विवादमा पर्न सक्नुहुनेछ। अवसर आए पनि सोचे जस्तो उपलब्धि प्राप्त नहुन सक्छ। कामको जिम्मेवारी बढ्दा तनाव महसुस हुनेछ। आवेशमा निर्णय गर्दा हानि हुन सक्छ। आर्थिक कारोबार गर्दा कागजी प्रक्रिया हेर्नुहोला। गोपनीय कुरा अरूलाई विश्वास गरेर नदिनुहोला। परिवारको साथले तपाईँलाई राहत मिल्दछ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ। दिन रमाइलो उत्साहपूर्ण रहनेछ। रोकिएका काम पूरा हुँदा तपाईँको मन प्रसन्न हुनेछ। आर्थिक लाभ प्राप्त हुने सम्भावना बढ़ी रहेको छ। नयाँ वस्तु तथा भौतिक सुख सुविधा प्राप्त हुन सक्छ। अध्ययनमा रुचि बढ़नेछ भने यात्राको पनि अवसर जुट्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। साथीभाइसँगको भेटघाटले मन हलुका हुनेछ। भविष्यका योजनामा परिवारको साथ र समर्थन प्राप्त हुनेछ। अब एघार राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आज स्वास्थ्य सामान्य रहनेछ। दिन पनि कमजोर रहनेछ। अवसर खोज्न मेहनत गर्नुपर्ने देखिएको छ। छिमेकीसँग सामान्य विवाद बढ्न सक्ने देखिन्छ। आर्थिक पक्ष सन्तुलनमा राख्न आवश्यक रहेको छ। आवश्यक पर्दा ऋण अथवा सहयोग मार्फत काम चलाउनु पर्ने अवस्था आउनेछ। यात्रा गर्दा सावधानी अप्नाउनुहोला। परिवारका सदस्यको सुझाव मानेर अघि बढे राहत मिल्नेछ। आफूलाई धैर्य राख्दा निकै राम्रो हुनेछ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आज दिन मध्यम रहनेछ। मेहनत गर्दा पनि अपेक्षा अनुसार परिणाम नआउँदा तपाईँको मन खिन्न हुनेछ। व्यापारमा घाटा लाग्ने सम्भावना रहेको छ। कामको सिलसिलामा गरिएको यात्रा निकै फलदायी हुनेछ। सवारी चलाउँदा सावधानी अप्नाउनुहोला। आत्मविश्वास कमजोर हुँदा अवसर पनि गुम्ने देखिएको छ। परिवारको साथ पाएमा मनबल बढ्नेछ। खर्च नियन्त्रण गरेर अघि बढ्न सकेमा आर्थिक समस्या कम हुँदै जानेछ। स्वास्थ्यमा ध्यान दिन
0: राशिफलबारे जानकारी सँगै अब लागू आजको सायद विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य वृष राशिमा, चन्द्रमा धनु राशिमा रहनेछन्। त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज उत्तर दक्षिण र पश्चिमतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको छरनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको छरनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको छरनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न अब आजको शुभ लाभ अमृत बेला शुभ लाभदी बेला बिहानमा 5:10 छ बजेर 53 मिनटसम्म रोग बेला रहनेछ। बिहानमा 6:53 8 बजेर 35 मिनटसम्म उद्वेग बेला रहनेछ। बिहानमा 8:35 10 बजेर 18 मिनटसम्म चर बेला रहनेछ। बिहानमा 10:18 मध्याहमा 12 बजेसम्म लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। मध्याहमा 12 बजेदेखि दिनमा 1:43 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 1:43 3:25 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 3:25 5:08 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 5:08 6:50 रोग बेला रहनेछ। शुभ लाभादी बेलाको रातितर्फ लागौ। साँझमा 6:50 8:08 उद्वेग बेला रहनेछ। साँझमा 8:08 राति 9:25 चर बेला रहनेछ। राति 9:25 10:43 लाभ बेला रहनेछ। राति 10:43 12 बजेसम्म अमृत बेला रहनेछ। राति 12 बजेदेखि 1:18 काल बेला रहनेछ। राति 1:18 2:35 शुभ बेला रहनेछ। राति 2:35 3:52 रोग बेला रहनेछ। राति 3:52 भोलि बिहानमा 5:10 समय फेरि उद्वेग बेला रहनेछ। यसमा चरभन्दा शुभ, शुभभन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय, दिनमा 3:00 4:30 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको छलनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
3: हेलो
4: हेलो बहिनी, सन्चै छौ?
3: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
4: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
3: आहा, हस् हस्। अनि हुलाकमा पो जानु
4: हो नि? हुलाकमा जाऊ न।
3: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
4: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
3: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
4: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
3: ए सहरमा मात्र होला नि
4: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
3: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
5: नेपाल सरकार विज्ञापन हो
6: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
7: सफा कपडा संकलनमा हातेमाल गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
6: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
7: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
6: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
7: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
6: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856061186 9846035111 सम्पर्क नम्बर फेरि एकपटक 9846035111
8: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ
9: रेडियो सफलता 103.4 मेगाहर्ज

0: नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। गण्डकी प्रदेशमा जलेका यातायातका फाइल बिउताले बाटो खुल्ला। सेती नदीको पुल निर्माणमा 60% प्रगति। बहाना बाजी नगर्न मन्त्री लम्सालको निर्देशन। सीमा सम्बन्धमा प्रधानमन्त्रीको अभियुक्ति विरूद्ध पोखरामा खबरदारी। मिस नेपाल 2026का लागि आज पोखरामा अडिसन हुने। कास्कीमा 14 बहुवर्षीय सड़क अधुरै। डुंगा दडोकमा पुरूषतर्फ मत्स्य सहकारी र महिलातर्फ पहाड़ी घाट प्रथम। पोखरा महानगरले तोक्यो कृषि ट्राक्टरको भाडा दर। बढ़ी शुल्क लिए कार्यवाही हुने। प्रतिनिधि सभा नियावली प्रति कांग्रेसको गम्भीर आपत्ति। बहुमतको दम्बमा पारित नियावलीको विधिले शासनलाई अपनाउन गरेको आरोप। लिपुलेख सम्बन्धी कूटनीतिक नोटको भारतले पठाए जवाब। जीडीपीको अनुपातमा 10 वर्षकै सानो र सन्तुलित बजेट ल्याएको अर्थमन्त्री वागलेको दावी। जारी द्वन्द्वमा 8,000 हिजुल लहा लडाकुमारीको इजराको दावी। र 5 अन्तर विद्यालय वडा क्षेत्र फुटबल प्रतियोगिताको उपाधि बाँड्दै स्कूललाई। जेनजी आन्दोलनका क्रममा भदौ 24 गते जलेका फाल बिउताउने गरी गण्डकी प्रदेश सरकारले नयाँ कार्यविधि बनाएको छ। भदौ 24 गते देशैभरका थुप्रै सरकारी कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो। यातायात कार्यालय सहित गण्डकीका 80 बढ़ी सरकारी कार्यालय जलेका थिए। पोखराको यातायात कार्यालय पनि पूर्ण रूपमा जलेर नष्ट भएको थियो। त्यही कारण सेवाग्राहीले बिल बुक रिन्यू सवारी कर इजाजत पत्रको अभिलेखका काम रोकिएको थियो। प्रदेश सरकारले यसरी जलेका फाइलहरूलाई बनाउन सक्ने र पुनः अभिलेखीकरण गर्न सक्ने गरी बाटो खुलाएको छ। सरकारी ढड्डा र फाइलहरूलाई कानूनी रूपमा बुन्ट्याउन गण्डकी प्रदेश सरकारले नयाँ कार्यविधि बनाएको छ। सरकारले वैशाख 31 गतेको राजपत्रमा विशेष कार्यविधि प्रकाशित गर्दै जलेर नष्ट भएका सवारी दर्ता किताब, ढड्डा, चालक अनुमति पत्रका फाइल र मार्ग इजाजत पत्रको अभिलेख पुनः खड़ा गर्ने कार्यविधि बनाएको छ। आन्दोलनमा यातायात कार्यालयका दराजहरूमा रहेको भौतिक फाइल, सवारी यातायातका ऐतिहासिक ढड्डा र नागरिकको व्यक्तिगत विवरण रहेका कागजात नष्ट भएको गण्डकी प्रदेश सरकारले जनाएको छ। अभिलेख नै नरहेपछि कार्यालयले सवारीको नामसारी गर्ने, बिलबुक नवीकरण गर्ने, कर संकलन गर्ने र नयाँ अनुमति पत्र जारी गर्ने जस्ता कार्यहरू पूर्ण रूपमा ठप्प भएका थिए। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पोखराको सेती नदीमा बन्दै गरेको पुलको काममा कुनै पनि नारा बहानाबाजी नगर्ने निर्देशन दिएको छ। पोखरा मुगलिन राजमार्ग सुधार चरण एक अन्तर्गत पृथ्वीचोकमा निर्माणधीन पुलको भौतिक प्रगति बुझ्न मन्त्री लम्साल सोमबार स्थलगत अवलोकनमा पुग्नु भएको थियो। उहाँले कुनै पनि हेलचक्राई नगरी तोकिएकै समयमा आयोजना सम्पन्न गर्न निर्माण पक्षलाई सचेत गराएको हो। अवलोकनमा मन्त्री लम्सालसँगै पर्यटन मन्त्री गणेश पौडेल पनि सहभागी हुनुहुन्थ्यो। पोखरा भित्रिने मुख्य प्रवेशद्वारका रूपमा रहेको यो पुल निर्माणका लागि 2079 साउन 26 गते सम्झौता भएको थियो। 3 वर्षभित्र सक्ने लक्ष्य राखिए पनि चीनबाट सामग्री जनशक्ति ल्याउन भएको कठिनाईले शुरूमा काममा ढिलाइ भएको थियो। यस्तै दुईवटा घरको मुआवजा विवाद र 2 मिटर नियमित बाटोको पहुँच माग गर्दै स्थानीयले गरेको अवरोधका कारण निर्माणले गति लिन सकेको थिएन। यिनै कारणले पुलको म्याद 3 पटक थप भइसकेको छ। पहिलो पटक 2083 वैशाख 21 गतेसम्मका लागि म्याद थपिए पनि काम नसकेपछि दोस्रो पटक 2083 चैत 17 गतेसम्म म्याद बढ़ाइएको छ। पुलको हालसम्मको भौतिक प्रगति 60.14 र वित्तीय प्रगति 54.75% रहेको छ। आयोजनाका प्रोजेक्ट म्यानेजर कृष्णबहादुर कुंवरले यसबारे मन्त्रालयहरूलाई जानकारी दिएका छन्। हामीले रफ्तारमा काम गरिरहेका छौं तर प्राविधिक कारणले केही ढिलाइ हुन गएको हो, कुंवरले भने। उहाँले तल्लोपट्टिको पुलको काम चढ़ाइसकिने र उत्तरतर्फको काम पनि निर्धारित समयमै सम्पन्न गर्ने दावी गरे। उनले उत्तरतर्फका 2 घरको मुआवजा र बाटोको विवादले काममा केही असर परेको स्पष्ट पारे। विवादित घर हटाउने विषयमा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले 1 हप्ताको समय दिएकी छिन्। अब यो कारणले निर्माणमा कुनै अवरोध हुन नदिने उनको प्रतिबद्धता छ। मुगलिन पोखरा सड़क आयोजना निर्माण कम्पनी एमएस रसुवा कन्स्ट्रक्सनका कन्सल्टेन्ट लिडर एनरिकको म्यानानीले पनि पुल निर्माणको काम सन्तोषजनक रहेको बताए। एसियाली विकास ब्याङ्क एडीबीको सहयोगमा भ्याटसेट 1.7 अर्ब रूपियाँको लागतमा यो पुल निर्माण गरिरहेको छ। यो नेपालकै नमूना एक्स्ट्रा ड्रोज प्रकारको पुल हुनेछ, जसको जग डिप फाउण्डेशन प्रविधिबाट तयार गरिएको छ। ब्रिफिङ सुनेपछि मन्त्री लम्सालले कुनै पनि समस्या भए सरकारलाई सम्म भन्न आग्रह गर्दै ढिलासुस्ती नगर्न निर्देशन दिए। यो पुल सञ्चालनमा आएपछि पृथ्वी चोक र आसपासको क्षेत्रमा हुने अत्याधिक ट्राफिक जाम समाधान हुने अपेक्षा गरिएको छ। पोखरा रंगशाला नजिकै भएकोले खेलकुद सञ्चालनका बेला हुने सवारी चाप व्यवस्थापनमा पनि यसले ठूलो मदत पुर्याउनेछ। पोखरा दर्शक अन्य भागसँग जोड्ने मुख्य नाकामा यो पोखरा देशका अन्य भागसँग जोड्ने मुख्य नाकामा यो पुल कोसी ढुङ्गा साबित हुने मन्त्रीले बताएका छन्। नेपाल र भारत बीचको सीमा सम्बन्धी संवेदनशील विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसदमा दिएको विवादास्पद अभिव्यक्तिको विरोध पोखरामा प्रदर्शन भएको छ। प्रधानमन्त्री शाहले संसदमाको रोस्टमबाटै नेपालले पनि भारतको जग्गा मिचेको भन्ने अभिव्यक्ति दिएपछि त्यसको प्रतिवादमा राजनीतिक दल र नागरिक समाज सड़कमा उत्रेका हुन्। पोखराको शहीद चौकमा भएको कार्यक्रममा प्रदर्शनकारीहरूले प्रधानमन्त्री शाहको भनाई राष्ट्रघाती र तथ्यहीन भएको भन्दै चर्को नाराबाजी गरे। विरोध कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य शंकर बरालले प्रधानमन्त्री शाहले आफ्नो तथ्यहीन र जगाई जिम्मेवारी अभिव्यक्तिप्रति संसद र नेपाली जनतासँग सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताए। उनले प्रधानमन्त्री शाहले राष्ट्रिय सार्वभौम सत्तामाथि खेलवाड़ गर्ने खालका गैर जिम्मेवारी अभिव्यक्ति तत्काल फिर्ता लिन माग गरे। उनले निश्चित राजनीतिक दलभन्दा पनि स्वतन्त्र देशभक्त नागरिक को तर्फबाट आन्दोलन गर्ने चेतावनी दिए। जिल्ला विकास समितिका कास्कीका पूर्व सभापति पुण्यप्रसाद पौडेलले सुस्ता र कालापानी सहित 71 स्थानमा भारतको तर्फबाट सीमा मिचेको दावी गर्दै नेपालले सीमा मिचेको ठाउँ देखाउन प्रधानमन्त्री शाहलाई आग्रह गरे। उनले सीमा समस्यालाई कूटनीतिक संवाद र ऐतिहासिक प्रमाणका आधारमा समाधान गर्नुपर्नेमा देशको कार्यकारी प्रमुखले नै उल्टो दावी गर्नु कूटनीतिक मर्यादा विपरीत भएको तर्क गरे। कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका पोलिट ब्यूरो सदस्य केशवराज बहादुर परियार, नेकपा माओवादी कास्कीका प्रतिनिधि उमेश सीके लगायतले सीमा सम्बन्धी गम्भीर विषयमा प्रधानमन्त्री शाहबाट आएको असंवेदनशील र आत्मघाती टिप्पणीले नेपालको कूटनीतिक अडानलाई कमजोर गरेको दावी गरे। 2077 जेठ 7 गते तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले लिम्पिया दुराली पुलेक र कालापानी समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेका थिए। उक्त नक्सा ऐतिहासिक तथ्य सन्धि सम्झौता र प्रमाणका आधारमा संघीय संसदले सर्वसम्मतिले अनुमोदन गरी संविधानको अनुसूचीमा समेत समावेश गरिसकेको अवस्थामा प्रधानमन्त्री शाहको यस्तो भनाई आउनु संविधानकै अपमान भएको दावी गर्नुभएको छ। सौन्दर्य प्रतियोगिता मिस नेपाल 2026 लागि मंगलबार पोखरामा अडिसन हुने भएको छ। आयोजक संस्था द हिरन ट्रेजरले देशका विभिन्न शहरहरूमा नयाँ प्रतिभाको खोजी गर्ने क्रममा पोखराका अडिसन आयोजना गरेको हो। पोखरामा हुने यस छनौट प्रक्रियाबाट उत्कृष्ट प्रतियोगिताहरूलाई काठमाडौँमा हुने अन्तिम प्रतिस्पर्धाका लागि छनौट गर्ने आयोजक द हिरन ट्रेजरका निर्देशक सुवर्ण छेत्रीले जानकारी दिनुभयो। यस वर्षको मिस नेपालका लागि आवेदन दिने अन्तिम मिति आगामी जेठ 25/2083 तोकिएको छ। प्रतियोगिताको ग्रान्ड फिनाली 2083 साउन 16 गते ललितपुरको पुलचोक स्थित द प्लाजामा आयोजना हुनेछ। यस पटकको प्रतियोगिताबाट मिस नेपाल ओल्ड, मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेशनल गरी तीनजना मुख्य विजेताहरूको घोषणा गरिने छेत्रीले बताउनुभयो। प्रतियोगितामा सहभागी हुने इच्छुक युवतीहरूको न्यूनतम उचाइ 5'3" र उमेर 18-27 वर्षको बीचमा हुनुपर्ने मापदण्ड तोकिएको छ। नेपाली नागरिकता भएका वा विदेशमा बसोबास गर्ने र गृह मन्त्रालयबाट एनआरएन कार्ड प्राप्त गरेका नेपाली युवतीहरूले यसमा निशुल्क आवेदन दिन सक्नेछन्। सहभागी हुन चाहनेले मिस नेपालको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत आफ्नो विवरण बुझाउन सक्ने व्यवस्था मिलाइएको छ। द हिडन ट्रेजरले यसअघि नेपालगंज, इटर, बिर्ता मोडमा अडिसन झरिसकेको छ। टोली लेक, पोखराको पछि बुटोल, जनकपुर र अन्तिममा काठमाडौँमा अडिसन गर्ने उहाँले बताउनुभयो। काठमाडौँका विभिन्न 10 कलेजहरूमा मिस नेपाल एक्टिभेसन अभियान समेत चलाइने र अन्तिम अडिसन जेठ 26 गते काठमाडौँमा हुने आयोजकले जानकारी दिएको छ। झनौट भएका प्रतिस्पर्धाहरूलाई ग्रान्ड फिनालीका लागि आवश्यक पर्ने विशेष प्रशिक्षण तथा ग्रुमिङ प्रदान गरिनेछ। पोखरा अडिसनलाई पोखरा जेसिसले समन्वय गरेको छ। पोखरा अडिसनका संयोजक रविन्द्र गोदारले अडिसनलाई भव्य बनाउने गरी काम अगाडि बढ़ाएको बताएका छन्। पोखरा महानगरपालिका वडा नम्बर 9 पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी तथा विभिन्न दलितहरूको लागि स्थानान्तरणका लागि उपयुक्त जग्गा पहिचान तथा सिफारिश गर्ने गरी गठित जग्गा व्यवस्थापन समितिले आफ्नो काम तीव्र पारिरहेको छ। पोखरा महानगरपालिका वडा नम्बर 17 का वडा अध्यक्ष राधिका कुमारी साई योगीको समन्वयमा गठित समितिले नगर क्षेत्रमा सम्भावित स्थानहरूको स्थलगत अवलोकन गरिरहेको छ। समितिले भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितहरूका लागि बसोबासका लागि सुरक्षित स्थानको खोजी गरिरहेको छ। समितिमा वडा अध्यक्षहरू दिपेन्द्र मरासिन, तोरण माने, बोधरादुर कार्की, वडा 25 का कार्यवाहक अध्यक्ष धना पोखरेल, नापी शाखा प्रमुख सीता कार्की र सदस्य सचिवमा महानगरका प्रशासकीय अधिकृत टीकाराम बजगाई रहनु भएको छ। समितिले आफूले गएको 10 दिनको समय सीमा भित्र उपयुक्त स्थानको पहिचान गरी व्यवस्थापनका लागि सिफारिश सहित प्रतिवेदन पेश गर्ने जनाएको छ। पोखरा महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कृषि कार्यमा प्रयोग हुने ठूलो ट्याक्टर तथा हात ट्याक्टरको भाडा दर निर्धारण गरेको छ। महानगरपालिकाको यातायात व्यवस्थापन समिति, कृषि सञ्जाल तथा सम्बन्धित सरकारवाला निकायबीच जेठ 18 गते बसेको संयुक्त बैठकले कृषि मेसिनरीको भाडा दरमा एकरूपता कायम गर्न, कृषकलाई सुलभ सेवाको सुनिश्चितता गर्न तथा कृषि उत्पादन लगायत लागत घटाउन उद्देश्यले भाडा दर निर्धारण गरेको हो। महानगरपालिकाले उक्त निर्णय तत्काल लागू भएको बताएको छ। निर्णय अनुसार कृषि समूह कृषकले आफै नै लगानीमा खरिद गरिएको मिली टेलरको भाडा प्रति घण्टा 1020 रूपियाँ तोकिएको छ। अनुदानमा प्राप्त मिली टेलरको हकमा भने प्रति घण्टा 900 रूपियाँ भाडा दर कायम गरिएको छ। ठूला ट्याक्टरको भाडा दर सञ्चालन अवधिका आधारमा निर्धारण गरिएको छ। ट्याक्टर 30 मिनट भन्दा बढ़ी सञ्चालन भएमा प रति घण्टा 3400 रूपियाँ भाडा लाग्नेछ। 30 मिनट भन्दा कम सञ्चालन भएको अवस्थामा प्रति मिनट 60 रूपियाँका दरले भाडा तिर्नुपर्ने अवस्था रहेको छ। महानगरपालिकाले इन्धनको मूल्यमा हुने घटबढ़का आधारमा भाडा दरलाई आवश्यकता अनुसार समय सापेक्ष समायोजन गरिने जनाएको छ। तोकिएको दरभन्दा बढ़ी शुल्क दिएको वा कृषकलाई मर्का पर्ने गतिविधि परेको पाइएमा प्रचलित कानून, स्थानीय ऐन तथा नियमावली अनुसार सम्बन्धित वडा कार्यालय मार्फत आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाइने निर्णय गरिएको छ। आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडेरियाले कृषि क्षेत्रको आधुनिकीकरणसँगै किसानको हित संरक्षण गर्न भाडा दरमा एकरूपता ल्याइएको बताउनुभयो। उहाँले निर्धारित दर रेटको पूर्ण पालना गर्न महानगर क्षेत्रभित्र कार्यरत कृषि समूह, सहकारी कृषि यन्त्र संचालक तथा अन्य सरकारवालालाई आग्रह गर्नुभएको छ। फेवातालमा मंगलबार आयोजित खुल्ला डुंगा दौड़ प्रतियोगितामा पुरूषतर्फ अर्पण मत्स्य सहकारी र महिलातर्फ पहाड़ी घाट समूहले पहिलो स्थान हासिल गरेको छ। फेवा डुंगा व्यवसाय संगठनको आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रबन्धमा शनिबार यो प्रतियोगिता सम्पन्न भएको हो। परम्परागत डुंगाको महत्व जोगाउन र खेल पर्यटन प्रबन्धन गर्ने उद्देश्यले आयोजित दौड़मा पोखराका विभिन्न घाट र समूहले उत्साहजनक सहभागिता जनाएका थिए। पुरूषतर्फको प्रतिस्पर्धामा कुमार जलारी, गणेश जलारी र कृष्ण जलारी सम्मानित सम्मिलित अर्पण मत्स्य सहकारी संस्थाको टोलीले बाजी मार्यो। सोही सहकारीकै अर्को टोलीले दोस्रो स्थान प्राप्त गर्यो, जसमा टेकबहादुर जलारी, राजु जलारी र राजेन्द्र जलारी सहभागी थिए। त्यसै गरी कपिल चौधरी, सुन्दर आले र सुदर्शन सम्मिलित बाराई घाट समूह तेस्रो भयो भने विशाल श्रेष्ठ, चित्र मगर र चन्द्रमाझीको समूह सान्त्वना भयो। महिलातर्फको प्रतिस्पर्धा सोनी गुरूङ, दिल सुब्बा गुरूङ र सीता श्रेष्ठ सम्मिलित पयारी घाटको टोली प्रथम भयो। उषा गुरूङ, निर्मला गुरूङ र अस्मिता मगरको तालपारी टोली दोस्रो भन्दा अञ्जना जलारी, चन्द्रमाया जलारी र पञ्चमाया जलारी सम्मिलित जलारी दिदी बहिनी समूहले तेस्रो स्थान हासिल गर्यो। प्रतियोगितामा कृष्ण कुमारी कणेल, पूर्णकाला हिमाली र सीता हिमालीको टोली सन्तवना स्थान हासिल प्राप्त गरे। प्रतियोगिताका दुवै विधायकमा पहिलो हुनेले 30,000, दोस्रोले 20 र तेस्रो हुनेले 10,000 र सान्त्वना स्थान प्राप्त गरेले 5,000 रूपियाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्। विजयी खेलाड़ीले आयोजक समितिका अध्यक्ष बलराम गिरी, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पारी, खेलकुद संयोजक बत्ती गुरूङ र आर्थिक समिति संयोजक बुद्धिनाथ पाण्डे लगायतले पुरस्कार वितरण गरे। यसअघि पोखरा महानगरपालिका वडा नम्बर 6 वडाध्यक्ष विष्णुबहादुर भट्टराईले एक समारोहका बीच प्रतियोगिताको उद्घाटन गरेका थिए। उनले फेवातालको प्रचार प्रसार र पुरानो ढुङ्गाको महत्व चिनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए। पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पारीले पोखरामा खेल पर्यटनको विकास गर्दै पर्यटन प्रबन्धन गर्न ढुङ्गा दर कोसी ढुङ्गो बन्ने उल्लेख गरे। नेपाल पर्यटन बोर्ड गण्डकीका कार्यालय प्रमुख मणिराज लामिछानेले सन्देश मार्फत पोखरालाई इभेन्टको शहरका रूपमा चिनाउन यो प्रतियोगिता मदत गर्ने बताए। उनले यसको निरन्तरताका लागि बोर्डले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। आयोजक संस्थाका अध्यक्ष बलराम गिरीले फेवातालका पुराना ढुङ्गाको आफ्नै विशेषता रहेको भन्दै यसको संरक्षणमा सरकारवाला पक्षले ध्यान दिनुपर्नेमा जोड़ दिए। संचारकर्मी दिपेन्द्र पारी र आयोजक समितिका शिव रुद्र जीशीले सञ्चालन गरेको कार्यक्रममा बुद्धिनाथ पाण्डेले स्वागत मन्तव्य राखेका थिए। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गालो। अब एकैछिन विश्रामको पालो।
1: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
2: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार विज्ञापन हो।
6: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, हेरिराखु जस्तो कता बनाएछ?
7: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
6: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
8: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
7: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा, मोबाइल नम्बर 9802521050, 9825127014।
9: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
10: कुकुरको भ्याक्सिनेसन,
9: कुखुरा तथा गाई भैंसीको दान।

0: तपाईले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
0: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 50 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0615356551। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
1: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
7: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
12: काममा अलि सघाउँछ कि भनेर नि।
11: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
13: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: एकैछिनको विश्राम पछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली कांग्रेसले प्रतिनिधि सभाबाट आइतबार बहुमतका आधारमा पारित गरिएको प्रतिनिधि सभा नियमावली 2083 प्रति गम्भीर आपत्ति जनाएको छ। पार्टी प्रवक्ता देवराज चालिसले सोमबार विज्ञप्ति जारी गर्दै सदनलाई व्यवस्थित बनाउन ल्याइएको नियमावलीले कानून निर्माणमा कार्यान्वयन सिद्धान्तमाथि आघात पुर्याएको बताउनुभयो। उहाँले नियमावली पारित गर्ने प्रक्रिया तथा समावेश गरिएका प्रावधानहरू लोकतान्त्रिक अभ्यास, संसदीय मर्यादा र विधिको शासनको भावना विपरीत रहेको उल्लेख गर्नुभयो। कांग्रेसका अनुसार मसौदा समितिदेखि संसदसम्मको छलफलका क्रममा विपक्षी दलहरूले उठाएका फरक मत, संशोधन प्रस्ताव, सुझाव तथा संवैधानिक प्रश्नहरूलाई पूर्ण रूपमा व्यवस्था गरिएको छ। कांग्रेसले लोकतन्त्र विधिबाट सञ्चालन हुने व्यवस्था भएको भन्दै नियमावलीको प्रस्तावमा नै बाधा अड्काउ फुकाउने प्रावधानलाई मार्गदर्शन सिद्धान्तका रूपमा राख्ने प्रयास अलोकतान्त्रिक भएको जनाएको छ। अपवादको व्यवस्था आवश्यक हुन सक्ने भए पनि त्यसलाई नै मूल दर्शनका रूपमा स्थापित गर्न खोज्नु स्वीकार्य नहुने पार्टीको धारणा छ। नियमावलीको नियम 259 रहेको प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि भन्ने वाक्यांश प्रति कांग्रेसले विशेष असहमति जनाएको छ। उक्त व्यवस्था संविधान तथा लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको दावी गर्दै भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण जस्ता गम्भीर अभियोग लागेका सांसदलाई निलम्बनबाट जोगाउने उद्देश्यले यस्तो प्रावधान राखिएको आरोप लगाएको छ। प्रवक्ता चालिसले कुनै व्यक्ति विशेषता कानूनी मुक्ति दिने मनसायले यस्तो व्यवस्था गरिएको भन्दै यसले संविधान संविधानले प्रत्याभूत गरेको समानताको हक र जवाफदेताको सिद्धान्तलाई चुनौती दिएको बताउनु भएको छ। संघीय संसदको एउटा सभाले आफ्नो व्यवस्थापनका लागि बनाएको नियमावलीले संसदबाट पारित ऐनलाई निष्प्रभावी बनाउन नसक्ने कांग्रेसको

जिकिर छ। कांग्रेसले कानून सबैका लागि समान हुनुपर्ने र कानून बनाउन संसदले आफ्ना लागि विशेष संरक्षण खोज्नु संसदीय मर्यादाको उपहास भएको बताएको छ। विशेष अधिकारको नाममा संसदलाई कानूनी तथा सार्वजनिक प्रश्नभन्दा बाहिर राख्ने प्रयासले जवाबदेहिता कमजोर बनाउने चेतावनी पनि दिएको छ। त्यस्तै नियमावलीको नियम 140 संविधान संशोधन सहित सम्बन्धी संवैधानिक प्रक्रियाको अपव्याख्या गरेको कांग्रेसको निष्कर्ष छ। उक्त व्यवस्थाले राष्ट्रिय सभाको विशेष अधिकारलाई कुण्ठित गरी संविधानको मूल भावना कमजोर बनाउने प्रयास भएको भन्दै पार्टीले यसलाई असंवैधानिक र अस्वीकार्य भनेको छ। विज्ञप्तिमा बहुमतको बेहलमा अल्पमतका तर्क संवैधानिक मर्म लोकतान्त्रिक मूल्यहरूको अपेक्षा गरिएको उल्लेख गर्दै कांग्रेसले संविधानको सर्वोच्चता कानूनी शासन पारदर्शिता र जवाफदेहिताको पक्षमा दृढतापूर्वक अभिव्यय रहने प्रतिबद्धता जनाएको छ। साथै लोकतान्त्रिक मूल्यहरूको संरक्षणका लागि निरन्तर आवाज उठाइरहने स्पष्ट पारेको छ। लिपुलेख प्रयोगको सन्दर्भमा नेपालले पठाएको कूटनीतिक नोटको जवाब भारतले पठाएको छ। प्रधानमन्त्री वीरेन्द्र शाहले भारतबाट कूटनीतिक नोटको जवाब आएको जानकारी संसदलाई गराएका हुन्। सरकारले वैशाखमा नेपाली भूमि लिपुलेख हुँदै भारत र चीनलाई कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न लागेको आपत्ति जनाउँदै दुवै छिमेकीलाई पत्र पठाएको थियो। सबै राजनीतिक दलहरूसँगको परामर्शमा सरकारले नेपालको पोजिसन बारे दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो। भारत र चीनले नेपालको भूमि लिपुलेख पास हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेको थियो। भारत सरकारले आयोजना गर्ने कैलाश मानसरोवर यात्रा 2026 जुनदेखि अगस्तसम्म सञ्चालन हुनेछ। नेपालले कूटनीतिक नोट पठाए लगत्तै भारतले कैलाश मानसरोवर यात्रा 1954 हुँदै आएको टिप्पणी गरेको थियो। त्यति बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यो विषयमा प्रतिक्रिया जनाएका थिए। प्रधानमन्त्री शाहले औपचारिक रूपमै भारतबाट जवाब आएको बताएका हुन्। प्रधानमन्त्रीले प्राप्त जवाबमा वार्ता मार्फत समस्या समाधान गरिने उल्लेख भएको समेत जानकारी दिए। चीनबाट कूटनीतिक जवाब आए नआएको भने प्रधानमन्त्रीले खुलाएनन्। लिपुलेखको विषयमा भारत र चीनलाई मात्र नभएर इंग्ल्याण्ड सरकारसँग पनि कुरा गरेको उनले जानकारी दिए। सन् 1816 को सुगौली सन्धि लगायतका तथ्य र प्रमाणको आधारमा लिम्पिया धुरा मुहान भएका महाकाली आफ्नो सिमाना भएको नेपालले दावी गर्दै आएको छ। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट 44,613 सुझाव प्राप्त गरेको छ। कार्यदलको सचिवालयले यही जेठ 8 गते एक सूचना जारी गर्दै संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकलाई लिखित सुझाव गरेको थियो। सोही सूचना अनुसार नागरिकले लिखित सुझाव दिएका हुन्। कार्यदलका सदस्य सचिव लीलाधर सौवेदीले 19,239 इमेल मार्फत र 25,337 सुझाव सामाजिक सञ्जाल ह्वाट्सएप मार्फत प्राप्त गरेको जनाएको छ। कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न पर्ने उद्देश्य लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो। उनका अनुसार कार्यदलले प्राप्त सुझावहरू अध्ययन गरिरहेको छ। अब आर्थिक समाचार। अर्थमन्त्री सोनी वाग्रेले आगामी आर्थिक वर्ष 83-84 बजेट कुल ग्राहस्थ उत्पादन जीडीपीको अनुपात विगत 10 वर्षकै सानो र सन्तुलित रहेको बताएका छन्। सोमबार नेपाल आर्थिक पत्रकार संघ नेफेजले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उहाँले 21,24 अर्ब रूपियाँको बजेटलाई ठूलो भनेर हेरिने नहुने बताउनुभयो। उहाँका अनुसार अनुमानित 74,58 अर्ब रूपियाँ जीडीपीको तुलनामा बजेटको आकार 28.5% मात्रै भएकाले यो पछिल्लो दशकै सानो बजेट मध्ये एक हो। अर्थमन्त्री वागेले समय र स्रोतको सीमा बीच यथार्थपरक बजेट ल्याइएको बताउँदै विगतमा जीडीपीको 35-37% बजेट ल्याइए पनि कार्यान्वयन हुन नसकेको स्मरण गर्नुभयो। उहाँले आगामी वर्ष 15,80 अर्ब रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो। सरकारको प्राथमिकता अधुरा आयोजना सम्पन्न गर्ने आर्थिक गतिविधि बनाउने निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र प्रविधि मैत्री अर्थतन्त्रको आधार निर्माण गर्ने रहेको बताइएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेताहुनले सन् 2026 अक्टोबरदेखि जारी द्वन्द्वमा हालसम्म 8,000 हिजुलबुहा लडाकु मारिएको दावी गरेका छन्। उनले पछिल्लो एक महिनामा मात्रै करिब 700 लडाकु मारिएको बताउँदै लेबनानमा सैन्य कार्यवाहीलाई अझ सदन बढ़ाउन सेनालाई निर्देशन दिएका छन्। आइतबार भिडियो सन्देश जारी गर्दै नेतान्याहुले इजरायलले हिजुलबुहा विरूद्धको अभियानलाई थप प्रभावकारी बनाएको दावी गरे। उनले हालको प्राथमिकता कब्जा गरिएको रणनीतिक क्षेत्रहरूकोमा इजरायली नियन्त्रणलाई
मजबूत बनाउनु रहेको बताए। दक्षिणी लेबनानको रणनीतिक रूपमा महत्वपूर्ण ब्यूरो फोर्ट रिज र त्यहाँ स्थित ऐतिहासिक किल्ला इजरायली सेनाले नियन्त्रणमा लिएपछि प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो। यद्यपि नेतान्याहुले सार्वजनिक गरेको यो तथ्याङ्क स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। हिजबुल्लाह र लेबनानी अधिकारीहरूले पनि उक्त दावी बारे तत्काल कुनै प्रतिक्रिया जनाएका छैनन्। खेलकुदको समाचार, बालोदय बोर्डिङ स्कूलले पाँचौं सशक्त अन्तर्विद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। पोखरामा भएको फाइनल खेलमा बालोदय गत वर्षको उपविजेता एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कूललाई 3-0 गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो। बालोदयको जीतमा नेसान भुजेलले 2 र आयुष थापा मगरले 1 गोलको योगदान दिए। भुजेलले खेलको 26 र 45 मिनटमा गोल गरे भने मगरले 28 मिनटमा गोल थपेका थिए। खेलमा बालोदयका रिपदम थारू म्यान अफ द म्याच घोषित भए। केही अवसरहरू सदुपयोग गर्न नसक्दा एलपी देवकोटा स्पर्श पनि उपस्थितिमा सीमित हुन सक्यो। प्रतियोगितामा ढुङ्गेसाउँ बोर्डिङ स्कूल तेस्रो भएको छ। तेस्रो स्थानका लागि भएको खेलमा ढुङ्गेसाउँले स्पाइरल ग्यालेक्सी स्कूललाई 2-0 पराजित गर्यो। ढुङ्गेसाउँको जीतमा सुभाष बिगे र साहिन कुमारले 1 गोल गरे। उक्त खेलमा साहिन कुमार म्यान अफ द म्याच घोषित भए। पोखरा 17 19 निजी तथा सामुदायिक विद्यालयहरूको सहभागिता रहेको प्रतियोगितामा जानकी माविलाई 79 टीम घोषणा गरिएको म्यान कमिश्नर गोपाल थापाले बताए। प्रतियोगितामा बालोदयका निशान भुजेल उत्कृष्ट खेलाड़ी घोषित भए। उनले प्रतियोगिताभर 10 गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि समेत जित हात पारे। त्यसै गरी बालोदयकी प्रतिभास ठकुरी उत्कृष्ट गोलरक्षक, एलपी देवकोटा मेलन थारू उत्कृष्ट डिफेण्डर र बालोदय विक्लेश बुद्ध थापा उत्कृष्ट मिडफिल्डर घोषित भए। विजेता टोलीले 30,000 रूपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले 20,000 रूपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको प्रतियोगिताका संयोजक विकास राणावतले जानकारी दिए। डेवी हेम्पसायर क्लबको आयोजनामा जेठ 12 गतेदेखि शुरू भएको यो प्रतियोगिता पोखरा महानगरपालिका नम्बर 17 प्रबन्धनमा गण्डकी प्रदेश प्रहरीगढ़को खेल मैदानमा सञ्चालन भएको थियो। फुटबल खेललाई तल्लो तहदेखि नै विकास गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिँदै आएको क्लबका महासचिव राकेश श्रेष्ठले जानकारी दिए। विजयी खेलाड़ीहरूलाई पोखरा महानगरपालिकाका उपमेयर मंजु देवी गुरूङ, वडा नम्बर 17 वडा क्षेत्राधिकार कुमारी साई योगी, वडा सदस्य एवं खेल संयोजक विक्रम गुरूङ, सहारा क्लबका निवर्तमान अध्यक्ष केशवराज बराल, क्लबका अध्यक्ष रमेश प्रसाद बराल र विकास राणावाट लगायतले पुरस्कार वितरण गरे। पोखरा 17 वडा कार्यालयको साप्ताहिक खेल मैदान खेलकुद महोत्सव अन्तर्गतको प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष रमेश प्रसाद बरालले बताउनु भएको छ। अब एउटा मौसम सम्बन्धी जानकारी, हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको थोरै स्थानहरूमा तट्याङ्क हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा चट्याङ्क मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेशमा तथा कोशी प्रदेशको तराईमा तातो दिन हावा चल्ने सम्भावना रहेको छ। आज राति देशको हिमाली भूभागमा साधारणतया बादल, पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभाग लगायत बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र भूभागका 1-2 स्थानमा हल्का वर्षातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर संगालोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेर एकपटक। गण्डकी प्रदेशमा चलेका यातायातका फाइल बिउत्याउने बाटो खुल्ला। सेती नदीको पुल निर्माणमा साखी परिषद प्रगति। बाहनाबाजी नगर्न मन्त्री लम्सालको निर्देशन। सीमा सम्बन्धमा प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध पोखरामा खबरदारी। मिस नेपाल 2026 लागि आज पोखरामा अडिसन हुने। कास्कीमा 14 बहुवर्षीय सड़क अधुरै। डुङ्गा दौड़मा पुरूषतर्फ मत्स्य सहकारी र महिलातर्फ पहाड़ी घाट प्रथम। पोखरा महानगरले तोकियो कृषि ट्र्याक्टरको भाड़ा दर। बढ़ी शुल्क लिए कार्यवाही हुने। प्रतिनिधि सभा नियमावली प्रति कांग्रेसको गम्भीर आपत्ति। बहुमतको दम्बमा पारित नियमावलीले विधिको शासनलाई अपमान गरेको आरोप। लिपुलेख सम्बन्धी कूटनीतिक नोटको भारतले पठाए जवाब। जीडीपीको अनुपातमा 10 वर्षकै सानो र सन्तुलित बजेट ल्याएको अर्थमन्त्री वागेको दावी। जारी द्वन्द्वमा 8,000 हिजुलदुलाह लडाकु मारिएको इजरायलको दावी। र 5 अन्तर्विद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि बालोदय स्कूललाई। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संगालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो सञ्चार बुलेटिन
अहिले 9 बजे खबरसँग आउनेछ। हामी छौ सफलताको पाइलामा। केही बेर तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
8: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखुरा 17, बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575, 9807-15947, 9857-32575।
10: मैले नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
11: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
12: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
13: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5, पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8, पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5, पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
15: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
16: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
15: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू?
17: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
18: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
19: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
20: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
19: अनि कहाँ छ छोरा यो पसल?
20: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
20: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्की कोट ज्वेलर्स मानै जाउँ।
5: पोखरा दुई बिन्दवासिनी बस पार्क
20: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा।
5: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
20: मोबाइल नम्बर 98460-59581
5: 98165-75
21: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5-0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: डिभिजन वन कार्यालय कास्कीको सूचना, सुक्खा याम तथा खडेरीको मौसममा वन डढेलो लागि वन पैदावार, वन्य जन्तु तथा पशु पक्षी समेतलाई हानि नोक्सानी पुर्याई समग्र वातावरणमा नकारात्मक असर पर्न सक्ने सम्भावना भएकोले सुक्खा याम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँघर वरिपरिको वन क्षेत्रलाई वन डढेलोबाट जोगाई वन संरक्षणतर्फ अग्रसर हुन सबैमा अनुरोध छ।
3: कथम कदाचित वन डढेलो लागिहालेमा वन उपभोक्ता समूह लगायतका सम्बन्धित पक्षीहरू मिली तत्काल नजिकको वन कार्यालय तथा सुरक्षा निकायमा वन डढेलोको सूचना गर्ने तथा स्रोत र साधनले भ्याएसम्म सम्बन्धित सबै पक्षीसँग सहकार्य गरी वन डढेलो तत्काल नियन्त्रण गर्न तथा निभाउन प्रयत्न गर्नुहुन हार्दिक अपील गर्दछ।
2: अनुरोधक डिभिजन वन कार्यालय कास्की बगर पोखरा, सम्पर्क नम्बर 0161570171।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
9: नेपाल सरकार विज्ञापन हो।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
11: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
12: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
11: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
12: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
11: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161520179।

प्रेम रावत भन्नुहुन्छ, यो मानिसको जीवन सृष्टिकर्ताले दिनुभएको एउटा उपहार हो। परमानन्द हाम्रो हृदयमा छ, त्यसकारण हामी जहाँ गए पनि रात दिन साँझ बिहानी यो हामीसँगै रहन्छ। अत परमानन्दको अनुभव गर्नका लागि हामीले प्रतीक्षा गर्नु पर्दैन। यस संसारमा कैयौं यस्ता प्राणीहरू छन् जसलाई ज्ञान छैन, के उनीहरू जीवित छैनन् र? तर कुरा के छ भने, यदि तपाईले यो ज्ञान प्राप्त गरेर यसको नियमित अभ्यास गर्नुभयो भने त्यो जीवन रूपी उपहारलाई तपाईले खोल्न सक्नुहुन्छ। तपाईको हृदयमा विद्यमान त्यस सत्यको अनुभव गर्नका लागि जुन जुन कुराको आवश्यकता पर्दछ नि, सृष्टिकर्ताले त्यो पहिलेदेखि नै दिएका छन्। मानिस जीवित हुनका कारणले ऊ चेतन अवस्थामा छ, जस कारण उसले देख्न सक्छ, सुन्न सक्छ, जाडो गर्मीको अनुभूति गर्न सक्छ, छोएर महसुस गर्न सक्छ। यदि यही चेतना मानिसको हृदयमा लाग्यो भने त्यो परमानन्दको अनुभूति उसले गर्न सक्छ। केही व्यक्तिहरूले सोच्दछन्, यो जीवन हामीले दुःख भोग्नका लागि पाएका हौं। तर सन्त महात्माहरूको भनाई के छ भने, यो मानिसको जीवन आनन्दको खानी हो। समयका सद्गुरूले मानिसले बनाएका सीमाहरू र धारणाहरूलाई तोडेर ज्ञानको माध्यमबाट त्यो हृदयमा अवस्थित शान्तिसँग पुर्याउनका लागि मदद गर्दछन्। बाहिरका सबै चीजहरूको आनन्द लिन तपाईले सिक्नुभयो, तर जहिले तपाईले भित्रको आनन्दको अनुभूति गर्न सुरु गर्नुहुन्छ, त्यति बेला तपाईले एउटा अनमोल यात्राको शुरूआत गर्नुहुनेछ। ठूलो भाग्यले यो मानिसको शरीर प्राप्त भएको छ। सृष्टिकर्ताले ठूलो कृपा गरेर यो हृदय दिनुभएको छ, जसमा आनन्दको तिर्खा लगाइएको छ। हरेक मानिसले प्रत्येक श्वासमा त्यो आनन्द रूपी जल निलेर आफ्नो हृदयको तिर्खालाई मेटाउन सक्दछ। यही यो जीवनको परम उद्देश्य हो। आज हामीले जे जति पनि गरिरहेका छौं त्यो यस कारण गरिरहेका छौं किनकि हामी भित्र श्वास आइरहेको छ र गइरहेको छ। जुन दिन यो श्वास आउन रोकिन्छ नि, त्यति बेला हाम्रा लागि सबै कुरा समाप्त हुनेछ। यदि हामी आफ्नो जीवनका प्राथमिकताहरूमा ज्ञानलाई पहिलो नम्बरमा राख्छौ भने, त्यति बेला हामीले आफ्नो हृदयलाई आनन्दले भरेर यस जीवनलाई सफल बनाउन सक्दछौ। यो मानिसको शरीर एउटा बक्सा हो जुन प्रकृतिको नियमहरूले बाँधिएको छ। एक दिन यो बक्सा बन्यो र एक दिन यो बक्सा रहँदैन। यो बक्सामा एउटा कुरा राखिएको छ, जुन दिन यो बक्सा रहँदैन त्यो दिन त्यो चीज पनि रहँदैन। तसर्थ यसभित्र राखिएको चीज हुनाका कारण तपाई जीवित हुनुहुन्छ। अत तपाईका लागि यो सृष्टिकर्ताको एउटा सुन्दर उपहार हो। तर यो बक्सामा अज्ञानताको तालचा लागेको छ, ज्ञान रूपी साँचो मसँग छ। यदि तपाई त्यो उपहारलाई प्राप्त गर्न चाहनुहुन्छ भने म तपाईलाई मदद गर्न सक्दछु। प्रेम

रावत भन्नुहुन्छ, मानिसले त्यस चीजलाई बाहिर खोजिरहेको छ जसलाई उसले कहिले गुमाएकै थिएन। त्यो चीज मानिसको हृदयमा छ, प्राकृतिक रूपबाट नै त्यो हृदयमा विद्यमान छ। यदि तपाईँ आफ्नो जीवनमा सबै कार्य गरिरहनु भएको छ तर कहिले यो सोच्नुभयो यो जीवनको उद्देश्य के हो, तपाईँको सृष्टि के का लागि भएको छ, यो संसारमा तपाईँ किन आउनु भएको छ, तपाईँ भित्र श्वास किन आइरहेको छ, कहिले तपाईँले आफ्नो जीवनमा यी चीजहरूको बारेमा जान्ने कोसिस गर्नुभयो। यस जीवनमा भएभरका सबै कार्यहरू कसरी गरिन्छ, कुन प्रकारले हुन्छ, त्यही माथि तपाईँ निर्भर हुनुहुन्छ। तर तपाईँ भित्र यो श्वास आइरहेको छ र गइरहेको छ, तपाईँ यसमाथि निर्भर हुनुहुन्न। तपाईँको यस जीवनमा तपाईँलाई अन्य सारा कुराहरूको चिन्ता लागिरहन्छ, तर सत्य नामको चिन्ता त्यति बेलासम्म लाग्दैन जबसम्म तपाईँले आफ्नो जीवनमा आनन्दको अनुभूति गर्नुहुन्न। त्यसकारण यो जरुरी छ, आफ्नो हृदय खोलेर सत्सङ्ग सुन्नुहोस्। मानिस शान्ति पाउनका लागि तीर्थ स्थानमा जानका लागि तयार हुन्छ, किताब पढ्नका लागि तयार हुन्छ, तर यो जान्दा जान्दै पनि शान्ति भित्र छ, ऊ बाहिर खोजिरहन्छ। शान्ति बाहिर छैन, तपाईँ भित्र छ। त्यहाँसम्म पुग्नका लागि तपाईँलाई ज्ञानको आवश्यकता पर्दछ। त्यसपछि शान्तिको अनुभूति गर्नका लागि तपाईँले केही गर्नु पर्दैन, बरु तपाईँले केही नगरिकन बस्नु पर्दछ। जब तपाईँलाई नै भनिएको छ तपाईँ भित्र त्यो चीज छ जुन कल्पना भन्दा पर छ, यो सुनेर त तपाईँको मनले अझ कल्पना गर्न सुरु गर्दछ। तपाईँ आफ्नो मनलाई दोष नदिनुहोस्, किनकि यो मनको प्रकृति हो। ज्ञानले शान्तिलाई बनाउँदैन, शान्ति सबै मानिसभित्र पहिलेदेखि नै विद्यमान छ, तर काम, क्रोध, मोह, लोभ र अहंकार अनि मनका नाना विकारहरूले यसलाई ढाकेको छ। मानिसको हृदयमा त्यो शान्तिको तिर्खा प्राकृतिक रूपबाट छ, र यो त्यही तिर्खा हो जसले मानिसलाई खोज्नका लागि बाध्य गराउँदछ र मानिसलाई खोज्नका लागि दौड़ाउँदछ। हामी आफ्नो मनका प्रश्नहरूको उत्तर बाहिर खोज्ने गर्दछौ, तर हाम्रो हृदयमा पहिलेदेखि नै उत्तरहरूको सागर छ। यदि तपाईँ आफ्नो घर बिना झ्याल ढोकाको बनाउनुहुन्छ भने तपाईँको घरमा तपाईँले उज्यालोको अपेक्षा गर्नुहुन्न। यदि सूर्य उदाए पनि के भयो र तपाईँको घरभित्र उज्यालो हुने छैन। अत आफ्नो हृदयको ढोका खोल्नुहोस् ताकि त्यसमा ज्ञानको प्रकाश जान सकोस्। प्रेम रावत।

सृष्टिकर्ताले प्यासीको लागि पानी, भोकाका लागि भोजन र सास फेर्नका लागि हावा जस्ता चिजहरूको प्रबन्ध गरेका छन्। तैपनि जबसम्म तपाईँको हृदय सन्तुष्ट हुँदैन, तबसम्म तपाईँले एउटा खालीपनको महसुसको अनुभूति गरिरहनुहुनेछ।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू?
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
4: हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पक्नुहोस् है। ए ए नानी, छोरी,
6: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
6: दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर,
6: हजुर,
4: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, किन दिन्थे?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
8: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
10: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
9: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
10: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
9: के तपाईँलाई बारम्बार पिसाब लाग्ने

0: सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
0: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ, औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
1: सम्पर्क
0: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98-576-22-51, 98-450-50-251।
3: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960 दोस्तीटु मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171 87 488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर
4: गुरुकुल
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा

0: गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
3: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
3: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
5: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
4: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
5: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
6: बाँकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पेढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाँकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 98-11-60-62-983, 98-5-60-52-855। सम्झनुहोस् है, बाँकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
0: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
8: हैन ए बुढा, बिहान बिहान काई नलाकाउ।
9: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल, झोका अजर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
8: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर रा ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
10: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
11: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्साङ चौक, फोन नम्बर 061-541-984-541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्साङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौं। महिला अधिकारको क्षेत्रमा, महिलाहरूको न्यायको क्षेत्रमा लामो समयदेखि क्रियाशील व्यक्तित्व आज हामीसँग छलफलका लागि हुनुहुन्छ बिना सुनवाल, नेपाल सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त प्रयासमा यति बेला हामी सबै प्रदेशवासीको अत्यन्त गौरवको कुरा हो। प्रदेश स्तरीय दीर्घकालीन पुनर्स्थापना केन्द्र सञ्चालनमा आएको छ। यो पुनर्स्थापना केन्द्र सञ्चालनका लागि लामो संघर्ष प्रयास त्यो बुझाउनका लागि धेरै प्रयास गरेको हामीले जानकारी पाएका छौं र कति छलफलहरूमा हामी आफै पनि सहभागी भएका थियौं र यो केन्द्रका प्रमुख हुनुहुन्छ बिना सुरुवाल। हामी यिनै विषयमा आज छलफल गर्नेछौ। बिनाजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद दुर्गाजी।
0: हजुर, कसरी सम्भव भयो र कस्तो चलिरहेको छ अहिले पुनर्स्थापना केन्द्र?
1: अब यो कसरी सम्भव भयो भन्ने कुरा त नेपाल सरकारको मातहतको स्रोत साधन र शक्ति भएको कारणले गर्दाखेरि त्यो सरकारले नै त्यसलाई चाहिँ क्रियाशीलता लियो। अभियसली अब हामी जस्तो संघ संस्थाहरू, कुप्ला नेपाल लगायतको केही साथीहरूले पटक पटक मुख्यमन्त्रीज्यू अनि सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीज्यू, पोखरा महानगरपालिकाका मेयर साहब लगायतको व्यक्तिहरूसँग यो दीर्घकालीन पुनर्स्थापना केन्द्र जुन पोखरा महानगरपालिकाको वडा नम्बर 33 बागमारा पुष्पबस्ती भन्ने ठाउँमा भवन निर्माण भएर सञ्चालनमा आउन नसकेर 5 वर्षदेखि एक खालले अलपत्र अवस्था रहेको थियो, त्यसलाई सञ्चालन गर्नुपर्छ भनेर हामीले पटक पटकको छलफल चलायौं। यसमा मैले नाम लिनै पर्छ, हाम्रो यो डगलस म्याकलागन भन्ने एउटा विदेशी हुनुहुन्छ जो नेपालमा चाहिँ लगभग उहाँले 35 वर्षको लामो समय बिताएर नेपालको सामाजिक सांस्कृतिक विकासमा विशेष गरेर स्वास्थ्य, शिक्षा, बाल अधिकारको प्रवर्धन लगायतका सवालमा काम गर्नुभएको छ। उहाँले पनि यसलाई चाहिँ जो उहाँले चाहिँ हाम्रो कुप्ला नेपालद्वारा सञ्चालित महिला सुरक्षा गृहमा, बालिका किशोरी सुरक्षा गृहमा सहयोग गर्दै आउनुभएको थियो। यो कुरा उहाँले थाहा पाइसकेपछि अनि यो चाहिँ होइन सञ्चालन हुनुपर्छ भनेर उहाँ आफैले पनि मुख्यमन्त्रीज्यूसँग भेटेर कुराकानी गर्नुभयो। हाम्रो पोखरा महानगरपालिकाको मेयर साहबसँग भेटेर कुराकानी गर्नुभयो। उहाँहरू एकदमै सकारात्मक हुनुभयो, गर्नुपर्ने हो, यो विविध कारणले रोकिएको छ भनेर। अनि पटक पटकको छलफल कसरी अगाडि बढ्ने भनिसकेपछि चाहिँ गत जेठको 16 गते जुन चाहिँ हाम्रो राष्ट्रिय महिला दिवस छ, 7 राष्ट्रिय महिला दिवसको अवसरमा चाहिँ मुख्यमन्त्री सुरेन्द्र पाण्डेज्यूले चाहिँ त्यसको समुद्घाटन गर्नुभयो। समुद्घाटन गरिसकेपछि अब त्यसको उहाँहरू सरकारले चलाउने अथवा संघ संस्थालाई दिने भनेर एक खालको छलफल बहसहरू चलिरहेको थियो। अनि भदौको 16 गते चाहिँ कोपिला नेपालसँग त्यसलाई सञ्चालन गर्ने भनेर त्यसको विधिवत प्रक्रियामा प्रतिस्पर्धामै गएर कोपिला नेपाल छनौट भयो। उहाँहरूले विज्ञापन निकाल्नुभयो, हामी लगायतका कोपिला नेपाल लगायतका 6-7 वटा संस्थाहरूले एप्लाई गऱ्यौं। अनि एप्लाई गर्दाखेरि चाहिँ लास्टमा कोपिला नेपालको अब सबै अब हामी विक्रम सम्वत 2070 सालदेखि निरन्तर केन्द्र सञ्चालन हामीसँग सञ्चालन गरिरहेको अनुभव, हाम्रो जनशक्ति, हामीसँग भएको स्रोत साधन सबै कुराहरूलाई हेरेर उहाँहरूले चाहिँ कोपिला नेपाललाई छनौट गर्नुभयो। र त्यसपछि चाहिँ हामीले यो जेन्जी मुभमेन्ट अब त्यसलाई अगाडि बढाउने प्रक्रियामै थियौँ। फ्याट्टा आएर चाहिँ जेन्जी मुभमेन्ट भयो भदौको 23-24 घटना पछाडि चाहिँ हामीले अब फेरि ढिला गऱ्यो भने फेरि माहौल परिवर्तन हुन सक्छ भन्ने एक खालको हामीलाई पनि अलिकति त्रास भयो र अनि हतार हतारमा चाहिँ 29 भदौको 29 चाहिँ हामीले त्यसलाई चाहिँ सुरुवात गऱ्यौँ र अहिले चाहिँ एकदम राम्रोसँग सञ्चालन भइरहेछ। त्यसमा चाहिँ पोखरा महानगरपालिका र गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले संयुक्त रूपमा लगानी गर्ने भनेको 40 जना सेवाग्राहीको लागि प्रति व्यक्ति 400, एडल्टहरूको लागि 400, बाल बालिका गर्भवती हुनुहुन्छ भने चाहिँ 450 उहाँहरूले खाद्यान्नको लागि सहयोग गर्नुहुन्छ। त्यो बाहेक उहाँहरूले उपचारको लागि यातायातमा कतै जाँदा ओर्दा उनीहरूको केसहरू दर्ता गर्दाका खर्चहरू अनि स्वास्थ्य उपचारको त्यो खर्चहरू चाहिँ फेरि हामीले बिल पेश गरेपछि त्यसको आधारमा लत्ता कपडाको चाहिँ उहाँहरूले चाहिँ सहयोग गर्नुहुन्छ। 40 जनाभन्दा बढी जनसङ्ख्या त्यहाँ आउनुभयो, सहयोग अपेक्षित भएर आउनुभयो भने त्यसको जिम्मेवारी चाहिँ कोपिला नेपालले नै लिनुपर्छ। त्यो सँगसँगै अब कर्मचारीको सबै कर्मचारीको व्यवस्थापनको जिम्मेवारी चाहिँ कोपिला नेपालको छ आर्थिक रूपमा पनि।
0: भनेपछि त्यहाँ थुप्रै हुनुहुन्छ कर्मचारी?
1: अब त्यसमा त हाम्रो मापदण्डमा नै मिनिमम 7 जना कर्मचारी तोकिएको छ। हामीले अहिले काम गर्दाको अनुभवले 7 जनाले पुग्दैन। अस्ति हाम्रो एकजना विज्ञ यो क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय स्तरको विज्ञ जसले चाहिँ युनिसेफ सेभ द चिल्ड्रेन लगायतका संस्थाहरूमा चाहिँ एउटा कन्सल्टेन्ट भएर चाहिँ त्यो संस्थागत विकास र यस्तो सवालहरूमा कसरी काम गर्ने भनेर टेक्निकल सपोर्ट पुर्याउनुहुन्छ एन्ड्रु भन्ने हुनुहुन्छ। उहाँसँग हामीलाई डगलसले नै त्यसलाई चाहिँ जोडाउनु भयो र उहाँसँगको कुराकानीमा उहाँसँग हामीले प्रक्रियागत रूपमा टेक्निकल सपोर्ट लिइराखेका छौँ। हरेक हप्तामा एक दिन हामी भर्चुअल मिटिङ गर्छौँ। उहाँ आफै यहीँ पोखरा आएर एक हप्ता बसेर हाम्रो सबै स्टडी पनि गर्न जानुभयो अनि उहाँले एक्सर्साइज गर्दा चाहिँ हामीलाई मिनिमम 16 जना नभए पनि 20 जना कर्मचारी चाहिन्छ भनेर चाहिँ उहाँले एक्सर्साइज गर्नुभएको छ। तर हाम्रो मापदण्डमा चाहिँ 7 जना कर्मचारी हुनुहुन्छ। यद्यपि त्यो 7 जना कर्मचारी लगायतको अरू थपको जिम्मेवारी चाहिँ हामी कोपिला नेपालले लिएको छौँ। त्यसपछि हाम्रो 40 जनाभन्दा बढी सेवाग्राही आएको बेलामा त्यसको जिम्मा पनि हामीले नै लिन्छौँ त्यो दीर्घकालीन पुनर्स्थापना केन्द्रमा। त्यो बाहेकको हाम्रो चाहिँ यो मानसिक स्वास्थ्य समस्या भएका कडा खालको मानसिक स्वास्थ्य समस्या भएका महिलाहरूलाई त्यहाँ लगेर राख्ने अवस्था अझै पनि बनिसकेको छैन। त्यसैले गर्दा हामीसँग 23-24 जना चाहिँ मानसिक स्वास्थ्य समस्या भएको सेवाग्राहीहरू अहिले पनि कोपिला नेपालकै आफ्नै संरक्षणमा रहिराख्नु भएको छ भने अर्को चाहिँ एउटा विडम्बना कस्तो भने यो अन्डर 18 माइनर ग्रुपहरू जो चाहिँ आफ्नै गार्जेनबाट विशेष गरेर बाउ र दाईबाट बलात्कारमा पर्छन् त्यो बलात्कारमा परेको किशोरीहरूको लागि पनि हामीले किशोरी संरक्षण गृह भनेर पहिलेदेखि सञ्चालन गरिरहेका थियौँ। यो चाहिँ बालबालिकाभित्र पनि पर्छ र यसको मोनिटरिङ गर्ने काम चाहिँ यो हाम्रो यो केन्द्रीय बाल परिषद अन्तर्गतको प्रदेश बाल अधिकार अधिकृतले चाहिँ सहयोग गर्नु के अरे त्यसको मोनिटरिङ गर्नुहुन्छ अनि पोखरा महानगरपालिकाको पनि त्यसमा हात हुन्छ अनि त्यो चाहिँ हामीले अहिले चलाइरहेछौँ। त्यहाँ हाम्रो अहिले पनि 15 जना छोरीहरू संरक्षण लिइरहनु भएको छ, 13 जना छोरीहरू र उहाँहरूको 2 जना सानो बच्चाहरू अनि त्यसै गरी हाम्रो मानसिक स्वास्थ्य समस्या भएकोमा 23 जना चाहिँ सेवाग्राहीहरू अहिले हुनुहुन्छ भने उता हाम्रो लङ टर्म सेल्टरमा चाहिँ हाम्रो अहिले 46-47 जना त्यो चाहिँ एभ्री डे घरबाट हुन्छ 46-47 जना सेवाग्राही चाहिँ अहिले हुनुहुन्छ।
0: अहिले पनि हुनुहुन्छ
1: 3 वटा सेल्टर अहिले पनि चलिरहेको छ। 2 फुल्ली कोपिलाकै रेस्पोन्सिबिलिटीमा चलिरहेको छ भने एउटा चाहिँ प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय र पोखरा महानगरपालिकाको सहयोगमा चलिरहेको छ। त्यसको चाहिँ पुरै भवनदेखि त्यहाँको सबै कुराहरूको व्यवस्थापनमा चाहिँ सरकारले राम्रो सहयोग गर्नुभएको छ। त्यसको लागि चाहिँ म संस्थाको तर्फबाट अनि अभियानमा जोडिएका सबै नागरिकको तर्फबाट नेपाल सरकारलाई विशेष गरेर गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय र पोखरा महानगरपालिकालाई धन्यवाद पनि दिन चाहन्छु यस
0: यो यति गहन विषय। तपाईँ आफू को लामो समयदेखि त्यो क्षेत्रमा लागि पर्नुभयो जस्तै हामीले पनि विषयवस्तु उठान गरिन्छ त्यसपछि आफ्नै काममा व्यस्त भइन्छ लगातार त्यहीसँग लड्ने टाइम हुँदैन होइन। तपाईँहरूले घरसँग भन्यो लन मिडियाले पनि बोल्नु पर्यो अथवा यहाँ सहभागी हुनु पर्यो भनेदेखि हामी आइन्छ। तर राज्यले सोच्नुपर्ने विषय अलिक पहिला नै थियो होइन, अहिले गर्नुभयो सकारात्मक छ तर यस्ता गहन विषयमा गर्नुपर्ने कामहरू थुप्रै छन् कि त्यो विषयमा चाहिँ घचघचाइराख्नुपर्ने खालको अवस्था चाहिँ किन सिर्जना भइरहेछ?
1: अब यसमा घचघचाउनुपर्ने सवालहरू थुप्रै छन्। म आज राति सुतेको छैन, मैले अघि भने नि एउटा किशोरी गृह चाहिँ मेरै घरको कम्पाउन्डमा छ अनि त्यहाँ बस्ने नानी चाहिँ अब त्यो एकजना नानी मैले उदाहरण दिन्छु कडा खालको मानसिक स्वास्थ्य समस्या भएर रिफर भएर आउनुभयो। उहाँ आउँदाखेरि एकदमै कडा खालको थियो, हामीले 6 महिना जति एकदमै इन्टेन्सिभ केयरमा राखिसकेपछि उनी एकदमै पूर्वावस्थामा फर्किन् अनि त्यसपछि स्कुल जान थालिन्, पढाइ निरन्तर गरिन्, अहिले एससी दिइन्। एससी दिँदाखेरि अनफर्चुनेटली उनको चाहिँ 2 विषय लाग्यो, त्यसको फेरि तयारी पनि गरिरहेछन् तर कस्तो भने अहिले पछिल्लो चरणमा आइसकेपछि चाहिँ उनमा एकदमै फेरि त्यो डिलुजन हेलुसिनेसन जस्ता समस्याहरू चाहिँ फेरि बल्झियो अनि अब औषधि खाइएन भनेदेखि चाहिँ त्यो कन्ट्रोल गर्नै गाह्रो हुन्छ कि हिजोदेखि चाहिँ उनलाई एक उनीलाई लगभग एक महिना जति नै भइसकेको थियो त्यो समस्याहरू अलिकति बल्झिरहेछ भनेर औषधि नियमित गरिरहेको थियो तर पनि त्यो चाहिँ नि उनलाई त्यो औषधिले पनि काम गरेन कतिपय अवस्थामा त्यसको डोजहरू बढाउनु घटाउने कुराहरू हुन्छ डक्टरहरूले साइकाट्रिक डक्टरहरूले नै गर्नुहुन्छ त्यो कुराहरू अनि त्यो समस्याहरू चाहिँ कहाँबाट सुरु भयो उनको फ्ल्यासब्याक भन्दाखेरि उनी जब यसरी दिने नजिक पुग्यौँ अनि त्यसपछि उनको नागरिकताको कुराहरू आयो हामी चाहिँ हाम्रो कोपिला नेपालको पहिलो प्रायोरिटी चाहिँ के हुन्छ भने हरेक नानीहरूको जन्म दर्ता र नागरिकता चाहिँ मेरो फर्स्ट प्रायोरिटी हुन्छ मेरो फर्स्ट प्रायोरिटी भनेको तर मेरो फर्स्ट प्रायोरिटी भएर राज्यको प्रायोरिटीमा नपरेपछि त मैले सक्दिनँ त्यो नानीको एक्जाम्पल दिँदा उनको बाउ प्युठानको आमा कास्की नादीको पोखराम भेट भयो तिनवटा बच्चा पायो त्यसपछि चाहिँ उनीहरूको जीवन अगाडि बढ्यो अनि आमा एकदमै सिभियर मतलब अब त्यो के भन्ने त्यो मान्छे हेर्दा फिजिकल्ली सबै अङ्ग छ तर इमोसनल्ली उनी यति विक छन् कि त्यस्तो छन् बाबा पुरै ड्रगिस्ट छ होइन अनि अब छोरी एकदम ट्यालेन्ट मान्छे हो तर उनलाई त्यो समस्या देखिएपछि हामी कहाँ आयो त्यो लामो कहानी छ दुनियाँ कुराहरू अनि त्यसपछि चाहिँ अब अनि जब नागरिकताको कुरा आयो यति स्ट्रगल गर्नु पर्यो यति स्ट्रगल गर्नु पर्यो आमाको यहाँ चाहिँ आमाको पनि नागरिकता पनि छैन बिहा दर्ता पनि छैन जन्मदर्ता पनि छैन केही पनि छैन आमाको अनि बाउ प्युठान भन्छ बाउको नागरिकता पनि छैन केही पनि छैन के अरे प्युठान होइन सल्यान अनि त्यसपछि चाहिँ नि यति मेहनत गर्नु पर्यो अनि उनलाई चाहिँ पछिल्लो चरणमा आइसकेपछि अब बुझ्ने पनि भयो स्वस्थ पनि भयो अब यसरी दिने बेला भयो हामीसँगै आएको नानीहरू हामी सबै प्रक्रिया पुरा गर्छौँ पहिचान दिन्छौँ त्यसपछि चाहिँ काममा पठाउँछौँ अब काममा जान अब उनी त यसरी त्यसरी त अर्को साथीहरू काममा गइरहेको यो गरेको त्यो गरेको देखेपछि अब मेरो नागरिकता छैन नागरिकता नभएपछि मैले केही नै गर्न सक्दिनँ भन्ने उनलाई परेपछि चाहिँ उनमा समस्या देखियो एक दिन यस्तो गरिन् कि मेरो नागरिकता बनाइदिँदैन भने तिमीहरू यहाँ भएका सबलाई सिद्धाइदिन्छु अरू नानीहरू नै असुरक्षित भयो कि सबलाई सिद्धाइदिन्छु भनेर लफडा गरिरहेर चाहिँ मलाई खबर आयो म गएँ मैले गएर काम डाउन गरेँ अनि त्यस पछाडि मैले धेरै प्रक्रियाहरू अप्नाएर मेरो स्टाफ पाँच दिनसम्म सल्यानमा गएर त्यो बाउ आमा होइन बहिनी भाइ उनी पाँचजनाको परिवार मेरो स्टाफ छजना

0: त्यहाँ बस्दाखेरि त्यहाँ बसेर अनि त्यसपछि नागरिकता बनाएर लिएर आइयो. तर उनलाई जब फ्ल्यास ब्याक भइसक्यो त्यसपछि नागरिकता बनेर पनि उनी नियन्त्रणमा आउन सकिन. मैले तपाईँले घसघच्याउनु पर्ने शब्दमा कुरा गरेको, कहाँनिर घसघच्याउनु पर्यो भने हरेक नागरिक जन्मेपछि उसको पहिलो पहिचान त पहिलो अधिकार त पहिचानको अधिकार हो नि त. पहिचानको अधिकार चाहिँ राज्यले सुनिश्चित गर्नु पर्यो, चाहे त्यो कहाँबाट कसरी जन्मियो होइन. भोलि त्यो चेन्ज गर्नुपर्ने परिस्थिति आयो भने बाउ पहिचान भयो भने बाउको पहिचान दिने, अरू कोही पहिचान भयो भने त्यसको जिम्मा लगाउने, त्यो त राज्यको दायित्व हो नि त. तर अहिले जन्मेको अबोध शिशुहरूलाई अबोध किशोरीहरूलाई पहिचानै नदिकन राख्नुहुन्छ. अर्को उदाहरण छ तपाईँको यही तनहुँको नानी. अब त्यो आमाहरू त्यो सानोमा बालापनमा यौनजनित दुर्व्यवहार अथवा हिंसा अथवा ड्रगमा फसिसकेपछि उसको लाइफको सारा चक्र बिग्रिन्छ, अनि जसले उसको सेकेन्ड जेनेरेसन थर्ड जेनेरेसनलाई असर गर्छ. आमाको बाबामा कोही थिएन, आमा त्यस्तै त्यस्तै पाराले हुर्किन्, त्यसपछि एउटा केटासँग बिहा गरिन्, एउटा बच्चा पाइन्, अर्कोसँग गइन्, अर्कोसँग अर्को बच्चा पाइन्, अर्कोसँग गइन्, अर्कोसँग अर्को बच्चा पाइन्, चारवटा श्रीमान छन्. चौथो श्रीमानसँग त्यो पहिलो श्रीमान हो कि दोस्रो श्रीमानको बच्ची अहिले, अनि त्यहाँ सँगै भइसकेपछि एउटा छोरा इन्डिया छ अरे, अनि अर्को त्यो फरक फरक हस्बेन्डको, अनि अर्को चाहिँ कहाँ त्यो काठमाडौँतिर कि कता काम गर्दैछ अरे. एउटा बच्चा अहिले उनीसँग छ, एउटा छोरी हामीसँग छ. हामीसँग आएको पनि 3 वर्ष भइसक्यो त्यो नानी. अनि त्यो नानी आइसकेपछि अब नानी 14-15 वर्ष जस्तो हुन लागिसक्यो, अनि त्यो 7 क्लास पढ्छ, अनि त्यसको त पहिचान दिनु पर्यो. धेरै 1 वर्षदेखि म त्यो स्ट्रगल गरिरहेको छु, अनि लास्टमा वडा सदस्य वडा अध्यक्ष त्यो न्यायमा बिन्ती गरेर यस्तो यस्तो हो, आमाकोबाट यसरी गर्न सकिन्छ, यो गरिदिन त्यो गरिदिन भनेर सबै स्कुलिङ गरेर पठाएँ होइन. स्टाफ लिएर गयो, योभन्दा पहिला पनि लिएर गएको थियो, यो बिजन लिएर गयो, यो एसए के अरे स्कुल बिदाको टाइममा सबैलाई चाहिँ पहल गर भनेर. अनि लिएर गएको आमाले जुन बाउसँग गर्ने भनेको त्यहाँ ओडामा गइसकेपछि यसो बाउ त फलान थाहा छ भन्थ्यो. अब ओडा अध्यक्षले ओडा सचिवले त्यो फलान थाहा बाउ छ भनेपछि त्यो गर्नै मान्दैन है. अनि त्यसपछि त्यो फलान ठाउँको बाउ खोज्दै त्यही ओडामा त्यहीँबाट स्टाफले फोन गरे, जाऊ कुन ओडा हो लिएर जाऊ भने, अनि त्यो ओडामा गयो. अनि त्यहाँ गइसकेपछि त्यहाँ कुरा गर्दै गएपछि ए यहाँको बाउ त छोराको बाउ मात्रै हो भन्थ्यो क्या हेर्नुहोस् है. अनि त्यसपछि तेस्रो बाउ घटना खोज्दै गयो, अनि तेस्रो बाउ घटना जाँदाखेरि पनि उसले चाहिँ आमाले त्यही कुरो त्यहाँको मान्छेहरू तेस्रोमा चाहिँ गाउँको मान्छेहरूले अहिले यसले यो पाएको थिएन फलानु पाएर यो गएको हो, यसको यो त कहाँ हो हामीलाई थाहा छैन भनेर भन्थ्यो. त्यहाँ मुचुल्का त गर्नु पर्यो वडा सदस्य वडा अध्यक्षलाई, फेरि त्यो प्रमाण चाहियो. अनि त्यहाँ कोही पनि मुचुल्का गर्नु तयार नभइसकेपछि 15 वर्षको किशोरी जुन बेलामा ऊ चाहिँ एउटा फुल्ने बेला हो, रमाउने उफ्रिने जिस्किने चल्ने होइन, एउटा जीवनको बालापनको उत्कृष्ट उत्सव मनाउने बेला त 14-15-16 वर्ष हो नि त होइन. त्यो उमेरमा ऊ चाहिँ आफ्नो पहिचान बाउ पहिचान नभएर 3-4 बाउ खोज्दा पनि नभेटेपछि अनि त्यतिकै फर्केर आउनु पर्यो. अनि कहाँ छ त भन्दा खोइ कहाँ छ कहाँ छ, शिव हो नाम चाहिँ, कहाँ छ भन्छ. अब त्यसपछि त्यो नानीको साइकोलोजी के हुन्छ तपाईँ एकछिन कल्पना गर्नुहोस् त. त्यो त राज्यको दायित्व हो नि, मेरो ठाउँमा जन्मिएको आमा त्यहीँको हो भनिसकेपछि पहिचान अहिले दिएर राखौँ, भोलि यसका बाउ पहिचान भएछ भने त्यो नाम त फेरिदिउँला भन्ने त हुनु पर्ने. त्यसैले यो सवालहरूले यो एउटा होइन, यस्ता सयौं स्टोरीहरू छ, त्यो स्टोरीहरूले गर्दा चाहिँ पहिचानविहीन नागरिक र मानसिक स्वास्थ्य समस्या अत्याधिक रूपमा बढ्दो छ. अब तपाईँलाई एउटा कुरा जोडौँ, मैले पहिचानविहीन नागरिकको संख्या किन बढिरहेछ भन्दाखेरि अब मैले भनिहालेँ, अब हामी अलिकति सक्षम हुने खाने अलिकति ऊ गर्नेले सके उमेर पुगेपछि छोरीले बिहे नै गर्दैन, बिहा गरिहाल्यो भने मुस्किल एउटा वर्ष पाउँछ, 2 वर्ष पाउनेको खोज्नपर्छ अहिले होइन. अनि एउटा वर्गको जनसङ्ख्या घट्दै गइरहेछ, अर्को वर्गको जनसङ्ख्या उनीहरू एउटाबाट 2-3-4 जान्छ पाइरहन्छ, राज्यले पहिचान दिँदैन. जब पहिचानविहीन नागरिकको संख्या बढ्दै जान्छ त्यसपछि तपाईँ हाम्रो जीवन सुरक्षित हुन्छ, उसलाई के चाहियो, मेरो त्यो छोरीलाई 20 वर्ष पुग्दा पनि नागरिकता बनेन भने त्यसलाई बिना सिलुवाले पालेर के अर्थ, तपाईँ जस्तो मान्छे कहाँ आएर मिडियामा बोलेर के अर्थ, जब उसको आफूले जे पाउनु पर्ने त्यो पा छैन, अनि उसैले मलाई सिद्ध्याउँदैन, भोलि तपाईँलाई सिद्ध्याउँदैन. त्यो अवस्था चाहिँ राज्यले एकदमै घचाएर हेर्नुपर्ने आँखा खोल्नुपर्ने अवस्था त्यो छ। अब दोस्रो अवस्था भनेको तपाईँको अहिले पछिल्लो चरणमा जब दीर्घकालीन पुनर्स्थापना केन्द्र सञ्चालनमा आयो त्यो सँगसँगै चाहिँ अहिलेको संयन्त्रहरू दह्रो भएर प्रहरी सुरक्षा निकायहरू एकदम राम्रोसँग काम गरिरहनु भएको छ, म त्यसलाई रेस्पेक्ट गर्छु होइन। रेस्क्यु गर्ने होटलहरू रेस्टुरेन्टहरूमा जाने खोज्ने रेस्क्यु गर्ने रिफर गर्ने त्यो कामहरू भइरहेछ। अब त्यो कामहरू भइरहँदाखेरि आउने नानीहरू मध्ये मोर देन 50% सेक्सुअली ट्रान्समिटेड डिजिज छ, यौन सरुवा रोग छ। तपाईँ ओसिएमसीको मान्छेलाई ल्याएर इन्टरभ्यू लिनुहोला कुनै दिन, उहाँले यो कथाहरू बताउनुहुन्छ। अनि त्यो 50% नानीहरूमा जाने मान्छे कति छ भन्दा ग्राहक एक दिनमा 8-13 छ। तपाईँ कल्पना गर्नुहोस् त त्यो नानीहरूको जीवन कहाँ गइरह होला। एउटा मान्छेसँग हामी पाएको महिलाहरू बोल्न अप्ठ्यारो मान्नु हुँदैन, एउटा मान्छेसँग एकचोटिबाट दुईचोटि बस्नु पर्यो भने त हामीलाई आफ्नै श्रीमानसँग त इरिटेट हुन्थ्यो भने 13 बस्दाखेरि त्यसको लाइफमा त्यसको साइकोलोजीमा त्यसको ब्रेनमा के असर पर्छ होला त्यो कसैले कल्पना गरेको छ। अनि उनीहरू ड्रग प्रयोग गर्छ त्यसको लागि होइन आफू तयार हुनको लागि। अनि त्यो 13 र त्यो एउटा नानी त कुहियो अरे हामीलाई माया लागेन अर्काको छोरी जेसुकै होस् भन्यो अरे एकछिनको लागि, तर त्यो 13 वा 8 पुरुषले त आफ्नो घरको श्रीमतीलाई कसैले के लिएर आए त त्यो सरुवा रोग ल्याएन। अनि त्यो सबै घरमा भोलि चाहिँ गएर चाहिँ मोर देन 80-90% घरहरू जो चाहिँ श्रीमानहरू हल्का रूपमा एकछिन गइदिनुहुन्छ होइन श्रीमानसँग रिस उठेर इच्छा पुरा भएन भनेर एबिसिडी न्युमा, अनि त्यो घरमा ल्याउने उपाय त त्यो यौन रोग भएन। अनि त्यो कतिवटा घर असुरक्षित भयो त त्यसैले एउटा छोरी जोगाएको होइन, हाम्रो हरेक घरहरू जोगाएको अभियान चाहिँ हामीले सोच्नुपर्छ, सरकारले त्यसमा सोच्नुपर्नेछ कि घसकै जानु पर्ने कुराहरू एकदम धेरै छन्।
1: हजुर, यो चाहिँ भनौँ न नदेखिएको पाटो
0: देखिँदैन
1: अनि नदेखेर पनि कतिपय अवस्थामा बुझ पचाइरहेको होला भन्ने सक्यो। यसमा त एकदम गहन एकदम अनुसन्धान
0: एकदमै अनि डर लाग्दो चित्र चाहिँ स्वास्थ्यको सवालमा मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य दुइटैको सवालमा डर लाग्दो पिक्चर आइरहेको छ। त्यो चाहिँ राज्यले
1: यो तपाईँले लामो समयदेखि काम गरेको हिसाबले चाहिँ यही क्षेत्रमा कस्तो अवस्थामा चाहिँ फर्किन्छन् त फेरि जस्तै यौन हिंसाबाट पीड़ित भइसकेपछि महिला बाल बालिका किशोरीहरू कुन अवस्थामा फेरि तपाईँहरूमा आइपुग्छ?
0: होइन, हामी कहाँ आउनेहरू त सजिलै आउँदैन। सजिलै आउनेहरू कस्तो भने एउटा बलात्कारमा पर्यो, बलात्कारमै परेको रियल बलात्कारमा परेकोहरू परिवारले लुकाउन सकेन भने त्यो केसहरू हामी कहाँ आउँछ। किन त्यति बेर उति धेरै पालिकाका मान्छेहरू जिम्मेवार हुनुहुन्छ, त्यहाँ मिडियाको पहुँच छ, त्यहाँ चाहिँ उसलाई सहयोग गर्ने कोही अभिभावकहरू आफन्तहरू हुनुहुन्छ समाजसेवीहरू हुनुहुन्छ भने त्यसलाई उहाँहरूले रेस्क्यु गर्नुहुन्छ, हामी कहाँ पठाइहाल्नुहुन्छ बलात्कारको केसहरू। अनि चरम खालको घरेलु हिंसाको केसहरू पनि हामी कहाँ आउँछ। त्योभन्दा धेरै चाहिँ मानसिक स्वास्थ्य समस्यामा गइसकेपछि घर परिवारबाट चाहिँ फालिसकेपछि त्यो केसहरू हामी कहाँ आउँछ पहिलो नम्बरमा। दोस्रो नम्बरमा भनेको अघि मैले भने जस्तो प्रहरीहरूले रेस्क्यु गरेर ल्याएको केसहरू हुन्छ। अनि रेस्क्यु गरेर ल्याएको केसहरूमा के हुन्छ भन्दाखेरि उनीहरूले त्यसलाई इन्जोय गरिसकेको हुन्छ कि। मैले भने नि 13, 14, 15, 16, 17, 18, 20 वर्षका नानीहरू छन्। अघि मैले भने जस्तो सोसियो इकोनोमिक ब्याकग्राउन्ड छ, विकल्प अर्को उसको के पनि छैन, त्यहाँ जाँदाखेरि टन्न मासेर भात खाएर होइन 2-4 रक्सी खान सिक्छ, ड्रग खान सिक्छ, अनि मजाले चाहिँ नि कोही मान्छे हुने खाने ठुला बडा सबै लेभलका मान्छेहरूसँग इन्जोय गर्न पाउँछ। अनि त्यो भइसकेपछि उसले त्यो लाइफको बारेमा त सोच्नै सक्दैन, सोच्ने उसको पार्ट नै हुँदैन, फर्केर जाने कहाँ हो भन्ने ठाउँै छैन भनेपछि अनि उनीहरू चाहिँ प्रहरीले रेस्क्यु गरेर ल्याउँछ, हामी कहाँ आउँछ। एकदमै इन्टेन्सिभली उसलाई चाहिँ कन्ट्रोल गरेर राख्दाखेरि हामीले संरक्षण दिन सक्छौँ, नत्र भने उनीहरू यति सजिलै होस्टाइल भइदिन्छ भागिदिन्छ कि सीमै छैन। अब अर्को सुरक्षाले सोच्नुपर्ने कुरा, सरकारले सोच्नुपर्ने कुरा के छ भन्दा हामी चाहिँ अभिभावकलाई जिम्मा लगाइदिउँ भन्छौँ क्या। जब रेप केस त एब्युज केस त अभिभावकले होस्टाइल गराइदिन्छ क्या, एउटा होइन सयौँ केसहरू छ अभिभावकले। कति अभिभावक त अघि मैले भने ब्याकग्राउन्डका हुनुहुन्छ, उहाँहरूलाई 10,000-20,000 दिए पनि के के नै हुन्छ, अनि पीडकले त त्यो त सजिलै गर्ने भयो होइन, जीवन जीवन बिताउनु भन्दा त त्यसलाई लाख रुपियाँ दिन के गाह्रो भएर होइन, मिडिएटर दुनियाँ निस्किन्छन्। अनि कति अभिभावक त्यो तरिकाले जान्छ, कति अभिभावक चाहिँ अब इज्जत गइहाल्यो, इज्जत जान्छ, के गर्नु, बोल लुकाएर राख्नु, परिवारको केस छ, आफन्तको केस छ भने त्यो सोसियल प्रेसर, फ्यामिली प्रेसरले गर्दा उनीहरूले होस्टाइल गराउँछ। त्यसैले होस्टाइल हुने चान्स प्रहरीहरूबाट जुन केसहरू चाहिँ परिवारलाई पठाइन्छ त्यो चाहिँ एकदमै धेरै, रेप केसमा माइनरको केसमा त त्यो त 100% चाहिँ, परिवारमा गइसकेपछि 100 त नभनौँ, अलमोस्ट 70-80% चाहिँ होस्टाइलै हुन्छ, 90%ै हुन्छ। त्यो रेकर्ड हामीसँग रिसर्चको छैन, तर मेरो अनुभवले चाहिँ त्यो देखाउँछ। त्यसैले परिवार पठाउने होइन, संरक्षणमा पठाउनुपर्छ, संरक्षण राम्रो दिनुपर्छ, परिवारलाई काउन्सिलिङ गर्नुपर्छ र भोलि फर्केर जाने ठाउँ चाहिँ राख्नुपर्छ, जाने त परिवार समाजमै हो होइन, त्यो ठाउँ पनि राख्नुपर्छ। अहिले केसहरू चाहिँ होस्टाइल हुन दिनु हुँदैन, किनभने होस्टाइल हुने बित्तिकै त्यो चाहिँ एउटा पुरुष मानसिकतामा होइन, इकोनोमिक स्ट्याटस राम्रो भएको मानसिकतामा, सोसियल स्ट्याटस राम्रो भएको मानसिकतामा चाहिँ यो केही होइन भनेर फेरि पनि त्यो एउटा पैसाले किन्ने मूल्य स्थापित हुन्छ।
1: अहिले पछिल्लो समयमा चाहिँ यो हिंसाको अवस्थाले नेपालको हिसाबले कस्तो देखिन्छ?
0: अब थाहा छैन यो बढे हो कि बाहिर हो, त्यो रिसर्च नभएको विषय मैले भन्न मिल्दैन, तर अत्याधिक बढ्दो अवस्थामा देखिन्छ।
1: हजुर, यो चाहिँ तपाईँले भने जस्तै बढेको अथवा
0: बाहिर आएको त्यो दुईवटा प्रश्न छ होइन, तर अहिले बाहिर आएको केसहरू चाहिँ एकदम बढ्दो,
1: प्रवृत्ति चाहिँ फरक देखिएका छन्,
0: त्यो फरक फरक छ। जस्तै अब मिडियाबाट अब कति चाहिँ सोसियल मिडियाबाट कनेक्ट हुन्छन्, सोसियल मिडियाबाट कनेक्ट भएर गएर बस्यो अनि त्यसपछि गएर चाहिँ रेप हुन्छ। अनि एउटा साथी बनाएर, सामान्य अवस्थामा साथी बनाएर घुम्न जानु, खेल्न जानु त अहिलेको त्यो त सामान्य कुरा हो नि, अनि त्यहीँ नै रेप हुन्छ। अनि एकदमै बाउ भनेर अब तपाईँ भन्नु न, बाउ दाई भन्दा ठुलो संरक्षक कसलाई कल्पना गर्न सकिन्छ एउटा छोरीले होइन, आमाको भन्दा गतिलो माया ममता र बाउ दाजुको भन्दा गतिलो सुरक्षा त संसारमा कुनै कल्पनै गर्न सकिँदैन नि, अनि त्यही दाई बाउ बलात्कारी छ, अनि त्यसलाई जोगाउन त्यही आमा आउँछिन्, आफ्नै आमा। अहिले हामीसँग एउटा केस त प्रहरीले पठाएको, दाईले बलात्कार गर्यो, अब संयोगले बाउ दुइटा रहेछ, अनि त्यसपछि केस बाहिर आयो, संरक्षणमा नानी गयो, अनि आमाले पहिला चाहिँ आमाले गएर प्रहरीमा उजुरी दिनुभयो, अनि मलाई आएर, अनि प्रहरीले नै हामीलाई ल्याएको, हामीले पहिला थाहा पाएर ऊ गरेको केस होइन, अनि मलाई त प्रहरीले के गरेर ऊ गराएछ, मैले त उजुरी नै देखाइनँ भन्नुहुन्छ क्या, जब आफै लिएर आउनु भएको छ। अनि बुढाबुढीको कुरा के भएछ, तेरो छोरो चाहिँ पढ्ने ठाउँमा पठाइस्, मेरो छोरो चाहिँ तैँले जेल हालिस् भनेपछि उसको त अर्को सुरमा त्यस के अरे उसको ऊ भयो होइन, बाउ
1: छोरी अर्को बाउको भयो होइन,
0: हजुर छोरा
1: बाउ
0: बाउ चाहिँ फरक भयो, आमा चाहिँ एउटै भयो, बाउ चाहिँ फरक भयो, एउटा बाउसँगको छोरो लिएर के अरे छोरो ऊ के अरे त्यो छोरी चाहिँ अर्कोसँग पाइन्, छोरो चाहिँ एउटा बाउसँग पाइन्, अनि उसले चाहिँ त्यो टर्चर दियो, अनि निकालिदेऊ कि निकालिदेऊ भन्छ नि क्या मलाई, अब मैले निकालिदेऊ होइन, त्यो त कानुनले निकाल्ने हो होइन, अनि मैले त्यो बुझाउँदाखेरि एकदम गाह्रो छ, त्यो अवस्था हेर्दा आमालाई गाडी भाडा दिएर पठाउनु पर्छ, एक छाक होटेलमा बसेर खाने हैसियत नै छैन। कति केसहरू छ, अर्को तपाईँको यो मापदण्डका कुरा गर्छौँ, उसका कुरा गर्छौँ, अब आमा र बच्चा आएको हुन्छ, अनि आमा त जाने ठाउँमै केही छैन, प्रहरी कहाँ केस गर्दा गर्दा गर्दा बेलुका 7-8 बज्छ होइन, अब तपाईँ उसिएमसी सबै गर्नु पर्यो, त्यो प्रक्रिया त उहाँहरूले पुरा गर्नु पर्यो, प्रमाण त जुटाउनु पर्यो, अनि त्यो सबै गरिसकेपछि अनि अब आमा नि जाने ठाउँ छैन, अनि कहाँ जाने, अनि लौ न आमा पनि राखिदिनुहोस् एक रातलाई भए पनि भनेर पठाउनुहुन्छ क्या, त्यो अवस्थाको फ्यामिलीहरूमा यो केसहरू अत्याधिक बढ्दो छ, अनि मिडल क्लास फ्यामिलीहरूको बाहिर आउँदैन, अझै पनि एकदम थोरै मात्रै बाहिर आउँछ, मिडल क्लास फ्यामिलीमा नि यो ठुलो समस्या छ। आमाहरूलाई थाहै छैन मेरो बच्चा कहाँ गएछ, पोखरामा गएर काम गरिरहेछ भन्छ, के काम गरिरहेछ, कसरी काम गरिरहेछ त्यो थाहै छैन। अस्ति मैले एउटा यो तनहुँको हाम्रो रिसिङको दिदीबहिनीहरूलाई एउटा ट्रेनिङ चलाएको थियौँ हामीले कोपिलामा, 30-35 दिदीबहिनी हुनुहुन्थ्यो, अनि मैले यसो उहाँहरू एकल महिलाहरू अधिकांश, अनि सबैलाई सोधेँ छोरीहरू कत्रो छ के छ, अनि छोरीहरू कहाँ काम गर्छ थाहा छ, थाहा छैन, काम गरिरहेछ भन्छ, कहाँ काम गर्छ थाहा छैन, के काम गर्छ थाहा छैन, आमाहरूलाई पनि थाहा छैन, बाबुहरूलाई पनि थाहा छैन, अनि चट्टो लुगा लगाएर अलिकति दुई चार हजार खल्ती हालेर यत्रो हिल जुत्ता लगाएर मात्र उकालो हिँड्न जान्दिनँ भनेर गइदिएपछि के नै गरे हुन्छ, त्यो कल्चर अहिले पनि छ। अस्ति अफिसबाट घर जाँदै थिएँ, एउटा कर्नरमा दुईवटा नानीहरू चाहिँ यसरी छाताले ढाकेर तानिरहेको, अनि ठ्याक्क मोटरसाइकल रोक्नु आयो मेरो स्टाफलाई, अनि यसरी नानी के भनेको तनाउको नानीहरू, अनि सभातिर एकछिन सम्झाएँ, रुन थाल्यो, तेरो आमालाई कस्तो हुन्छ होला, मैले अलिकति इमोसनल कुरा गरेँ, तिमीहरू यसरी काम गर्न, मैले यस्तो स्टोरीहरू बताएँ, काम गर्न आयो आमाहरूले काम गर्न आएछ भने चाहिँ तिमीहरूको आमा पढेको छैन, मैले तेरो अनुहार हेर्दा थाहा पाएँ, त्यसले चाहिँ अलिकति कुरा गरेको, अनि भल रुन थाल्थे। अब त्यो नानीहरूलाई त्यो यो कहाँ जाने के गर्ने, अनि हाम्रो संरचना असाध्यै संरक्षणकारी भएन कि, अन्डर 18 त अन्डर 18 हो नि त, तिनीहरूको त एजै रमाउने उफ्रिने छुने चल्ने जिस्किने एजै त्यही हो नि, त्यो एजमा चाहिँ हामीले हो नि प्रोटेक्सन गर्ने त, त्यो प्रोटेक्टिभ मेकानिजमै भएन।
1: यो हुनुको कारण चाहिँ के हो, एउटा समय थियो त्यहाँ संरक्षण संयुक्त परिवार थियो होइन, ती क्रियाकलाप त सबै हुन्थ्यो र पनि त्यहाँ प्रेम पनि थियो, डर पनि थियो, भर पनि थियो कि, तर त्यो हराउँदै गएको अहिले पछिल्लो समय।
0: दुई तिनवटा कुरा भयो, एउटा सोसियल कल्चर हाम्रो एउटा नर्म्स भ्यालुहरू मान्छेले पढ्नै पाएन होइन, अनि दोस्रो कुरो भनेको चाहिँ तपाईँको हाम्रो सोसियल संरचनाहरू चेन्ज भयो, हामी अब कहाँबाट भने नि पोखरा आइसकेपछि कसले के देख्छ र होइन, मलाई आफैलाई पनि डराउनु पर्ने, कोही पनि कसैले देख्छै भनेर डराउनु पर्ने भएन, अनि मलाई वाच गरेर मेरो के गरेको भन्ने पनि भएन, मलाई बिगार्ने मान्छे मात्रै मेरो नजरमा आउने भयो कि। मैले धेरै छोरीहरूलाई भन्छु कि त्यो मेकअप गरेर हिँड जाँदाखेरि तिमीहरूको बाहिरको मेकअप देख्ने गलत नजरियाहरू हुन्छन्, भित्रको मेकअप देख्ने असल नजरियाहरू हुन्छन्, तिमी ज्ञान गुण बुद्धि विवेकले भरिपूर्ण भयो भने थोरै मान्छेको आँखा पर्छ, यो राम्रो रहेछ भने राम्रो ठाउँमा लान्छन्, बाहिर सिँगारेर हेऱ्यो भने त सजिलै जम्मैले नजर पर्छ, त्यसपछि चाहिँ नि गलत मान्छेको नजरले तिमीलाई धेरै चाँडै तान्छ भनेपछि त्यो गलत नजरियाहरू चाहिँ हाम्रो समाजमा, मेकअप गर्नु गलत भनेको होइन कि, तर उसको मेकअपलाई चाहिँ उसले गलत नजरियाबाट प्रयोग गरिदिन्छ, त्यसैले त्यो गलत नजरियाहरूलाई नियन्त्रण गर्ने मेकानिजम चाहिँ डरो भएन।
1: हजुर, यो हिंसापछि सबभन्दा धेरै पीडितले भोगेको समस्या चाहिँ के हुँदो रहेछ?
0: त्यहाँ दुई तिनवटा छ, एउटा चाहिँ केस लड्ने समस्या छ होइन, अब मैले भने नि त एउटा केस तीन वर्ष चार वर्षसम्म फैसला हुँदैन होइन, एउटा केस तीन चार वर्ष फैसला नभएपछि त्यो टेन्सनमा कसरी जाने होइन, अब मैले भने त्यस्ता परिवारका नानीहरू आउँछन् अनि त्यो परिवारले सहयोग गर्नै सक्दैन, अनि त्यसपछि बल्ल बल्ल बल्ल फैसला भयो भने क्षतिपूर्ति लिनै सक्दैन होइन, अनि त्यसपछि केस यस्तो भइसक्यो भनेपछि समाजमा गएर पुनर्स्थापना हुने सम्भावना एकदमै कम हुन्छ। मेरो थुप्रै छोरीहरू छ, मैले इन्डिपेन्डेन्ट लिभिङमा पठाउनु परेको छ, यहीँ पोखरा बसेर यहाँ काम गर, त्यहाँ काम गर, उहाँ काम गर, अहिले बिहान पनि आउँदा आउँदै यो ढिलो गाली गर्दा आएको, तपाईँसँग यता आइपुग्दाखेरि हिजो ढिलो आइदिएछ, अब लेफ्ट साइडमा काममा पठाएछ, ढिला आउने बित्तिकै त्यहाँ के भयो भन्दा शङ्काको दृष्टिकोणले हेर्नुपर्ने छ, यदि त्यो कार्यस्थल सुरक्षित भइदिएको भए होइन, कार्यस्थल सुरक्षित हुनु पर्यो नि त, तपाईँ डान्स बारमा जाऊ, रोदीमा जाऊ होइन, तिमी जहाँसुकै जाऊ, त्यो ठाउँ सुरक्षित भयो भने त मनोरञ्जन त मनोरञ्जन हुन्छ, मलाई पनि त रड हुन्छ एकछिन गएर गीत सुन्न, गजल सुन्न, त्यो ठाउँमा गजल गाउने नानीहरू बाबुहरू त राम्रो मान्छे हो नि त, अर्कालाई मन खुसी बनाउने केही टिप्स दिइरहेछ उसले, वातावरण दिइरहेछ, तर त्यहीँनिर त्यो गलत नजरियाले समाउँछ अनि त्यो चाहिँ लड्न सक्ने हुँदैन। एउटा कार्यस्थल सुरक्षित छैन, केस लड्न असाध्यै धेरै लामो समय लाग्छ, ऊ चाहिँ होसियारी हुने चान्सेसहरू धेरै हुन्छ, अनि फैसला भएपछि क्षतिपूर्ति पाउँदैन, परिवार पुनर्स्थापना हुन सक्ने वातावरणहरू छैन, अनि त्यो केस लडिरहँदाखेरि त्यो इन्टरभ्यू कतै ठाउँमा दिने भन्ने सिकै छैन क्या, प्रहरी कहाँ जाऊ त्यही कथा भन, ओजिएमसीमा जाऊ त्यही कथा भन, हामी जस्ता सङ्घ संस्थामा जाऊ त्यही कथा भन, अदालतमा जाऊ त्यही कथा भन, अनि कतैचोटि त्यसले चाहिँ रियल पीडितलाई त कति गाह्रो हुन्छ भन्नु न, मैले भने त्यो एसेप्ट गरिसकेलाई त फार र भन्दैला, तर एसेप्ट नगरेर मलाई हिंसा भयो, मलाई बलात्कार भयो, मलाई अन्याय भयो भन्नेलाई त त्यो व्यक्त गर्न पछि कति गाह्रो हुन्छ, अनि त्यसले साइकोलोजिकल प्रब्लमहरू नि
1: भनेपछि त न्याय पाउने सम्भावना त एकदम न्यून।
0: अब न्यूनै भन्दा चाहिँ अब अहिले न्यायालयले धेरै काम पनि गरिरहेछ, त्यो केसहरू पनि गरिरहेछ, काम हुँदै नभएको पनि म भन्दिनँ, तर जति छिटो छरितो रूपमा हुनुपर्ने हो त्यो चाहिँ भइरहेको छैन। मैले पटक पटक भन्छु, तपाईँ म पीड़ित हो भने मसँग एउटा बकपत्र लिइसकेपछि के अरे एकचोटि मसँग तपाईँको जाहेरी दिने बेलामा जति कथाहरू भन्छ त्यसको रेकर्ड सिस्टम के सिस्टम हो त्यसलाई राखेर त्यसलाई नै प्रमाणको रूपमा अदालतमा पेश गरेर चाहिँ ऊ गर्यो भने चाहिँ त्यो नानीले पीड़ा भोग्नु पर्दैन नि त एकचोटि घटना घट्यो त्यो बिस्तारै बिर्सिन उसलाई सजिलो हुन्छ नि त दुई वर्ष तीन वर्षसम्म त्यही कथा हालेर हिँडिरहन तीन महिना चार महिना अब प्रहरी कहाँ गयो चौबिस पच्चिस दिन पीड़क त्यहीँ हुन्छ त्यहाँबाट अदालत गयो त्यसपछि अर्को कहाँ गयो ओहो यति टेन्सन हुन्छ नि हामीलाई नै पीड़ा हुन्छ कि तिनीहरू कथा सुन्दा सुन्दा
1: पक्कै पनि धेरै गाह्रो छ अहिले जस्तै नेपालको कानूनहरू यो हिंसा नियन्त्रण गर्न लाग्ने पनि कतिको प्रभावकारी देखिन्छ
0: कानून सबै प्रभावकारी हुन्छन् कार्यान्वयनको पक्ष महत्वपूर्ण हो अब कानूनभित्र चाहिँ अघि मैले भने जस्तो दुईवटा कुरा चाहिँ डरो छैन क्या दुईवटा मैले कुरा के भन्दा एउटा चाहिँ पहिचानको कुरो हो एउटा जहाँ जन्मियो त्यहीँ पहिचान हुनु पर्यो त्यहाँ बाबुआमा होस् या नहोस् होइन त्यो त छ नि त हाम्रा सन्तान युरोप अमेरिकामा गएर त्यहाँ जन्मेर त्यहाँको पहिचान पाउँछन् भने ल मानौ त्यसको बाउ इन्डियन नै होला त्यसको बाउ युरोपियन नै होला तर आमा यहीँको हो भने त त्यसलाई कुन तरिकाको पहिचान दिने हो त्यो पहिचान उतिबेरै हुनु पर्यो नि तेरो बाउ खोजेर लियो भनेर कुरा राख्दैन बाउ हुनेले त कुनै तपाईँ तपाईँको श्रीमानको नाम नराखी बच्चाको जन्म दर्ता गराउनुहुन्छ थोरै म गराउँछु गराउँदैन नि त दुईजनाको सम्बन्ध राम्रो भएको ठाउँ त त्यहाँ त प्रश्नै आउँदैन नि जहाँनिर समस्या छ त्यो ठाउँलाई त पहिचान दिनु पर्यो नि पहिलो कुरो चाहिँ पहिचान चाहिँ जहाँ जन्मियो त्यहीँ हुनु पर्यो त्यो भूगोल हो अथवा त्यो वंश हो बाबुआमा वंश छ भने वंशबाट हुनु पर्यो होइन भने भूगोलबाट हुनु पर्यो यो कुरो चाहिँ नेपाल सरकारको जिम्मेवार कर्मचारीहरूले अहिलेसम्म बुझेर बोल्नुहुन्न एउटा एउटा वर्गले बाहिर बाहिर बोल्ने चाहिँ संविधानले सबै त्यहाँ छ भनेर बोलिदिनुहुन्छ जब प्रक्रियामा जान्छ त्यो हुँदैन दोस्रो कुरो भनेको वंशजको आधारमा छोरीहरूले अंशको अधिकार पाउनु पर्यो तपाईँहरू जस्तो पत्रकारले अहिले डरसँग उठाउने सवाल भनेको मालपोत कार्यालयमा अंश बन्द गर्न जाँदाखेरि मालपोत अधिकृतले छोरा कति छन् बुढी छ कि छैन बुढो छ कि छैन भनेर सोध्ने होइन मालपोत अधिकृतले बुढा बुढी कुन गा छ कि छैन सन्तान कति छन् भनेर सोध्नु पर्यो कति सन्तान छन् भनेपछि त्यहाँ अपाङ्गता होला त्यहाँ एलजीबीटीक्यूआई होला होइन त्यहाँ चाहिँ छोरी होला सल्लाह जति छ त्यति भाग लगाइदियो भने त मलाई त्यहाँ रुँदै हिँड्नु परेको अवस्थामा मेरो लोग्नेले छोडेको अवस्थामा कस्तो संस्कार छ बिहा गरेको लोग्नेसँग दुई रात बिताएको छैन त्यसको तीन पुस्तेको सम्पत्ति खोजेर अंश बाँच्छौँ हामी होइन हामी जन्मेर पच्चिस तिस वर्ष बिताएको घरको चाहिँ सर्लक छोडेर जानुपर्ने त्यो कहीँ हुन्छ त्यो न्यायोचित हो त्यसैले वंश र अंश जहाँ जन्मियो त्यहीँ नै हुनु पर्यो त्यो चाहिँ एकदमै डरोसँग त्यो वंश चाहिँ परिवार भेटे परिवार सहितको वंश परिवार छैन भने परिवार नभएको वंश
1: हजुर
0: कुन छ त्यो अनुसार चाहिँ उसको पहिचानको अधिकार चाहिँ छिन्न पाइएन अब अर्को कुरो भनेको मैले तपाईँलाई अंशको कुरा गरिरहेको छु भने यहाँ अहिले हामीसँग एउटा केस छ यस्तो उच्च घरानियाको छोरी उनी तपाईँलाई मैले नाम लिइदियो भने तपाईँ फ्ल्याट हुनुहुन्छ अब मान्छे त हो भने तपाईँले महिला हो नि त बिहा गरेको अहिले पाँच सात वर्ष भयो होइन श्रीमानसँग कहिले चित्त बुझ्यो होला कहिले बुझेन होला के होला एउटा लाइफ थियो ती नानीको श्रीमान बाहिर भएको बेलामा सत्र वर्ष बिहा गरेको सत्र वर्ष पछाडि कोही मान्छेसँग सम्पर्क भयो नानीको भनाइमा उनी बलात्कारमा परिन् अब समाजले भन्ने भनेको सत्र वर्ष बिहा गरेर भएको छोरै सोह्र वर्षको पन्ध्र वर्ष सोह्र वर्षको छोरो भएको महिलालाई बलात्कार गर्यो भनेर कसले पठ्याउने भन्ने हामीले भन्ने त त्यही हो नि त त्यो हामीले त्यो बुझ्दैनौँ नि बलात्कार भएको थियो भने उतिबेर किन भनिन उतिबेर किन बच्चा फालिन हाम्रा प्रश्न त त्यही हुन्छ उनी गर्भवती भइन् उनले कसैलाई भन्ने वातावरण उनको भनाइमा मेरो कुरा सुन्ने मान्छे थिएन भन्छ नि अब होला उनले भन्न चाहिँन भनिनन् जे भयो भयो उनको बच्चा जन्मियो होइन अब बच्चा जन्मिनुभन्दा पहिला सात आठ महिना अगाडि सात महिना अगाडि हामी कहाँ आइन् उनी अब सत्र वर्ष बसेको घरमा बिहा हुँदा पनि उनी अठार उन्नाइस वर्षकै थिइन् त्यो माइतीमा पनि उनले लगानी गरिन् त्यसपछि बिहा भएर गइन् सत्र वर्ष घरमा बिताइन् त्यहाँ पनि उनले लगानी गरिन् गरिन् नि त जे गरिन् गरिन् चोतले पाइन् दुध खुवाइन् हुर्काइन् होइन दिसा दिसा थाङ्गा धोइन् कुनै दिन थाडा भइन् होला मानव यसिनको लागि तर उनले त्यो भूमिका त निर्वाह गरिन् नि अनि आज सत्र वर्ष पछाडि उनी त्यो घरबाट केही पनि नपाएर निस्कनु पर्ने अवस्था यो हुन्छ अदालत न्यायालयले यही कुरो मैले एकजना सरकारी अधिकारीसँग झगडा गरेँ कि झगडै भयो उनी भन्छन् त्यही महिला त्यस्तो त्यस्तो होला यौ पो त्यस्तो भयो त मैले त्यस्तो त होइन त्यो जवानी पो त्यस्तो भयो त उसले 17 वर्ष गरेको लगानी त त्यस्तो होइन नि त त्यही महिला त्यस्तो भन्दै उसले पाउने अधिकारबाट छिन्न पाइन्छ भन्नुहोस् त त्यो चाहिँ सरकार बोल्नु पर्यो के त्यसैले यो सवालहरू राज्यले जबसम्म महिलाहरूलाई समान रूपमा सम्बोधन गर्दैन वंश अंश होइन अनि त्यसपछि तपाईँको चाहिँ परिश्रम 17 वर्षको त अर्थ नदिने दिनको ज्याला त दिनु पर्यो नि त त्यसका छोरी हुर्काएको ज्याला चाहिएन छोरी मेरो भन्दा उसले लिएर जाने हाम्रो पाठेघरबाट झरेको सन्तान चाहिँ उसले मेरो भन्दा लिएर जाने अनि हामीलाई चाहिँ 17 वर्षभन्दा सन्तान उसैको हुर्काएको ज्याला चाहियो नि त कि सन्तान दिनु पर्यो जसरी पाले पनि पाल्थेर तैँले पाकी होस् भनेर छोडिदिनु पर्यो मागेर पाले पनि पाल्छिन् छोडेर पाले पनि पाल्छिन् हामी जस्ता संस्थाको सहयोग लिएर पाले पनि पाल्छिन् कि सन्तान दिनु पर्यो के भनेदेखि चाहिँ ज्याला दिनु पर्यो नि त अनि केही नदिएर पुरुषलाई चाहिँ सुट ऊ चाहिँ ठिक त्यो महिला चाहिँ एक दिन कुन दिन कोसँग सुत्यो अरे भनेर चाहेर सुतिन् नचाहेर सुतिन् परिस्थितिले पार्यो बाध्यताले पार्यो भन्न सकिँदैन डराइन् अथवा म पाउँछु भनेर आँट गरेर बसिन् उनी जानु तर न्याय त न्याय हो नि यो कुराहरू चाहिँ राज्यले सम्बोधन गर्नुपर्छ
1: भनेपछि त अनुसन्धान र अदालत प्रक्रियामा पनि सुधार गर्नुपर्ने धेरै
0: धेरै कुराहरू छ धेरै कुराहरू छ
1: त्यो के लाएर भनियो भने
0: 6 महिना जान्छ म कति कुरा गर्छु अब यहाँ अर्को एउटा नानी छ मुगुको मान्छे यहाँको मान्छेले लिएर आएर काममा लाउँछु भनेर लिएर आएर बलात्कार गरेर त्यसपछि एकचोटि होइन पटक पटक बलात्कार गरेर यस्तो त्यो भाषा नि तपाईँ त्यो बहिनीलाई बोलाएर इन्टरभ्यू लिइदिनुहोस् न म बोलाएर लाउँछु क्या तपाईँलाई भाषा पनि उनको पुरै मुगुको छ मैले अहिले लगभग असोजदेखि अहिलेसम्म उनी मसँग छिन् अहिले मैले भाषा बुझ्दिनँ अनि त्यहाँबाट उनलाई भन्यो जम्मै भन्यो त्यो मान्छेले भुलाउँदै लौ निस्वास नै लागेन त्यो केटा मान्छेको त्यो लौनेले बलात्कार गरे हामी महिला पनि त्यस्तै छौँ नि त फेरि लौनेले बलात्कार गरेर चाहिँ जोगाउन जान्छ मलाई बलात्कार भएको कथा हो त्यस्तो हुन्छ होइन घरमा घाटको बनाएर फालिन्छ उनले बलात्कार गरेको कुरो सुहानीले जोगाउँछ अनि श्रीमती दुईटा भएर तिमी नै हाम्रो श्रीमती भयो भनेर राखी फकाई फुल्याई जिस्काई के गरी कसैसँग भेट्न नदी थर्काई गरेर राखेर त्यही नानीले भन्छन् कथा जम्मै अनि 2 वर्ष के अरे 3 वर्ष पछाडि अनि श्रीमतीले गएर चाहिँ बहुविवाहको मुद्दा हालेर अनि फेरि श्रीमतीले बहुविवाहको मुद्दा झिकेर लोग्ने लिएर आएर अनि अदालतबाट चाहिँ अलपत्र बनाएर घर लाने भाडा पनि छैन केही छैन बिचरा फेरि त्यो 14 वर्षमा छोरो जन्माएर सिङ्गो जिन्दगी एक्लै बिताकी 43-44 वर्षकी महिला छन् क्या भनेपछि तपाईँको जीवन छैन क्या मेरो जीवन छैन क्या कोहीसँग एकचोटि यौनसँग जोडिने बित्तिकै म माटोमा गएँ क्या बिना अहिले चिच्याएर हुँदैन अहिले पनि म सुरक्षित छैन तपाईँ सुरक्षित हुनुहुन्न जवानै हुनुहुन्छ नि त्यसैले हाम्रो अधिकारको लागि तपाईँ हामी सबै बोल्नु पर्नेछ
1: हजुर अहिले तत्काल गरिहाल्नुपर्ने काम चाहिँ के देखिन्छ
0: त्यो त मैले तत्काल गर्नुपर्ने काम भनेको चाहिँ एउटा चाहिँ वंश र अंशको लागि राज्यले एकदम डरसँग आवाज उठाउनुपर्छ दोस्रो भनेको पैतृक सम्पत्ति सँगसँगै अब विवाहित श्रीमानसँग हामी कति वर्ष बितायौँ त्यो अनुसारमा हाम्रो सम्पत्ति म फेरि त्यो श्रीमानको केटा मान्छेको बाउ बाजेको सम्पत्तिमा महिलाको अधिकार हुनुपर्छ म भन्दिनँ क्या तर उनीहरू जोडिएपछि जोडिएको सम्पत्तिमा त अधिकार हुनु पर्यो नि त्यहाँ चाहिँ बराबरीको हक स्थापित हुनुपर्छ अनि त्यसै गरी यस्ता छोरीहरूको केसहरू चाहिँ एकदमै छिटो भनौँ न मैले भने प्रहरीसँग एक बातमा कुराकानी गरेर उसले स्टोरी बताइसकेपछि पटक पटक त्यसलाई चाहिँ नि दोहोऱ्याएर कुरा गरिनु हुँदैन अर्को भनेको तपाईँ जो रेप केसहरू छ माइनरको केसहरूमा परिवारमा नपठाइपर्ने केसको सबै प्रक्रिया पुरा गरेर बकपत्र भइसकेपछि मात्रै परिवारमा पठाउने वातावरण बनाउनुपर्छ यस्ता थुप्रै कुराहरू छन् अनि उनीहरूको मनोसामाजिक स्वास्थ्यको लागि एकदमै धेरै काउन्सिलिङ र सपोर्ट सिस्टमहरू तयार गर्नुपर्छ उनीहरूको शिक्षामा उनीहरूको स्वास्थ्यमा उनीहरूको खानपानमा उनीहरूको संरक्षणमा चाहिँ एउटा संरचना चाहिँ राम्रोसँग दरो गराएर राख्नुपर्छ भन्ने मलाई लाग्छ
1: हजुर पहिला पहिलामा यस्ता एक्जाम्पलहरू तपाईँले देखिराख्नु भएको भोगिराख्नु भएको त्यसैसँग लडिराख्नु भएको व्यक्तित्व त्यस कारणले पनि हामीले कार्यक्रम गर्दाखेरि कार्यक्रममा छलफल गर्दाखेरि एकातिर यो गर्छु भन्छु मैले ठ्याक्क तपाईँको एक्जाम्पलहरू आउँछ नि झन् इन्ट्रेस्टिङ हुन्छ कि यस्तो छ भन्दा त्यो केसले अझ बढी बोल्छ नि त हामीले सैद्धान्तिक भाषा भन्दा काम छैन, यो लामो समयदेखिको त्यो अनुभवले पनि हो र त्यस्ता केसहरू ह्यान्डल गरिरहँदाखेरि अझ एउटाले अर्को सिकाइरहेको हुन्छ नि त होइन। हामी कार्यक्रमको अन्त्यमा छौँ, यो त एकदम घन्टौँ एउटा टेबल टकै गर्ने, अन्य व्यक्तिहरू सम्बन्धित निकायहरू पनि राखेर
0: गर्नुपर्छ।
1: हजुर,

0: आमाले बाउ दिनदिनै फेर्ने खालको परिवारको पनि अथवा बाउले आमा दिनदिनै फेर्ने परिवारको पनि आएका छन् भनेपछि त्यो त्यहाँ विभेद छैन नि त. तपाईँको घरमा विभेद होला, ठुला घर र साना घर, तर भावनामा त हामी सबैको समस्या त हाम्रो पाठ्य घर रहेछ नि त. हाम्रो पाठ्य घर भएको कारणले सृष्टि चलेको छ, अनि हाम्रो यही पाठ्य घरको कारणले हामी सड़कमा संस्थाको संरक्षणमा जान बाध्य छौँ र हाम्रा 20 वर्षका कमाइ छोडेर मेरो केही छैन हजुर भनेर चाहिँ अर्काले दिएको एक कप चिया खान पर्ने बाध्यतामा हामी महिला कहिलेसम्म बस्ने छ. त्यसको लागि चाहिँ सबै एकजुट भएर लड्नुपर्छ. यो विशुद्ध सामाजिक सवाल हो. कुनै राजनैतिक पार्टीमा जानुहोस्, सबै पार्टीका मान्छेहरू छन् मेरोमा.
1: हामी कार्यक्रमको अन्त्यमा छौँ, अन्त्यमा के भन्नुहुन्छ?
0: अनि केही छैन, मैले भनिहालेँ, तपाईँ सामाजिक सवालमा सबै एक भएर लागौ. छोरा छोरी 18 वर्ष मुनिका जसरी हुन्छ जोगाउ. फेरि मेरो कुरा लामा हुन्छ, छोरी मात्रै असुरक्षित छैनन्, छोराहरू असुरक्षित छन्. किनभने तपाईँको छोराले एउटा छोरीलाई छोएर त्यो केस बाहिर आउने बित्तिकै त तपाईँको छोरो त बलात्कारीमा जेल जान्छ नि त. त्यो बलात्कारी तपाईँ उसमा जानु, तपाईँ चाहिँ नि अदालतहरूमा जानु, तपाईँ चाहिँ गएर चाहिँ यो कारागारमा जानुहोस्, मोर देन 60% चाहिँ जबरजस्ती करणीका केसहरू छन् भनेपछि हाम्रो छोरालाई पनि त जोगाउनु पर्यो, हाम्रो श्रीमानलाई पनि त जोगाउनु पर्यो. म श्रीमतीलाई माया गर्छु भने मेरो श्रीमतीलाई चाहिँ मैले रोग लिएर जानुहुन्न एकछिनको लोभ मोह राल चौँदाखेरि भनेर मेरो खल्तीमा 2000-4000 छ भनेर फाल्न जाँदाखेरि त यता श्रीमतीलाई रोग ल्याउनुहुन्न भने स्कुलिङ पनि त हुनु पर्यो. त्यसैले यो सबैले सोचौ भन्ने म अनुरोध गर्न चाहन्छु. धन्यवाद.
1: हस्, धेरै धेरै धन्यवाद छ समयको लागि. लामो समयदेखि यही क्षेत्रमा कार्यरत हुनुहुन्छ. धेरै सामाजिक संस्थाहरू पनि छन्. अहिले नेपाल सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रूपमा सञ्चालन गरिरहेको प्रदेश स्तरीय दीर्घकालीन पुनर्स्थापना केन्द्रका केन्द्र प्रमुख हुनुहुन्छ, शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक हुनुहुन्छ, कोपिला नेपालमा पनि आबद्ध हुनुहुन्छ. यो महिलाहरूको क्षेत्रमा, न्यायको क्षेत्रमा, अधिकारको क्षेत्रमा लामो समयदेखिको एउटा अभियानै चलाएर यतिसम्मको परिवर्तन ल्याउनु भएको छ. विनाश श्रीवासीलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि लिएर आउने नै छौँ. त्यति दिनसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. यहाँहरूको दिन शुभ रहोस्. शुभ दिन.

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टु मिट सप।
2: वा क्या स्वादिलो माडा, खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पिसु पाउ पोखरा 4 गैरापाटन।

0: नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कूल को बीच में प्रोप्राइटर मेघराज सुवेदी फोन नंबर 9846066642 9860410081।
1: हेर न सांग्लो बरो बहिनी को विवाह टेको पार्टी को जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकाल दिनु पर्यो।
2: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
3: त्यसलाई तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9537325575।
4: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छु गर्दा क्षय रोगका किटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
5: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
0: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: पोखरा महानगरपालिका वडा नम्बर 7 को सहकार्यमा रेडियो सफलता 103.4 मेगाहर्ट्ज को प्रस्तुति कार्यक्रम हाम्रो वडा नम्बर 7 वडावासीका समस्या सुझाव र चाहना वडा भित्रका गतिविधि र सेवा प्रवाह कहिले जनप्रतिनिधि संघको अन्तरंग त कहिले टोल विकास संस्था आमा समूह युवा क्लब ज्येष्ठ नागरिक लगायतका विभिन्न संघ संस्थाका नेतृत्व सँगको कुराकानी कार्यक्रम हाम्रो वडा नम्बर 7 हरेक मंगलबार र शुक्रबार बिहान 8:30 बजेदेखि सुन्न नभुल्नुहोला कार्यक्रम हाम्रो वडा नम्बर 7।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम हाम्रो ओडा नम्बर 7 मा यहाँहरू सबैजनालाई हार्दिक स्वागत छ। कार्यक्रम हाम्रो ओडा नम्बर 7 पोखरा महानगरपालिका ओडा नम्बर 7 सँगकै सहकारीमा हामीले तयार पार्दै आएका छौं। यो कार्यक्रम हरेक हप्ताको मंगलबार र शुक्रबार बिहान 8:15 बजेदेखि आउने गर्दछ। आज विशेष कारणवश थोरै ढिला भएका छौं। कार्यक्रममा हामीले ओडामै भइरहेका गतिविधिहरूलाई जोड्ने प्रयास गर्छौं, त्यो सँगसँगै ओडामा भएका स्थानीय संघ संस्थाले गरिरहेका गतिविधि र स्थानीय संघ संस्था सँगसँगै स्थानीय सरकारले गरेका पहल, सम्भावना र सहकार्यलाई पनि जोड्ने कोशिश गर्छौ। आज हामीले कार्यक्रम हाम्रो ओडा नम्बर 7 मा माछापुस्ते टोल विकास संस्थाका अध्यक्ष, माछापुस्ते महिला क्लबका उपाध्यक्ष हुनुहुन्छ, बोतल बैंक संचालन समूहका संयोजक हुनुहुन्छ संगीता शर्मा, उहाँसँगको कुराकानी लिएर आएका छौं। संगीताजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: नमस्कार, धन्यवाद।
0: हजुर, अहिले केमा व्यस्त हुनुहुन्छ?
1: अब एक त हामी महिला घर गृहिणी,
0: हजुर,
1: त्यो सँगसँगै अब टोल विकासमा पनि छु म, महिला क्लब साथै यी गर्दा गर्दै फेरि हामीले अहिले भर्खर नै एउटा बोतल बैंक संचालन समूह भनेर खोलेका छौँ। यो तीनवटा संघ संस्था र अनि फेरि गृहिणी पनि हुनाले यिनै कामहरूमा लाग्दाखेरि बिजी नै छ।
0: तीनवटै संस्थामा भनौँ न, दुईटामा त नेतृत्वमै हुनुहुन्छ, माछापुस्ते महिला क्लबको पनि उपाध्यक्ष होइन, नेतृत्व त हुनै हो, त्यो पनि होइन अध्यक्ष पछि भनेपछि व्यस्तता निकै नै छ।
1: हजुर, ठिकै छ।
0: त्यो बोतल बैंक संचालन गर्ने कन्सेप्ट चाहिँ कसरी आयो?
1: यो चाहिँ म्याम हामीले चाहिँ जुन माछापुच्छ्री महिला क्लब हाम्रो माछापुच्छ्री टोलमा नै छ, त्यो चाहिँ हाम्रो 52 जना सदस्यबाट 74 सालमा सुरु गरेका थियौँ। त्यो गर्दाखेरि हामीले चाहिँ जुन पोखरा वातावरणका लागि महाअभियान कास्कीसँगै जोडिएर हामी 33 वटा ओडामा पुग्दा फोहोर टिप्दै हिँडिरहेको अवस्थामा अब हामीले यसरी फोहोरलाई उठाउँदै हिँड्न भन्दा हाम्रो घरबाटै फोहोरलाई न्यूनीकरण गर्नुपर्छ भन्ने एउटा सोचाइ आयो हामीलाई, र हामीले हाम्रो क्लबले नै यस कार्यक्रमलाई अगाडि बढायो र हामीले कुहिने फोहोरलाई मल बनायौँ, नकुहिने फोहोरहरू चाहिँ बेचबिखन गरेर हामीले चाहिँ त्यही ओडा नम्बर 7 मा रहेको बच्चाहरूलाई नै वातावरण नैतिक तथा नेतृत्व विकास भनेर हामीले त्यसबाट आएको पैसाले हामीले चाहिँ कार्यक्रम जुन भोलिन्टियर रूपमा बोलाउँथ्यौँ, फरक फरक विषयमा हुन्थ्यो उहाँहरूको क्लासहरू शनिबार शनिबार त्यसरी सञ्चालन गर्दै आइरहेको अवस्थामा पछि चाहिँ हामीले गर्दै जाँदाखेरि हामीसँग ठाउँ भएन त्यो फोहोर कलेक्सन गर्ने, र हामीले चाहिँ मेयर साहबलाई पनि देखायौँ, हामीले ओडामा पनि कुरा राखिरहेको अवस्था थियो। त्यही सन्दर्भमा 1 वर्ष अगाडि चाहिँ युएनडिपी कोइका र पोखरा महानगरपालिकाकै समन्वयमा ओडा मार्फत हामीलाई चाहिँ एउटा ट्रेनिङमा बोलाउनु भयो। त्यो ट्रेनिङमा आउँदा हामीसँग जुन हामीले एउटा वातावरणलाई स्वच्छ बनाउनुपर्छ भनेर लागिरहेकै अवस्थामा जुन युएनडिपी र कोइकाले चाहिँ फोहोरबाट मोहोर पनि हुन्छ र यसलाई उद्यमशीलतामा लान सकिन्छ है भन्ने कन्सेप्ट लिएर आएको रहेछ, र त्यो ट्रेनिङ लिँदै जाँदा त्यो अरू ग्रुपहरूबाट हामी सिलेक्सन भयो माछापुच्छ्री टोल विकास संस्थाबाट हो, पछि चाहिँ गरेको सुरु क्लबबाट काम गरेका थियौँ, र त्यसरी सिलेक्सन भएपछि उहाँहरूले हामीलाई अलिकति 6,50,000 रुपियाँ युएनडिपीले पनि आर्थिक सहयोग गरेको छ, र अहिले चाहिँ हामीसँग बोतल ब्याङ्कमा 5 जना हामी सदस्य भएर सञ्चालन गरेका छौँ, र पोखरा महानगरपालिका वडा नम्बर 7 को एकदमै ठुलो समन्वय र हामीलाई आर्थिक सहयोग पनि गर्नुभएको छ ओडाबाट पनि।
0: हजुर हजुर,
1: र हामीले चाहिँ त्यहाँ के गर्छौँ भने अहिले हामीले सुरुमा त हाम्रो टोलबाट 152 घर परिवारलाई चाहिँ हामीले फोहोरलाई वर्गीकरण गरेर छुट्टाएर कुहिनेलाई मल बनाउने, र त्यो मलबाट हाम्रो मिडम 152 मा 100 घर परिवार जस्तोमा चाहिँ कौशी खेती छ, म आफै पनि म तरकारी किन्दिनँ अहिले त्यही मलबाट नै हामीले तरकारी बनाउँछौँ भने अरू बेचबिखन हुने जुन छन् नकुहिने खालका फोहोरहरूलाई हामीले चाहिँ हाम्रो बोतल ब्याङ्क सञ्चालन समूहमा कलेक्सन सेन्टर खोलेका छौँ, र त्यसमा सङ्कलन गरेर त्यहाँ फोहोर मैला वर्गीकरण गरेर बोतलहरू हामीले औद्योगिक क्षेत्र हिमालयन प्लास्टिक उद्योगमा पठाउँछौँ, र सुक्का प्लास्टिकहरू हामी गिरिङ रोड भन्ने संस्था छ त्यसमा पठाउँछौँ र जुन हामीसँग आउँछ त्यो प्लास्टिक सुक्खा प्लास्टिक अनि त्यो अन्डाको केज अनि कार्टुन बियरको बोतलहरूदेखि लिएर सम्पूर्ण एकजना कवारी भाइसँग हामीले कन्ट्याक्ट गरेका छौँ उहाँ आएर आफै गाडीमा उठाएर लानुहुन्छ र त्यो हामीलाई अहिले के पनि त्यहाँ त्यो सङ्कलन केन्द्र खोलेपछि के भन्नुभएको छ भने फोहोरलाई मान्छे फोहोर फोहोर भनेर जुन लागिरहेको छ अहिले अब पोखरा महानगरपालिकाकै अवस्था हेर्दाखेरि हेर्नु फोहोर फाल्ने ठाउँ नभएर अहिले यत्रो समस्या आएकोमा हामीले घरबाट गऱ्यो भने फोहोर न्यूनीकरण धेरै हुन्छ भन्ने सन्देश पनि हामीले त्यो पैसाभन्दा पनि एउटा वातावरणसँग रहेर समाजमा केही सन्देश दिउँ भनेर नै हामी लागिरहेका छौँ र एउटा डाइपर प्याड र फुटेको सिसा बाहेक अरू सबै बिक्री हुन्छ म यहाँबाट पनि सबैजनालाई म आग्रह गर्न चाहन्छु कि आफ्नो घरबाट नै फोहोरलाई वर्गीकरण गर्ने बानी बसालौँ र फोहोर एकदम न्यूनीकरण हुन्छ र अर्को एउटा महानगरले पनि जुन अहिले तल हेरेर फोहोरको पैसा उठाउनुहुन्छ यति तल उति तलको यस्तो भनेर त्यो नभइकन भोलुको आधारमा पैसा लिइदियो भने धेरैले फोहोर सेग्रिगेसनतिर लाग्नु नै थियो र फोहोर मैला एकदमै कम निस्किने थियो जस्तो लाग्छ
2: हजुर पहिला सुरु गर्नुभन्दा अगाडि त यो कन्सेप्ट थियो कि थिएन तपाईँहरूलाई यस्तो यस्तो हुन्छ भन्ने चाहिँ
1: यो उद्यमशीलताको थिएन त्यो फोहोर हामी चाहिँ वातावरणमै त्यो फोहोर मैलामा हिँडिरहेको हुँदा यसलाई न्यूनीकरण मात्रै गर्नेतिर लाग्यो 74 सालमा नै त्यो बेलामा नै हामी उद्यमशीलतिर भनेर लागेको भए अहिले हामी धेरै अगाडि बढिसक्थ्यौँ
2: हजुर हजुर अहिले सुरु गरेपछि पनि कस्तो पाउनु भएको छ त प्रतिक्रिया अथवा यो फोहोर आउने क्रम चाहिँ कस्तो छ जस्तै हामी त अल्छी छौँ नि
1: हजुर
2: तपाईँ फोहोरलाई भद्रगोल बनाएर एकै ठाउँ फालिदिन्छौँ
1: हजुर
2: त्यो वर्गीकरण गरेर ल्याउने क्रम चाहिँ कतिको सचेत हुनुभएको छ बुझ्नु भएको छ अहिले
1: यस्तो जति हुनुपर्ने हो त्यो त अझ पाएका छैनौँ अब मान्छेलाई एउटा बानी पार्न पनि टाइम लाग्छ एकैचोटि नहुने पनि रहेछ अब यो फोहोर मैला भनेको मान्छेको सोचाइ नै फोहोर मैलामा काम गर्ने भनेको त अलिकति न्यून मान्छे हो त्यस्तै मान्छे हो भन्ने एउटा सोच छ त्यो पनि परिवर्तन गर्नुपर्नेछ
2: हजुर
1: र अहिले चाहिँ हाम्रो टोलमा चाहिँ एकदम फरक आएको छ म्याम
2: हजुर
1: एकदम छुट्याएर नै हामीले चाहिँ अझ कहिले काहीँ हामी विचार गर्छौँ हामीले फोहोर हजुरहरूको कतिपय पनि भन्दैनौँ र हाम्रो सङ्कलन केन्द्रमा एउटा बाहिर हामीले ठुलो केज राखिदिएका छौँ जुन सदस्यहरू गएर आफै पनि राख्न मिलोस् भन्ने हेतुले त्यो दसैँको बेलामा त्यत्रो ठुलो केज भोरिएको अवस्था थियो क्या म्याम त्यो भएपछि त जनचेतना पनि धेरै परिवर्तनै भएछ अब
2: हजुरहरूले सुरु गरेको धेरै भइसक्यो
1: 9 महिना भयो
2: नौ महिना
1: हजुर कलेक्सनै सेन्टर खोलेको चाहिँ 9 महिना भयो
2: यो 9 महिनाको अवधिमा जो यसलाई पैसा चाहिँ भनौँ न मान्छे त पैसासँगै
1: जानु
2: फोहोरलाई मोहरमा परिवर्तन गर्न सकिँदो रहेछ भनेर शब्दमा सुनेका थियौँ व्यवहारमा देख्यौँ कि देखेनौँ
1: व्यवहारमा नै देखेछौँ जस्तै अब पोखराको ठाउँमा हजुरलाई पनि थाहा छ त्यो जग्गा एकदम महँगो छ अब त्यो कलेक्सन सेन्टर खोल्न त जग्गा पनि चाहियो है अनि फेरि घरसँगै जोडिएको जग्गामा फोहोर राखेपछि दुर्गन्ध आउँछ यहाँ त त्यही चाहिँ हौवा जस्तो यहाँ त प्लास्टिक पोलिन्छ अरे यस्तो राखे अरे भनेर पनि वरिपरिबाट कुरा आथ्यो त्यो त हामी नै एउटा प्रदूषण वातावरणलाई जोगाउनुपर्छ भन्दा हिँडेको मान्छे त्यो त थिएन अलिकति त त्यो टाइम पनि लाग्यो हामीले उहाँहरूलाई बुझाउन त्यो हुनाले अहिले हामीले मन्थली 4,000 भाडा पनि तिर्छौँ त्यहाँ त्यो कलेक्सन सेन्टरको खोल्दा त्यो पनि आएको छ हामीलाई हामीले अब फेरि त्यहाँ काम गर्दाखेरि मास्क चाहिन्छ पन्जा चाहिन्छ त्यो गरिकन अनि हामीले यो फेरि उसमा ओडामा पनि दर्ता गऱ्यौँ त्यहाँ पनि अलिकति पैसा लाग्दो रहेछ यस्ता सबै कुरा त्यही फोहोरबाट नै पुगिरहेको छ र हामीसँग हामी घाटामा छैनौँ फाइदामा छौँ यहाँ
2: कति राम्रो
1: अब यसैमा हामीले काम गर्दा गर्दै अब घरहरूबाट मात्रै हुँदैन हामीले साथलाई नै समेट्नुपर्छ भनेर अहिले टुरिस्ट बस पार्कमा पनि 4 किसिमको ठुलो खालको केज आएको छ त्यो युएनडिपी र कोइकाको सहयोगमा र ओडाले नै समन्वय गरेर त्यहाँ 4 किसिमका केज बस्दैछन् र प्रत्येक सरकारी कार्यालयहरूमा केज बसेपछि चाहिँ हाम्रो बोतल सङ्कलन पक्कै पनि धेरै नै हुन्छ र पोखरा साथलाई एउटा वातावरण प्रदूषणबाट जोगाउनको लागि सानो इच्छाको थप्ने पनि काम हामीबाट हुन्छ कि जस्तो हामीलाई महसुस
2: हामीले त नदेखिकन भनौँ न मैले मैले पानी पिए खाए मैले मात्रै हो भन्छौँ बोतल त कति हो कति प्रयोग हुँदो रहेछ
1: एकदमै
2: फोहोरलाई हामीले यति भद्रगोल गरेर यो प्रदूषण बढ्नुको मुख्य कारण पनि
1: हामी त्यहाँ बोतल हुन्छ प्लास्टिक हुन्छ अनि त्यो
2: दुर्गन्ध
1: यो वातावरणमा एकदमै त्यो फोहोर सेग्रिगेसन गर्दा बित्तिकै धेरै परिवर्तन आउँछ जस्तो लाग्छ
2: हजुर त्यो भोलि बित्तिकै त ठ्याक्कै नचाहिने फोहोर त हुँदै हुने रहन्छ
1: हजुर
2: हजुर भने जस्तै डाइपर फुटेको
1: प्याड मात्रै अहिले हजुर त्यही अरू सबै बिक्री वितरण भएर जान्छ व्यवस्थापन गर्न सकिँदो रहेछ
2: सकिँदो रहेछ यो एउटा उदाहरण पनि हो र राम्रो काम चाहिँ गरिराख्नु भएको छ
1: हजुर सुरुवात छ
2: अब यो त हामीमै परिवर्तन आउन चाहिँ अहिले केही व्यक्तिहरू
1: हुने कुरा होइन यो भर्खरै आजको भोलि गर्न सकिने काम छैन यसमा खट्नु नै पर्छ लाग्नु नै पर्छ
2: हजुर
1: त्यस्तो लाग्छ हामीलाई
2: त्यसको लागि त अब तपाईँहरूले विभिन्न सचेतना कार्यक्रम पनि गर्नु
1: हजुर
2: सुरु गर्ने बेलामा एक थरी थियो अहिले 9 महिना पुग्दाखेरि एउटा आकार लिएको छ
1: हजुर एकदमै
2: तपाईँहरूलाई पनि आत्मविश्वास बढाइरहेको छ होइन अनि यसको लागि त हौसला पनि चाहिन्छ के
1: चाहिन्छ
2: स्थानीय सरकार
1: यसमा चाहिँ हामीलाई जुन अहिले यो बोतल ब्याङ्कमा एकदम ओडाबाट एकदम राम्रो हौसला दिने प्रोत्साहन आर्थिक सहयोग धरी गर्नुभएको छ ओडा मार्फतै हामी अघि बढेका छौँ हामीले चाहिँ पाँचजनाको मात्रै बिजनेस हो भनेर पनि हामी लागेका छैनौँ किनभने ओडाले नै समन्वय गरेर ओडालाई नै सफा राख्ने काम पनि
2: हो नि
1: यो भनेको भनेर र जुन हामीले ओडासँग एउटा सोचेका छौँ नि एउटा उहाँबाट पाउने हौसला सपोर्ट त्यो चाहिँ हामीलाई दिनुभएको छ निराश बनाउनु भएको छैन
2: हजुर हजुर
1: एकदम खुसी छौँ हामी ओडासँग पनि
2: हजुर यस्ता यस्तै चाहिँ अन्य ठाउँमा पनि चलिरहेको छ अहिले
1: हजुर
2: हेर्दाखेरि जस्तै युएनडिपी कोइकाको तालिम
1: हजुर अहिलेको हामी चाहिँ अघिल्लो वर्षको माथि भने अहिलेको यो वर्षमा पनि मासबार र तल घारीबाटन र ढाडी एरियामा फरक फरक किसिमको तालिमहरू लिँदै हुनुहुन्छ उहाँहरू सेलेक्सन भएर काम सुरु गर्नुभएको छ होइन हुँदैछ अब जस्तै यहाँ धेरै छन् त जस्तै कपडाको गर्दा पनि राम्रो चल्छ फोहोर भन्नु न कति फुत्रा कपडाहरू त्यसबाट पिलेर अब डस्नाहरू बनाउन सकिन्छ अनि कपासै अहिले निक्लेको कपासै बनाउन सकिन्छ हामीले त्यो जुन हामीले अहिले सङ्कलन गरेको बोतल छ अहिले त हामी सानोमा छौँ भोलि हामीले अहिले गर्दा गर्दै थाहा पनि भए त्यहाँबाट त त्यो पिलेर हजुर ऊहरू त्यो डस्ना बनाउन पनि सकिँदो रहेछ कि
2: त्यो सँगसँगै अब पुरानो कपडाहरू त फेरि अहिले फ्यासन है हामी धेरै त्यो कपडा अनि कहाँ फाल्ने भन्ने हुन्छ है कसलाई अब त्यो धेरै प्रयोग भएको अनि कसलाई दिने
1: हो
2: यो खालका त्यो रियुज गर्ने खालका उद्यमशीलता पनि एकदमै जरुरी
1: छ
2: अब जस्तै हुन्छ नि घर पुस्ने पोछाहरू बनाउन सकियो
1: डोरम्याटहरू
2: बनाउन सकियो होइन
1: अब हामीले नै होइन अहिले त्यो बोतलको बिर्को पनि हुन्छ जुन बिर्को छुट्टाएर त्यसबाट चाहिँ कानमा लगाउने टप अनि हातमा लगाउनेहरू पनि राम्रो बन्दो रहेछ
2: बिर्कोबाट
1: अनि हामीले अहिले त्यो पनि अहिले जतासुकै हात हालेर त भएन पहिला यसलाई चाहिँ अलिकति राम्रो बनाऊ हाम्रो उद्देश्य भनेको हामी पनि एउटा यही प्रडक्ट निकाल्छौँ कुनै नै भन्ने सोचाइमा छौँ
2: कस्तो राम्रो हो नि अनि फेरि यस्ता तालिमहरूले फेरि नयाँ नयाँ कुराहरू ओहो यो त सकिँदो रहेछ
1: हजुर
2: भन्ने पनि हुन्छ अझ हामीले अरू देशहरूले गरेका अभ्यासहरू सिक्यौँ भने त्यही गएर हेर्ने अवसर भयो भने त कति म पनि यही सोचिरहेको हुन्छु कि कपडाको त हामी यत्तिकै फालिरहेको हुन्छौँ अझ जिन्सको जिन्स ब्रान्डहरूको त झोला पनि होइन कति धेरै सम्भावना छ हामी यत्तिकै फालिरहेछौँ र पछिल्लो समय अलि बढी दिदीबहिनीहरू सङ्गठित त भएका छौँ अधिकारका कुराहरू
1: होइन
2: भएका छौँ एकदमै एकता छ आत्मीयता छ तर अब चाहिँ हामी उद्यमशीलतामा
1: जानुपर्छ
2: हामी 2-4 पैसा आमदानी भयो भने आर्थिक सशक्तिकरण भयो भने सामाजिक सशक्तिकरण स्वत भएर
1: हजुर एकदम महिला सशक्तिकरण भनिन्छ अब अहिले भन्नु न स्थानीय तह छ पहिला अप्ठ्यारो थियो कति किसिमका तालिमहरू दिइरहनु भएको छ कि ओडाबाट
2: हजुर
1: अब हामी नै देखिरहेछौँ कुनैमा हामी गर्छौँ कुनैमा साथी पठाएछौँ भन्नु एउटा अचार बनाउनेदेखि लिएर है अनि साबुन बनाउने सरफ बनाउने अब अहिले नै हाम्रो त्यो बिहाको सजावटको सामान हाम्रै पोखरा साथबाट पनि लिइरहनु भएको थियो त्यो छ अब के हुन्छ भने तालिम तालिममा मात्रै सीमित रह्यो कि म्याम
2: हजुर
1: यसलाई चाहिँ त्यो तालिममा गएको मान्छेले पनि म यसबाट केही गर्छु भन्ने मात्रै तालिममा जानुहोस् जस्तो लाग्छ
2: है
1: एकदम किनभने त्यहाँ गएर सिकेको सिपलाई त आफ्नो स्थानीय तहमा गरेर देखायो भने त आफूलाई रोजगारी पनि मिल्यो धेरै भयो भने अरूलाई पनि रोजगार दिन सकियो
2: हो नि अनि दुई चारजना त्यहाँ तालिम लिनुभयो 20-25 जना हुनुहुन्थ्यो होला कमसे कम 5 जना जतिले उता त्यसलाई व्यावसायिक रूपमा
1: लानु भएन
2: अनि मेहनत त गर्नै पर्छ
1: हामीले
2: बनाउँछौँ तपाईँहरूले हामीलाई सम्झाउनु त्यो भनौँ न हामीले बजारमा गएर किनेर ल्याउने भन्दा कति सस्तो हामीले पनि पाउँछौँ
1: होइन
2: उहाँहरूलाई पनि एउटा 2-4 पैसा हुन्छ आफ्नो सिप बिकाउन पाउनुहुन्छ यो खालको कन्सेप्ट चाहिँ भएन कि तालिममा एउटै तालिममा एउटै व्यक्ति होइन
1: पटक तालिमको लागि संख्या मात्रै देखाउन लिएको तालिम जस्तो भान भयो अहिले अनि हामी पनि के भन्छौँ भने ओडाले तालिम दियो यो भएन ऊ भएन हामीले नै गर्नु पर्यो नि त एकैचोटि त आउँदैन खट्नै पर्छ दुःख गर्नै पर्छ आफ्नो लागि
2: अहिले स्थानीय सरकारले भन्ने हो भने यति धेरै
1: अब जस्तै हाम्रो टोलमै पनि पहिला पहिला हामीले म पनि पहिला कोषाध्यक्षको रूपमा काम गरेँ लामो घरसम्म भएर मलाई त्यहाँको अनुभव थाहा भयो जुन बत्ती राख्दा पनि हामी टोलबाटै राख्नु पर्थ्यो अहिले चाहिँ दसैँमा उज्यालो ओडा भनेर पोखरा साथले चाहिँ प्रत्येक पोल पोलमा बत्ती राखिदिनुहुन्छ कि अब त्यो छ त्यसमा पनि अब कति कुराहरू उहाँको पनि समस्या होला एउटा के पनि आएछ भने त्यो दसैँमा राख्यो बत्ती बिग्रिन्छ पछि चाहिँ कोही ओडा आएर बनाइदिन्छ भन्नुहुन्छ कि त चार पाँचजना मिलेर टोलले पनि गर्न सक्ने काम त आफूले
2: कहिलेकाहीँ कस्तो लाग्छ भने सामाजिक संस्था पैसा सङ्कलन गर्न मात्रै होइन
1: एकदमै त्यस्तै सोचाइ मात्रै आयो कि म्याम
2: अनि सशक्तिकरण अनि कोही 2-4 दिदी बहिनीले त्यही संस्थाकोले गर्नुहुन्छ भने त्यहाँ टन्न बजेट छ भने अलिकति हालिदिन पनि हुन्छ तर हाम्रो सोचाइ फेरि उनीहरूले गरे हालिदिने भन्ने खालको छ कि अब यो
1: बिस्तारै परिवर्तन
2: भइसक्यो
1: अब हामीले ओडामा आए कति लिडरसिप तालिमहरू दियो ओडाले नै होइन भन्नु यो अवस्थामा आउनलाई त उहाँहरू पनि हात छ हामीले पनि महसुस गर्नुपर्छ कि राम्रो भयो मैले हो नराम्रो भयो अरूलाई बोझ्नु जुन नेपालीको एउटा हजुर बानी छ यो पनि हटाएर नै अगाडि बढ्न पर्छ जस्तो लाग्छ
2: तपाईँ आफूले भनौँ न यो 3 संस्थामा आबद्ध हुनुहुन्छ 2 संस्थाको त नेतृत्व नै हुनुहुन्छ जस्तै सङ्घ संस्था र ओडा स्थानीय सरकारको समन्वय चाहिँ कतिको भन्नुहुन्छ
1: अब अरूको ओडामा के छ होइन त्यो भएन हाम्रो ओडामा चाहिँ किनकि हाम्रो ओडाको जुन जनप्रतिनिधिज्यूहरू ओडा अध्यक्षदेखि सदस्यहरू नै सङ्घ संस्थाबाटै टोल विकास संस्थामा काम गरेर आएको पनि हुनुहुन्छ सबै हुनाले उहाँहरूले चाहिँ सङ्घ संस्थालाई एकदम समेटेरै अगाडि बढाउन खोज्नु भएकै देखिन्छ
2: ओडामा भएको
1: हजुर संस्थालाई ओडामा आफ्नो ओडामा रहेका सङ्घ संस्थाहरूलाई अब हामीलाई नै केही अप्ठ्यारो पर्यो भने एउटा के छ भने ओडामा गएपछि त समाधान हुन्छ भन्ने छ जुन हामीले त्यो कुरा लिएर उहाँले नाइ नास्ति नगरिकन मिल्ने कुरा हो दिने उहाँहरूले पनि उहाँकै नियममा दिन नमिल्ने कुराहरू त हामीले पनि माग गर्न भएन गर्ने कुराहरू गर्नुभएको छ एकदम हामीलाई अघि बढ्न चाहिँ ओडाको एकदम ठुलो हात छ
2: हजुर अन्य कामहरू जस्तै विकास निर्माणका कामहरूलाई तपाईँले कसरी हेरिराख्नु भएको छ ओडाले गरिरहेका विकास निर्माणका कामहरू
1: विकास निर्माणको काम पनि भएको छ अब पोखरा साथमा अहिले हामीले झट्ट हेर्नु पर्दाखेरि कति पिच नभएका बाटा सबै पिच भइसक्यो होइन खाली बाटोहरू पनि खासै देखिँदैन अब काहीँ काहीँ त अब त्यस्तै पनि हुँदो रहेछ जस्तै अब अहिले म माछा पिछे टोल विकास संस्थाको अध्यक्ष भएर यहाँ बोलिरहँदा हाम्रो बाटो नै हेर्नु बिग्रेर जीर्ण अवस्थामा छ अब त्यो के रहेछ भने परदेशले 20 लाख रुपियाँ दियो त्यो पछि चाहिँ परदेशले नै काम गर्यो हामीलाई त्यो अब न रकम आयो न त्यो ठेकदारले नै काम गर्नुभयो त्यहाँ नेटफ्रेस राम्रो राखिदिनु भएन छ त्यो चाहिँ 2 वर्ष नहुँदै अहिले बाटो त्यो अवस्था छ अब फेरि त 2 वर्ष नभएसम्म रिसोलिङमा हाल्न मिल्दो रहन्छ हेर्नु है अब हामीले अब ओडाले गरेन भनेर भएन हामीले पनि प्रक्रियाका कुरा पनि छन् त्यो हुनाले विकास निर्माणको काम पनि राम्रै भएको देखिन्छ अब 100% भन्ने त काहीँ पनि गाह्रो छ है अब गर्दै जाँदाखेरि हुने हो एकदम सन्तोषजनकै लाग्छ मलाई चाहिँ
2: विकास निर्माणका ठ्याक्क देखिने भयो गई बनाएको देखिने भयो तर मानवीय विकासको देखिँदैन मानवीय विकासमा पनि लगानी थुप्रै भएको
1: धेरै भएको छ नि जस्तै हेर्नु न अहिले ज्येष्ठ नागरिकहरूलाई पनि कस्तो सम्मानको साथ घोडाबाट प्रत्येक वर्ष घुमाउन लानुभएको छ एकल महिलाहरूलाई त्यसरी नै समेट्नु भएको छ होइन बच्चाहरूको पनि कार्यक्रम भइरहेको नै हामीले देखिरहन्छौँ भइरहेकै छ अब महिला सशक्तिकरणका कुरा पनि तालिमहरूदेखि लिएर बेला बेलामा अब कहिले घुमाउन लानेदेखि धेरै कार्यहरू गरेको देखिन्छ अब एकैचोटि परिवर्तन त गाह्रो छ त्यो हामीले पनि सबै अर्काले गरिदियोस् नगरिकन अलिकति हामी पनि लाग्नुपर्छ
2: हजुर
1: त्यो विकासमा चाहिँ एकदम टेवा कुरा पनि देखिन्छ
2: हजुर हजुर अहिले तत्काल गर्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ वडामा चाहिँ समग्र वडामा देखिन्छ नि यो गरेका भए हुन्थ्यो हेर त हिँड्दा हिँड्दै कि
1: हजुर
2: देखिन्छ नि तुरन्त गरिहाल्नुपर्ने
1: तुरन्त गर्नुपर्ने त अब अहिले नै हाम्रो पोखरामै हिँडिरहँदा हामी पनि वातावरणसँग जोडिएको भएर हो कि म्याम आफूलाई पनि लागेको अब भन्नु न पहिला काठमाडौँ गएर पोखरा आउँदा कस्तो आनन्द लाग्थ्यो भने अहिले पोखराबाट काठमाडौँ जाँदाखेरि हाम्रो पोखरा पनि यस्तै भइदिए अब जता पनि पोका फ्याँकिएको छ अब यो त वडा अथवा महानगर स्थानीय तह लाग्यो भने त सक्थ्यो नि त कि जरिमाना लिएर हुन्छ कि होइन कि टोल विकास संस्थालाई नै जिम्मेवारी दिएर कहिले यो टोलमा यदि केही भयो भने तेरो जिम्मेवारीमा छ भनेर लगाएर हुन्छ कि त्यसरी स्थानीय तहबाट अलिकति जरिमानाका कुराहरू पनि गर्नुपर्ने देख्छु जस्तै म्याम अहिले कुकुरको पनि यो छाडा कुकुरहरूले पनि टोल टोलमा समस्या ल्याएछ कि अब पाल्नुहुन्छ अब अहिले हेर्नु एकदम जो भनाउँदा अलिकति कमाएर नाम भएका मान्छेहरू हुनुहुन्छ र दिनभरि कुकुर बाल्नुहुन्छ बेलुका भएर साँझ डुलाउँदै हिँड्नुहुन्छ बिहानै हिँड्नुहुन्छ बाटोमा फोहोर गराइदिनुभएछ कि यस्ता साना साना कुराहरूले गर्दा महानगरमा एकदम फोहोर प्रदूषित जस्तो पनि देखिएको छ कि विकास खालि विकास निर्माणको काम मात्रै होइन नि त काम भनेको त यी साना झिना मसिना कुराहरू र अर्को चाहिँ जुन हाम्रो यो पोल फोलमा तारहरू झुन्डिएर
2: हजुर
1: पोखरामा एकदमै अस्त व्यस्त जस्तो देखिएको छ यो महानगर स्थानीय तहबाट यसमा पनि पहल गर्नु पाए पोखरा अलिकति परिवर्तन हुन्थ्यो कि पर्यटकीय सहर भनेर भनिन्छ हेर्नु न अब हामी त अहिले पर्यटक जुन टुरिस्ट बस पार्कै छेउमै हाम्रै यसमा हामी माछापुछी टोल विकास संस्था छ त्यहीँ पनि अब कतिपय कुराहरू पर्यटक आउँदाखेरि हामीलाई नै लाज लाग्छ कि यस्ता झिना मसिना कुराहरूले र जुन अहिले यो एउटा म यहीँ रहँदाखेरि भारतीय गाडीहरूमा जुन पर्यटकहरू आउनुभएको छ नि उहाँहरूको पनि यो व्यवस्थापन महानगरले गर्न मिल्छ कि मिल्छ होला पक्कै पनि होइन पोखरामा एउटा नियम हुनुपर्ने अस्ति एक दिन म टुरिस्ट बस पार्कमै जाँदा गाडीभित्र छन् है त्यहीँ खाना बनाउनु पर्छ त्यो साडीहरू सुकाएर हेर्नु त्यो
2: पर्खाउनु
1: मसँग त्यो दिन हजुर फोटो कस्तो के क्या मोबाइल रहेछ त्यो देख्दाखेरि कता कता मजा फिल हुने यस्ता कामहरू भइदिए त पोखरामा अलिकति परिवर्तन हुन्थ्यो राम्रो देखिन्थ्यो यस्ता कुरामा पनि ध्यान जाओस् जस्तो लाग्छ
2: हजुर हजुर पक्कै पनि त्यो अझै बढी नै देखिएको हो कि पर्यटन व्यवसायीहरू पनि हुनुहुन्छ उहाँहरूले पनि सोच्न जरुरी छ र सरकारले
1: हजुर
2: यसरी घुम्दै आउनु भएको छ हुन त पोखरा पर्यटकीय क्षेत्र पनि भयो उहाँहरूले सोचेर आउँदा तीर्थस्थल पनि होला
1: होइन
2: पोखरालाई त्यसरी पनि गुप्तेश्वर पुम्दीकोट अनि यहाँ केदारेश्वर एकदमै भारतीय पर्यटकहरू जाने ठाउँ हो कि तर चाहिँ त्यसरी खुल्ला ठाउँमा त्यो पर्यटकीय कुनै निश्चित ठाउँ
1: बनाउँछ
2: त्यो खालको अवस्था भयो भने फोहोर व्यवस्थापन हुन्थ्यो होला न त एकदम खुल्ला ठाउँमा मैले नि एक दुई ठाउँमा देखिरहेको छु एकदम त्यो कपडा सुकाएर सम्बन्धित निकायको ध्यान जानुपर्ने जरुरी
1: देखियो
2: अनि तपाईँ आफ्नै संस्थाहरू नेतृत्व गरिराख्नु महिलाहरूको अवस्था चाहिँ कस्तो पाउनुहुन्छ
1: महिलाहरूको पहिलाभन्दा त फरक अहिले धेरै परिवर्तन भएको छ नि तर पनि अझै पनि पुरुष र महिलामा त्यो भेदभाव अझै पनि धेरै चेन्ज भइयो जस्तो लाग्दैन कि किनभने सोचाइ नै अब जस्तै पुरुषहरू भनेको हामीले केही गर्न हुन्न भन्ने एउटा पोस्ट लिँदा चाहिँ पुरुषले लिएर बोल्ने काम गर्दा हेर्नु सरसफाई नै हिँडो. अब हाम्रै मुहान सबैले टोलमेका संस्थाले प्रत्येक महिनाको अन्तिम शनिबार सरसफाई कार्यक्रम गर्छौँ कि त्यहाँ पनि जहाँ महिला नै बढी खटिनु पर्ने देखिन्छ त्यस्तो कामहरूमा चाहिँ
2: पुरुषहरू त यतिकै
1: भने जस्तो यो चाहिँ हाम्रो टोल मात्रै नभए यो समग्र नेपालीकै सन्दर्भमा समस्या होला जस्तो लाग्छ कि
2: त्यो पितृ सत्तात्मक
1: अझै पनि हटे छैन त्यो टाइम लाग्छ नै जस्तो
2: हजुर हजुर. अहिले तत्काल गर्नुपर्ने तपाईँको टोलमा जस्तै माछा पुस्टे टोल विकास संस्थाको अध्यक्ष हुनुहुन्छ तपाईँ, तपाईँको टोलमा तुरन्त गर्नुपर्ने काम चाहिँ के देख्नुभएको छ?
1: हाम्रोमा चाहिँ अहिले कुकुरले पनि समस्या ल्याएको छ. अघि पनि मैले कुरा गरेँ हिँड्दै गर्दा अनि पानी आउँछ त्यो दिशा पानीले पत्लक्क बनाएर जथासुकै एउटा दुर्गन्ध पनि फैलिआएको अवस्था छ. यसलाई रोक्न पाए पनि राम्रो हुन्थ्यो जस्तो लाग्छ. अर्को कुरा बाटोको कुरा पनि अब त्यो भनेको त हाम्रो नै समस्या हो अर्कोबाट हुन्छ त्यो चाहिँ. र जुन तारोहरूले गर्दा पनि धेरैलाई अप्ठ्यारो बनाएको छ. एउटा केबुल ल्याएर राख्यो अर्कोले त्यो छोडिदियो अर्को आउँछ. यो चाहिँ एउटा कुनै निकायले
2: हजुर
1: अलिकति ध्यान दिनुपर्ने जस्तो लाग्छ. अहिले अब सामान्य त यिनै हुन् अब
2: आज हामीले माछा पुस्टे महिला क्लबको त्यति धेरै कुराहरू चाहिँ उठान गर्छौँ है. महिला दिदी बहिनीहरू एकदम एकजुट हुनुभएको छ, अगाडि बढ्नुभएको छ, तर कन्सेप्ट चाहिँ त्यति बेलै गर्नुहुन्थ्यो है.
1: हजुर हजुर त्यहीँबाट नै महिलाहरूले हामी सुख दुःखमा दिदी बहिनीहरूको सुख दुःखमा जुट्ने र वातावरणलाई नै फोकस गरेर हामी अगाडि बढेका थियौँ.
2: हजुर
1: र माछा पुस्टे महिला क्लबले पनि जस्तै वर्षको दुई तिनचोटि बच्चा वृद्धहरूलाई चाहिँ र महिला सशक्तिकरणका कार्यक्रमहरू गर्दै अघि बढिरहेको छ.
2: हजुर अहिले तपाईँहरूले चाहिँ जुन फेरि अझै यसलाई उत्तम शिक्षामा लैजानको लागि बोत्तल ब्याङ्क सञ्चालनमा ल्याउनु भयो होइन. कामले काम सिकाउने रहेछ.
1: हजुर एकदम
2: होइन. सुरु गर्दाखेरि आउँछ कि आउन्न भन्दा भन्दै नौ महिना पुर्याउनु भयो. अब त तपाईँहरूले यस्तो गर्न पाए एउटा उदाहरण भावी योजना चाहिँ के बनाउनु
1: के छ भने म्याम हामीसँग अहिले त्यहाँ रिक्सा छ.
2: हजुर
1: जुन रिक्सालाई त फेरि रिक्सा चलाउने मान्छेलाई त स्यालेरी पनि दिनु पर्यो. त्यो हुनाले हामीले घरबाट सबै अहिले गाह्रो अक्षर राखेका थियौँ. अब चाहिँ हामीले पोखरा साथमा प्रत्येक टोल टोलमा पनि त्यो रिक्सा गुडाएर अब हामीले मान्छे राख्दैछौँ र प्रत्येक टोल सत्रटै टोल विकास संस्थाबाट हामीले बोध यसरी नै फोहोरलाई उठाउन जाने एउटा सोच छ. हामीले ओडा अध्यक्षसँग पनि कुरा गरिराखेका छौँ. हाम्रो टोलमा मात्रै होइन सत्रटै टोलमा यो कार्यक्रम लैजाउँ र हामीले चाहिँ त्यो फोहोर ल्याएर बिक्री वितरणदेखि लिएर हामीले फेरि टोललाई पनि हामीले फ्रीमा त्यो फोहोर ल्याउनुहोस् भन्दैनौँ होइन. उहाँले पनि फोहोरबाट मोहोर पाउनुहुन्छ र हामीलाई पनि एक दुईजना दिदी बहिनी नै त्यहाँ रोजगार मिल्यो भने पनि राम्रो भयो.
2: राम्रो भयो
1: उता वातावरण पनि स्वस्थ भयो र रोजगार पनि हुन्छ भन्ने कुराले अहिले अब
2: जस्तै व्यक्तिले पनि जति छ त्यति ल्याइदिन मिल्यो त्यहाँ.
1: हजुर मिल्यो म्याम
2: होइन आफ्नो घरमा जति
1: जति छ त्यो मिल्यो.
2: यसो त्यता जाँदाखेरि पनि लिएर आउँछु भन्न.
1: हजुर एकदम बाहिर केज नै छ कहिले त हामी नहुँदा अप्ठ्यारो हुन्छ भनेर उहाँहरू आफै आएर राख्ने खालको पनि केज बनाइदिएका छौँ.
2: त्यो राखेपछि क्यालकुलेसन के राख्नु भयो भन्ने कसरी थाहा हुन्छ?
1: त्यो चाहिँ छैन म्याम
2: भन्ने
1: उहाँले आएर भनेर टिप्ने नै हो अहिलेलाई चाहिँ.
2: हजुर हजुर
1: यसरी राखेछौँ भनेर हामी सुरु छ अब मिलाउँदैछौँ हामीले
2: पढेर. हजुर अब तपाईँले ओडावासीहरूलाई केही भन्न चाहनुहुन्छ?
1: ओडावासीहरूलाई म के भन्नु भन्छ भने अरूको रूपमा पाकौँ आफूले पनि गरौँ र हाम्रो पनि यो ओडा बनाउनमा हाम्रो पनि एकदमै दिन छ. हामीबाटै सुरु गरौँ सरसफाइदेखि लिएर सबै कुरा हाम्रो घरबाट सुरु गरौँ. घरबाट सुरु गऱ्यौँ भने पक्कै पनि हामी सफल हुन्छौँ. कसैले पनि अरूको मुख नताकौँ भन्न चाहन्छु म.
2: हजुर त्यो समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद.
1: हस् धन्यवाद म्याम. हजुरले पनि मेरा कुराहरू यहाँ राख्ने एउटा अवसर मिलाइदिनु भयो. त्यसको लागि म रेडियो सफलतालाई पनि हार्दिक धन्यवाद.
2: धेरै धेरै धन्यवाद छ समयका लागि. एउटा संस्थामा सामाजिक काम गर्छौ भनेर सुरुवात गर्नुभएको उहाँले सामाजिक गर्दा गर्दै समाजका समस्याहरू देख्दै जानुभयो. फोहोर भएको त्यो वातावरण प्रदर्शन देख्दै जानुभयो. सामाजिक संस्थाले नै हो यो कन्सेप्ट बनाएको जस्तो लाग्छ किनकि समाजमा घरबाट बाहिर निस्किसकेपछि जब त्यो फोहोर देखिन्छ अथवा केही कुरा देखिन्छ र त्यसले पोल्छ मनमा पोलिसकेपछि बल्ल यी कुराहरू चाहिँ बाहिर आउने हुन् र उहाँहरूले शुरू गरिरहनु भएको बोतल ब्याङ्क जुन सञ्चालन गर्नुभएको छ यो राम्रोसँग सञ्चालन गर्नुहोस् भन्ने पनि म शुभकामना व्यक्त गर्दछु। माछा पुस्ते टोल विकास संस्थाका अध्यक्ष, माछा पुस्ते महिला क्लबका उपाध्यक्ष, बोतल ब्याङ्क सञ्चालन समूहका संयोजक संगीता शर्मालाई धेरै धेरै धन्यवाद दिँदै हामी शुक्रबार फेरि यसरी नै वडा नम्बर 7 तर नयाँ कुनै टोल सामाजिक व्यक्तित्वले गरिरहेका गतिविधि लिएर आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 MHz तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखराभित्र कृषि कार्यमा प्रयोग हुने ट्याक्टर जोताईको सेवा शुल्क निर्धारण। कास्कीमा 14 बहुवर्षीय सड़क अधूरा। हिमालयन एयरलाइन्सले काठमाडौँ सेन्जेन सीधा उडान शुरू गर्दै। नेपाली कांग्रेसले खुल्ला गर्यो नयाँ क्रियाशील सदस्यता आवेदन। नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुटाकी करूणा कटुवाल नियुक्त। र पश्चिमी न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज पनि 6 प्रदेशमा वर्षाको सम्भावना। पोखरा महानगरपालिकाले ट्याक्टर जोताईको सेवा शुल्क निर्धारण गरेको छ। खेती गर्ने समय नजिकै आउँदा महानगरपालिकाले एक सूचना जारी गरी महानगरभित्र कृषि कार्यमा प्रयोग हुने ठूलो ट्याक्टर तथा मिनी टिलरको भाड़ा दर तय गरेको हो। सार्वजनिक गरिएको भाड़ा दरमा ठूला ट्याक्टर प्रति 30 मिनट भन्दा माथि भएमा घण्टा 3430 मिनट भन्दा कम सञ्चालन भएको खण्डमा प्रति मिनट 60 रूपियाँ कायम गरिएको छ। त्यस्तै मिली टेलरको प्रयोगमा भने 2 थरी दर कायम गरिएको छ। अनुदान प्राप्त भएका प्रति घण्टा 900 र व्यक्तिगत लगानीमा सञ्चालन भएका मिनी टेलरमा प्रति घण्टा 1020 रूपियाँ निर्धारण गरिएको छ। उक्त मूल्य सोमबारबाट नै लागू गरिएको छ। कृषि मेसिनरी भाड़ा दरमा एकरूपता ल्याउन, कृषकलाई सुलभ दरमा सेवा उपलब्ध गराउन र उत्पादनमा लाग्ने लागत घटाउने यस्तो निर्णय गरिएको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडियाले जानकारी दिनुभयो। सोमबार बसेको महानगरका यातायात व्यवस्थापन समिति, कृषि सञ्जाल र सरकारवाला बीचको छलफलले भाड़ा दर लागू गरिएको कडेरियाले बताउनुभयो। सो दरमा इन्धन मूल्यमा हुने गडबड़ र फेरबदलका आधारमा नियमअनुसार समायोजन हुने बताइएको छ। महानगरले तोकिएको दरभन्दा बढ़ी शुल्क असुली गर्ने कृषकलाई मर्कामा परेको पाइएमा स्थानीय अनुसार वडा कार्यालयले तत्काल कार्यवाही गर्ने सक्ने जानकारी पनि दिएको छ। जिल्ला समन्वय समिति कास्कीले गण्डकी प्रदेश सरकार मातहत सञ्चालित अधूरा बहुवर्षीय सड़क आयोजनालाई आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकताका साथ समेटेर सम्पन्न गर्न प्रदेश सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ। सोमबार बसेको समितिको 49 विशेष बैठकले जिल्लाभित्र निर्माण शुरू भएर पनि विभिन्न चरणमा अलपत्र परेका सड़क आयोजनालाई प्राथमिकतामा राखी बजेट विनियोजन गर्न प्रदेश सरकारलाई आग्रह गरेको हो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलका अनुसार प्रदेश सरकारले बहुवर्षीय योजना अन्तर्गत अघि बढ़ाएका केही सड़क आयोजना आंशिक निर्माण भए पनि काम पूरा हुन नसक्दा ती आयोजना अधूरै छन्। कास्कीमा 14 बहुवर्षीय सड़क आयोजना नरहेको उहाँले जानकारी दिनुभयो। बैठकले फुर्से खोला खालसे माछापुसे भ्यू पोइन्ट सड़क, काउ खोला सिक्ले सड़क, कालाबाङ भूमदी चिसापानी उल्लेरी सड़क र लुमले पाले खेत टाढी भिचुक घान्द्रुक सड़कलाई आगामी बजेटमा प्राथमिकताका साथ समावेश गर्ने सिफारिश गरेको छ। त्यसै गरी रामदी मट्टीखान फेरी खोला सड़क, लाचोक सिमी बगर जुदै जलविद्युत योजना क्षेत्र जोड्ने सड़क, सौरे भगवती तार हुँदै मिजुरे सड़क, थुम्सीकोट भारचोक सड़क र मादी भगवती हुँदै बारचोक सड़कलाई पनि बजेटमा समेट्ने आग्रह गरिएको छ। इदी खोला हुँदै वडा कार्यालय जाने सड़क, घाचोक हुँदै ताङतिङ सड़क, गते हुँदै रैवी राणा सड़क, सिमिरे थरक आपू खोला झोलले हुँदै कालभन्ज्याङ सड़क तथा बेसी हडौले भुसुनी हुँदै धम्पुस सड़क खण्डलाई समेत प्राथमिकता सूचीमा राखिएको छ। बैठकले सुशासनको प्रत्याभूति दिन बहुवर्षीय आयोजना पूरा नगरी नयाँ योजना थप्ने प्रविधि रोक्न पनि सरकारलाई सुझाव दिएको छ। बहुवर्षीय योजनाहरू सम्पन्न नगरी नयाँ योजना स्वीकृत तथा बजेट विनियोजन नगर्न प्रदेश सरकारसँग आग्रह गरिएको निर्णयमा उल्लेख छ। यसैबीच बैठकले कास्कीको 9 जिल्ला सभा आगामी 29 जेठमा गर्ने निर्णय पनि गरेको छ। जिल्ला समन्वय समिति अधिकारी नवराज बरालले जिल्ला सभाको मिति तय गरिएको जानकारी दिनुभयो। निर्णयहरू जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अस्थामा बसेको विशेष बैठकबाट पारित भएका हुन्। नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेका वायु सेवा कम्पनी हिमालयन एयरलाइन्सले चीनको आर्थिक तथा प्राविधिक केन्द्रका रूपमा परिचित सेन्चेन शहरसँग राजधानी काठमाडौँलाई प्रत्यक्ष हवाई सेवा मार्फत जोड़िने भएको छ। कम्पनीले एजेट 21 गतेदेखि काठमाडौँ सेन्चेन काठमाडौँ सीधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो। नयाँ उडान सेवा अन्तर्गत काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सेन्चेन बाओवान अन्तर्राष्ट्रिय विमानस्थलबीच साप्ताहिक 2 उडान सञ्चालन गरिन्छ। कम्पनीका अनुसार काठमाडौँबाट सेन्चेनका लागि उडान प्रत्येक मंगलबार र बिहिबार हुनेछ भने सेन्जेनबाट काठमाडौँ फर्किने उडान बुधबार र शुक्रबार सञ्चालन हुनेछ। हिमालयन एयरलाइन्सले सो सेवा नेपाल चीन हवाई सम्पर्क विस्तारको दिशामा महत्वपूर्ण कदम भएको जनाउँदै यात्रुको मागका आधारमा भविष्यमा उड़ान संख्या थुप्रै योजना पनि बनाएको उल्लेख गरिएको छ। कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठ नयाँ गन्तव्य थपिनु हिमालय एयरलाइन्सको अन्तर्राष्ट्रिय सञ्जाल विस्तारको रणनीतिक उपलब्धि भएको बताउनुभयो। उहाँले काठमाडौँ सेन्जेन उडानले दुई देशका नागरिक बीचको सम्बन्धलाई अझ सुदृढ बनाउनका साथै पर्यटन व्यापार र लगानीका अवसर विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। हिमालयन एयरलाइन्सले चीनका विभिन्न शहरहरूसँगै नेपाललाई जोड्ने प्रयास निरन्तर गर्दै आएको छ। सेन्जेन उडानले नेपाल र चीन बीचको आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबूत बनाउनेछ। उपाध्यक्ष श्रेष्ठ बनाउनुभयो, चीनले सिलिकन भ्यालीको रूपमा परिचित सेन्जेन विश्वका प्रमुख प्रविधि उत्पादन र नवप्रबन्ध केन्द्र मध्येको एक मानिन्छ। नेपाली कांग्रेसले योग्य नेपाली नागरिकहरूका लागि नयाँ क्रियाशील सदस्यता आवेदन खुल्ला गरेको छ। पार्टीका सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आज बैठकको बैठकले सदस्यता विदेशमा रहेका इच्छुक नेपालीलाई अनलाइन माध्यमबाट सहज रूपमा सदस्यता आवेदन दिन सक्ने व्यवस्था गर्ने निर्णय गरेको हो। कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा इच्छुक नागरिकलाई पार्टीको आधिकारिक वेबसाइट मार्फत आवेदन प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ। पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा ललितपुर स्थित बीपी स्मृति भवनमा बसेको बैठकले नेपाली कांग्रेसको वेबसाइट मार्फत नयाँ क्रियाशील सदस्यता आवेदन फारम गर्न सकिने व्याख्या खुल्ला गरिएको छ। पार्टीका अनुसार नेपालको संविधान, नेपाली कांग्रेसको विधान, नियमावली तथा पार्टी अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउने योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले सदस्यताका लागि आवेदन दिन सक्नेछन्। यो व्यवस्था स्वदेशमा मात्र नभई विदेशमा रहेका नेपालीहरूका लागि पनि लागू हुनेछ। पार्टीले यस निर्णयले संगठन विस्तार, नयाँ पुस्ताको सहभागिता वृद्धि तथा देश विदेशमा रहेका नेपालीहरूसँग पार्टीको सम्बन्ध थप सुदृढ बनाउने सहयोग पुग्ने विश्वास लिएको छ। यता नेपाली कांग्रेसले आफ्नो प्रमुख भारतीय संस्था नेपाल विद्यार्थी संघ नेवी संघको अध्यक्षमा करूणा कटुवाललाई नियुक्ति गरेको छ। पार्टी सभापति गगन कुमार थापाले धनकुटाकी कटुवाललाई संघको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएको हो। पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको 2083 वैशाख 21 गते सम्पन्न बैठकको निर्णय अनुसार यो नियुक्ति गरिएको हो। म्यास समाप्त भएर स्वतः विघटन भएको संघलाई पुनर्जीवित गरेन र तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी सहित कटुवाललाई अध्यक्ष बनाइएको कांग्रेसले जनाएको छ। विदेशको समाचार, इरान र उसको सहयोगीहरूले स्टेट अफ हुमर्सलाई पूर्ण रूपमा रोक्ने भएका छन्। इरानले स्टेट अफ हुमर्सलाई पूर्ण रूपमा रोकेर यसको बाब अल मेडेस सहित अन्य विकल्पलाई सक्रिय पार्ने जनाएको त्यहाँका अदर सरकार समाचार संस्था टेनसनले जनाएको छ। इरानले लेबनानमा इजरायलको कदमको विरोधमा अमेरिकासँग मध्यस्थकर्ता मार्फत भइरहेको वार्ता र मसौदा वास्तवहरूको आदान प्रदान रोकेको पनि तस्तिमको खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री सईद अब्बास अराक हचीले सामाजिक सञ्जालमा एक पोस्टमा इरान र अमेरिका बीच कुनै पनि मोर्चामा युद्धविराम उल्लंघन गर्नु सबै मोर्चाको युद्धविराम उल्लंघन गर्नु बराबर भएको बताउनु भएको छ। गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता नहुने इरानले जारी गरेको विज्ञप्तिमा भनिएको छ। अब एउटा मौसम सम्बन्धी जानकारी।
1: हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारण बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशको थोरै स्थानमा चट्याङसित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागका आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेश तथा कोशी प्रदेशको तराईमा तातो दिन सुरुम्बावना रहेको छ। आज राति देशको हिमाली भूभागमा साधारणतया बादल, पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागमा लगायत बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबरसँग आलोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पोखराभित्र कृषि कार्यमा प्रयोग हुने ट्र्याक्टर जोताईको सेवा शुल्क निर्धारण। कास्कीमा 14 बहुवर्षीय सड़क अधुरा। हिमालयन एयरलाइन्सले काठमाडौँ सेन्जेन सीधा उडान शुरू गर्दै। नेपाली कांग्रेसले खुल्ला गर्यो नयाँ क्रियाशील सदस्यता आवेदन। नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुटाकी करूणा कटुवाल नियुक्त। र पश्चिमी न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज पनि 6 प्रदेशमा वर्षाको सम्भावना।
0: रेडियो सफलताले तयार पारेको बिहार 9 बजेको खबर संगालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले 6 बजे खबर संगाल आउनेछ। हामी छौं सफलताको पाइलामा। केही उन्नत भइसक्नु सक्नुहुन्छ। विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: मरेङ के हो?
1: हेर त रगतै रगत भयो, छ्यामो त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
5: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
5: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
5: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
6: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिक्स्ड पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960 दोस्ती टु मिक्स्ड।
2: नमस्कार सेन्सेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615553050, 0615898488।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
9: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
10: होइन के भन्छ यो एरियाले
9: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्वत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
11: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
12: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
13: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ। जिम्मेवार सञ्चार संस्था

तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा तात चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुस् न, भन्नुस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाउ।
6: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: सफलता स्टूडियो टाइम।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: तिम्रो मायामा परेपछि मेरो व्यवहार अर्कै हुन थालेछ। घरमा बस्ने मन नलाग्ने, एकोरो टोलाएर बस्ने, डर लागे जस्तो हुने, एक्लै हाँसे जस्तो गर्ने अनि एक्लै रोए जस्तो गर्ने गर्न थालेछ। खोइ कसले हो, कसैले मोहनी लगाएर मन बिगारेर यस्तो भएको भन्दैछन्। अनि मोहनी फुकाउन घरमा दामी बस्यो।
3: कस्तो माजाल हो, हुने हो कि नहुने हो, फुल गरान कस्तो छ, रुख

0: परमेश्वर 32 हुन्छ भन्नु भो एउटा कोड देखाउनु भो देखो ठो परमेश्वर
1: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ
2: अब सुन्नुहोस् यहाँका सेवाहरू यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ प्रोप्राइटर राजकिशोर प्रसाद मोबाइल नम्बर 9811 87488
1: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन साइकल स्वास्थ्यको लागि लाभदायक छ त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
4: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ
5: शुभप्रभात गुरुआमा
6: शुभप्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
6: हो अरू भन त
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
6: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
6: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
12: नेपाल सरकार विज्ञापन बोर्ड

0: ढुक्कै हेरेर टोलाएकी, अहो कति राम्रो गहना लगाएकी, हेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 98560028104।
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
5: लौन नि दाई, बनमा त आगो लागेछ, निभाउन जाऊ न।
6: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा बुने भयो।
7: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउने कानूनी अपराध हो, डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले बुझिथ्यो।
1: ओहो गाठी कुरा आयो है।

0: जस्तो छैन यार।
1: शहरमै भिड छ मान्छे अकेला, टेन्सन गर्मी ठेलम ठेला, हर कोही जिन्दगी से धकेला, सानो बातमा ठुलो झमेला।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9166154475।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
2: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560 23461, 98266 0608।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सफलता स्टूडियो टाइम।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुम्दिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबारमा।
0: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा सात मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846020127।
1: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडीमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847028575 9067547 9567275।
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
6: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
9: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
12: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
11: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
13: कन्ट्याक्ट 0615553050 0615589848
11: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: फेरि केही लिन जान पाएको छैन। फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
1: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
0: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
2: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
4: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 0161553071, 9807081234, 97050-77123, व्हाट्सएप नम्बर 9801177123।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852110504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: समय सँगै बग्दै रहन्छ।
1: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 9811762983, 9855852855। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
2: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टु मिट सप।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क।
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581
2: 98165 15475।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
8: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
7: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
8: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
7: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
9: Studio time.
10: It's too well known.

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गर गहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गर गहनाहरू साक्षर का साथै खरीद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश, 98462-89-989।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
6: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफद मूल्यमा पाइन्छ नि।
7: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-0632, 98560-34432। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्टर्फनले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, हर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530050, 0615589848।
8: फर मोर डिटेल्स www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98460-41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 98171-87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गए त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
4: ए
5: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी जीरो किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी जीरो किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9845505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैनपावर कंसल्टेंसी प्राइवेट लिमिटेड, नागढुंगा पोखराट कास्की। फोन नंबर 0161553071, 9807681234, 9705077123। व्हाट्सएप नंबर 9801177123।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0165201179।
5: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, ढोका अडेल गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 0161541984, 5419085। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 0161525904। अल्मुनियम मेटल उद्योग पर्सेंट 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ता को परिचय दिऊ।
10: लो नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
11: हो त नि, एउटा सानो लापर भाइले सिङ्गो वन नै सखा भने भयो।
12: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौ जतन। वनमा डरेलो लगाउने कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौं।
13: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9850-60-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ सफा कपडा संकलन अभियानलाई सफल पारौ
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9850601186 9840335111 सम्पर्क नम्बर फेरि एकपटक 9840335111
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
7: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
7: सचेत बनाऊ
8: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चटाङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
7: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
8: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
9: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: हेर न साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तलाई स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575, 9860315947, 9560325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0165707636, 9856320325, 9806535480। साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
4: भाइको विवाह पनि हिजो भन्दा आज झन नजिकैदैछ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नु पर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लौ न, कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
5: दाई पनि कति आचिलो भएको, सिद्धार्थ सुट 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
6: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर, आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ सुक 8 पोखरा, प्रोपाइटर दया कुमार द्वार, मोबाइल 9560325717 र 9860255079।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289989।
2: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियाले तिल लगाता कान्छ।
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्वत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0161574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: टाउके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 9852127014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166155
6: लव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आका हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
2: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
6: कुकुरको भ्याक्सिनेसन,
5: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 061-544-737, मोबाइल नम्बर 9850-28744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98460-41081। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसराताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा सात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानी

0: यसलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: हेरेर तुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9805120 9821 27014।
3: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
3: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, मुवा पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
6: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
8: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0165201179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061553071, 98067881234, 97050707123, व्हाट्सएप नम्बर 98011773।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि, के भयो, सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
5: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110, 98284420। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
6: महिला दाई, ए महिला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: तँ के हेरेर डोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251 27

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
1: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
6: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि? हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: यो भन्दा बढी म आफ्नो करियर बिगार्न सक्दिनँ। प्लिज मलाई आफ्नो बाटो जान दिनु।
1: अनि यो बच्चा, यति सानो बच्चाले छोडेर जाने कुरा गर्दछौ?
0: तिमी आफ्नो बच्चा आफैसँग राख। आजबाट मेरो यो बच्चासँग कुनै सम्बन्ध छैन।

0: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 9807-81-234, 97-50-77-123। व्हाट्सएप नम्बर 98।

0: समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
0: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530508 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864061081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
3: हो र, होइन होला त्यस्तो त।
4: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
2: के भएन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9846000851।
8: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन? ए हजुर, हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसकेँ।
9: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
10: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 9856023461, 9826060908।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।
6: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियोले
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित द गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। द गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क द गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था द गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मलसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86, 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।

0: टके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9821 2714
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
4: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
3: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
6: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
6: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104
6: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
7: होइन ए बुढा बिहान बिहान काई नलाकाउ
8: एरिया मै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्ने समिष्ट काठ उद्योगतिर जान लागेको होइन
7: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
9: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
10: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
11: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061541994 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061525904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउ
12: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
13: मुहान वरपरका रुख नकाटौं र सफा राखौं फेरि पानी पलाउँछ पानीको स्रोत संरक्षण गरौं भविष्यका लागि सञ्चय गरौं बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन् मुहान संरक्षणमा जुटौं पानीको दुरुपयोग नगरौं स्वच्छ पानी सबैको पहुँच
14: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा 8 रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टू मिट्स।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गर गहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गर गहनाहरू साथफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्लेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 61 62 983 98 5 60 52 855 समझनु सही बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आईएलसीपीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ। तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदै छु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 42 98460 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गर गहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गर गहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागजुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615335904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0

0: तामा, पीतल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852110504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख ज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन हो।

0: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस अब सब को लगी वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
1: कन्ट्याक्ट 0615530050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
2: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
3: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त
4: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: किन आँखा मिसेको मिसे गरेको?
3: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
2: धेरै समय मोबाइल चलाएपछि क्या
3: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
3: बुझे।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

मान्य सदस्यहरू, गण्डकी प्रदेश सभाको आजको बैठकको कार्यवाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, अब म माननीय मुख्यमन्त्री श्री सुरेन्द्रराज पाण्डेलाई गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम माननीय प्रदेश प्रमुख समक्ष उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। मानिसहरू, अब म माननीय प्रदेश प्रमुख श्री दिलराज भट्टज्यूलाई गण्डकी प्रदेश सभाको आजको बैठकमा हार्दिक स्वागत गर्दै नेपालको संविधानको धारा 184 को उपधारा 2 तथा गण्डकी प्रदेश सभा नियमावली 2080 को नियम 35 को उपनियम 1 बमोजिम गण्डकी प्रदेश सरकारको वार्षिक आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न सभालाई सम्बोधन अनुरोध गर्दछु।

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 को वार्षिकता कार्यक्रम माननीय सभामुख महोदय माननीय सदस्यज्यूहरू गण्डकी प्रदेश सभाको यस बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवान्वित भएको अनुभव गरेको छु। नेपालमा आर्थिक सामाजिक तथा राजनैतिक रूपान्तरण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका संघर्ष आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धांजलि व्यक्त गर्दछु। यस क्रममा घाइते तथा बेपत्ता हुनुभएका व्यक्ति र उहाँका परिवारजनप्रति उच्च सम्मान व्यक्त गर्दछु। संघीय शासन प्रणाली नेपालको राज्य संरचनामा आएको ऐतिहासिक रूपान्तरण हो। संविधानले प्रत्याभूत गरेको संघीयताको मूल मर्म अनुसार राज्यका स्रोत अवसर र सेवालाई जनस्तरसम्म पुर्याई नागरिकको जीवन स्तरमा गुणात्मक परिवर्तन ल्याउनु प्रदेश सरकारको प्रमुख दायित्व हो। प्रदेश सरकार नागरिकको आशा विश्वास र आकांक्षालाई व्यवहारमा रूपान्तरण गर्न प्रतिबद्ध रहेको छ। नेपालको संविधानको मर्म बमोजिम सुशासन समृद्ध र सामाजिक न्यायलाई केन्द्रमा राखी गण्डकी प्रदेश सरकारले स्थापना कालदेखि नै जनचाहना अनुरूप कार्यक्रम तथा योजना कार्यान्वयन गर्दै आएको छ। संविधानको प्रस्तावना मौलिक हक तथा राज्यको निर्देशक सिद्धान्त एवं नीतिका साथै एकल तथा साझा अधिकारको अभ्यास गर्दै आत्मनिर्भर र समुन्नत प्रदेश सुखी प्रदेशवासीको दीर्घकालीन सोचलाई मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरिएको छ। सन्तुलित विकास सामाजिक सद्भाव दिगो शान्ति तथा राजनीतिक स्थायित्व सुनिश्चित गर्न संघ प्रदेश र स्थानीय तहबीच सहकारिता सह अस्तित्व र समन्वयलाई सुदृढ बनाउँदै नागरिकका आवश्यकता र अपेक्षा सम्बोधन गर्न प्रदेश सरकार अग्रसर रहेको छ। प्रभावकारी सेवा प्रवाह सार्वजनिक जवाबदेहिता पारदर्शिता भ्रष्टाचार नियन्त्रण तथा शासन प्रक्रियामा नागरिकको पहुँच र सहभागिता अभिवृद्धि गर्ने दिशामा प्रदेश सरकारले निरन्तर नीतिगत तथा संस्थागत सुधारका प्रयास अघि बढ़ाएको छ। प्रशासनिक पुनर्संरचना मार्फत संगठनको राइट सेजिङ एकीकृत सेवा प्रवाह जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकास नीतिगत एवं संस्थागत संरचना निर्माण वस्तुनिष्ठ योजना तथा बजेट तर्जुमा प्रणाली विकास र गण्डकी आयोजना बैंक प्रणाली कार्यान्वयन जस्ता सुधारात्मक प्रयास मार्फत शासकीय प्रबन्धलाई थप व्यवस्थित उत्तरदायी र परिणाममुखी बनाउँदै लगिएको छ। प्रदेश सरकारको 8 वर्षको अवधिमा विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएका छन्। 49.98% घरधुरीमा विद्युत पहुँच विस्तार भएको छ भने एक घर एक धारा कार्यक्रम मार्फत 1,66,000 भन्दा बढ़ी घरधुरीमा निजी धारा जडान गरिएको छ। सड़क पूर्वाधार विकासतर्फ 1,168 किलोमिटर भन्दा बढ़ी कालोपत्रे 118 सड़क पुल तथा 88 झोलिङ्गे पुल निर्माण भई नागरिकको सेवा बजार र अवसरमा पहुँच विस्तार भएको छ। प्रशासनिक पुनर्संरचना मार्फत साबीको 32 कार्यालयलाई 19 कायम गर्दै 300 भन्दा बढ़ी दरबन्दी कटौती गरी प्रशासनिक खर्च घटाइएको छ। प्रदेशमा तत्का 13 अस्पतालको स्तरोन्नति र शय्य विस्तार गरी 300 800 शय्यासम्म पुर्याई विशेषज्ञ सेवा समेत
थप गरिएको छ। 850 जना भन्दा बढ़ीलाई नियमित डायलासिस सेवा र 1200 बढ़ी क्यान्सर पीड़ितलाई स्वास्थ्य सहायता उपलब्ध गराएको छ। दिगो विकास लक्ष्य नेपाल सरकारको 16 पञ्चवर्षीय योजना एवं गण्डकी प्रदेश सरकारको 2 पञ्चवर्षीय योजना तथा संयुक्त सरकारका प्रतिबद्धतालाई मार्गदर्शनका रूपमा ग्रहण गर्दै प्रदेश सरकारले सामाजिक तथा आर्थिक पूर्वाधार विकास विपन्नता तथा लक्षित वर्गको सशक्तिकरण संस्कृति संरक्षण पर्यावरण संरक्षण जलवायु उत्थानशीलता विपद व्यवस्थापन तथा हरित विकासको अवधारणालाई उच्च प्राथमिकतामा राखेको छ। विगतका उपलब्धि अनुभव र चुनौतीबाट सिक्दै सेवा प्रवाह सुशासन तथा परिणाममुखी विकासलाई सम्बोधन गर्दै तर्जुमा गरिएको 2 पञ्चवर्षीय योजनाको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको छ। संघीय शासन प्रणालीको औचित्यलाई नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी प्रभावकारी सेवा प्रवाह समावेशी विकास सुशासन तथा सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्ने उद्देश्य आत्मसात गर्दै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि तय गरेका प्रमुख नीतिका कार्यक्रम सम्बन्ध प्रदेश सभा समक्ष प्रस्तुत गरेको छु। सभामुख महोदय, नेपालको संविधानले अवलम्बन गरेको 3 कब्बे अर्थनीति अनुरूप सार्वजनिक नीति र सहकारी क्षेत्रको साझेदारीमा समुन्नत अर्थतन्त्रको आधार निर्माण गरी गण्डकी प्रदेशको 2 पञ्चवर्षीय योजनाले निर्दिष्ट गरेका रूपान्तरणका क्षेत्र कार्यान्वयन गरिनेछ। 2 बजेट तथा कार्यक्रमलाई वस्तुनिष्ठ बनाउन दिगो विकास लक्ष्य 2 पञ्चवर्षीय योजनाको रणनीतिक स्तम्भ लैंगिक उत्तरदायी बाल मैत्री पोषण मैत्री र जलवायु सूचकका आधारमा बजेट प्रणालीलाई सुदृढ बनाइनेछ। 3 प्रदेशका रूपान्तरणकारी आयोजनाको प्रभावकारी कार्यान्वयन गर्न स्पष्ट लक्ष्य निर्धारण गरी पर्याप्त बजेट र समय सीमा सुनिश्चित गरिनेछ। आयोजना प्रमुखलाई नतिजाप्रति उत्तरदायी बनाइनेछ। 4 आन्तरिक आय वृद्धि गर्न राजस्वका सम्भावित क्षेत्र पहिचान तथा अध्ययन अनुसन्धानले प्रस्ताव गरेका नीतिगत हस्तक्षेप उपयुक्तताका आधारमा कार्यान्वयन गरिनेछ। राजस्व परिचालनलाई प्रविधि मैत्री बनाउन विद्युतीय प्रणालीको विस्तार डिजिटल भुक्तानीलाई प्रोत्साहन र राजस्व चुहावट नियन्त्रणका लागि विशेष नीतिगत व्यवस्था गरिएको छ। 5 विकास वित्तको आवश्यकता पूर्ति गर्न आन्तरिक ऋण परिचालनका लागि आवश्यक कानूनी आधार तयार गरिनेछ। प्रदेश मातहतका निकायमा रहेका निष्क्रिय कोषको रकमलाई परिचालन गर्ने व्यवस्था मिलाइनेछ। 6 2 पञ्चवर्षीय योजनाले पहिचान गरेका सार्वजनिक नीति साझेदारीका क्षेत्रमा निजी क्षेत्रको संलग्नता सुनिश्चित गर्न प्रदेशको लगानी नीति तर्जुमा गरी कार्यान्वयन गरिनेछ। मेरो प्रदेश मेरो दायित्व अभियान अन्तर्गत लगानीका सम्भाव्य क्षेत्रमा निजी लगानी आकर्षित गर्न इन्भेस्टर गण्डकी लगायतका कार्यक्रम सञ्चालन गरिनेछ। 7 उत्पादनमूलक क्षेत्रमा लगानी आकर्षित गरी रोजगारी र आय आर्जनका अवसर विस्तार गरिनेछ। पर्यटन उद्योग एवं उच्च मूल्यका कृषि तथा हरित औद्योगिकरणलाई आर्थिक रूपान्तरणका प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिनेछ। 8 स्थानीय तहलाई प्रदान गरिँदै आएको अन्तर सरकारी वित्त हस्तान्तरणलाई कार्य सम्पादन एवं योगदानमा आधारित हुने गरी थप वैज्ञानिक र नतिजामुखी बनाइनेछ। आयोजना व्यवस्थापनसँग सम्बन्धित जनशक्तिको क्षमता अभिवृद्धि गर्नुका साथै
स्थानीय तहसंघको साझेदारीमा नव प्रवर्धनका क्षेत्रमा लगानी प्रवर्धन गरिनेछ। सभामुख महोदय, सम्मानजनक कृषि प्रदेशको दृष्टिका लागि कृषिलाई सम्मानजनक पेशाको रूपमा स्थापित गरी ग्रामीण अर्थतन्त्र सुदृढीकरण गरिनेछ। कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, विविधीकरण, व्यवसायीकरणका साथै बजारीकरणको उचित प्रबन्ध गर्दै उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड़ दिइनेछ। 10. कृषकलाई उद्यमी र कृषिलाई उद्योगका लागि विदेश तथा नेपालकै विभिन्न शहरबाट गाउँमा फर्केर व्यावसायिक कृषि र कृषि उद्योग गर्न चाहने व्यक्तिलाई व्यवसाय कर्जामा ब्याज अनुदान दिँदै रिटर्न टू भिलेज अभियान सञ्चालन गरिनेछ। 11. गाउँको कृषि प्रदेशको समुन्नतिका लागि स्थानीय उत्पादनको बजार पहुँच र न्यायोचित मूल्यका लागि कृषि एप विकास गरिनेछ। कृषि उपजको सहज बजारीकरणका लागि कृषि एम्बुलेन्स सेवाको प्रभावकारी कार्यान्वयन गरिनेछ। रैथाने बाली र कृषि उपजको संरक्षण प्रवर्धन ब्रान्डिङ मार्फत निर्यात प्रवर्धन गरिनेछ। 12. दिगो कृषि प्रणाली वातावरणीय संरक्षण तथा स्वच्छ एवं सुरक्षित कृषि उत्पादन प्रवर्धनका लागि असल कृषि अभ्यास, एकीकृत शत्रु जीव व्यवस्थापन, प्राङ्गारिक कृषि तथा कृषि उत्पादन रूपान्तरण कार्यक्रम सञ्चालन गरिनेछ। अन्तर प्रदेश साझेदारीमा कृषि उपज गुणस्तर परीक्षण तथा स्तरीकरणका लागि प्रयोगशाला स्थापना गरिनेछ। 13. पशुपन्छीमा लाग्ने खोरे तथा अन्य रोग नियन्त्रण गर्न स्थानीय तहको समन्वयमा खोप अभियान सञ्चालन गरी आगामी आर्थिक वर्षमा 10 स्थानीय तहलाई पशुमा पूर्ण खोप स्थानीय तह घोषणा गर्दै चालू पञ्चवर्षीय योजना अवधिभित्रै गण्डकी प्रदेशलाई पूर्ण पशु खोप मुक्त प्रदेश घोषणा गरिनेछ। 14. कृषि तथा पशुजन्य उपजको गुणस्तरीयता, रोग तथा महामारी नियन्त्रणका लागि जीवित वस्तुको अधिकार समयमै स्वास्थ्य उपचार भन्ने अवधारणाको कार्यान्वयन गरिनेछ। प्रदेश भित्रिने पशुपन्छी र कृषिजन्य वस्तुको नियमन गर्न प्रदेश नाकामा स्थापित मौजुदा इकाइको सुदृढीकरण गरिनेछ। 15. सुन्तला, स्याउ, ओखर, कफी, अलैंची, मह लगायत उच्च मूल्यका कृषि उपज उत्पादन प्रशोधन र बजारीकरण प्रवर्धन गरिनेछ। कृषिजन्य उपजको मूल्य श्रृंखला विकास, बजार सुनिश्चितता र निर्यात अभिवृद्धि गर्नका साथै मत्स्य विकास लक्षित गरी गुणस्तरीय भूरा उत्पादनको उपयुक्त प्रबन्ध मिलाइनेछ। 16. न्यूनतम मुनाफा सुनिश्चित गर्न करार खेती, बजार सूचना प्रणाली, क्षतिपूर्ति सहितको न्यूनतम समर्थन मूल्य तथा कृषि बीमा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ। समर्थन मूल्यको भुक्तानीलाई अनलाइनमा आधारित बनाइनेछ। प्रदेशको प्राथमिकता, स्थानीय तहको विशिष्टता, आवश्यकता र सम्भाव्यतामा आधारित कृषि विकास कार्यक्रम सञ्चालनका लागि स्थानीय तह र निजी क्षेत्रका ठूला कृषि व्यवसायीसँग सहकार्य गरिनेछ। 17. माटोको गुणस्तर पहिचान गरी आवश्यक सुधारका उपाय सिफारिश एवं अवलम्बन गर्न माटो परीक्षण एवं प्रतिवेदन सहितको माटो स्वस्थता प्रमाणपत्र, सोयल हेल्थ कार्ड कार्यक्रमलाई व्यापकता दिइनेछ। 18. जग्गा चक्लाबन्दी, आलु तथा चैत्य धान प्रवर्धन कार्यक्रम, करिडोर लक्षित कृषि विकास कार्यक्रम, उत्पादनमा आधारित प्रोत्साहन अनुदान नाफा, सेप गण्डकी तथा कृषि प्राविधिकको क्षमता विकास लगायतका कार्यक्रमलाई निरन्तरता दिइनेछ। 19. प्रादेशिक भू उपयोग योजना मार्फत खेतीयोग्य जमिनको संरक्षण
र उपयोग सुनिश्चित गर्न स्थानीय तहसंघको समन्वयमा भूमि बैंक ऐन तर्जुमा एवं कार्यान्वयन गरिनेछ। सार्वजनिक सड़कको लगतकट्टा र अभिलेखीकरण सुव्यवस्थित गरी राजस्व अभिवृद्धिमा योगदान पुर्याइनेछ। 20 नेपालमा सरकारसँगको सहकार्यमा प्रदेश भित्रका नापी हुना बाँकी जग्गाको नाप नक्सा तयार गरिनेछ। वैज्ञानिक भूमि सुधार र सुकुम्बासी समस्या समाधान नेपाल सरकार र स्थानीय सरकारसँग समन्वय गरिनेछ। 21 सहकारी रजिस्ट्रार कार्यालयको संस्थागत सुदृढीकरण गरिनेछ। सहकारी संस्थाको प्रशिक्षण प्रवर्धन र नियमनमा जोड़ दिइनेछ। स्वावलम्बन र पारस्परिकतालाई महत्व दिई सहकारी उत्पादन बजारीकरण रोजगारी र उद्यमशीलताको श्रृंखला विकास गरिनेछ। सहकारी क्षेत्रको सुशासनका निम्ति स्वनियमन क्षमता अभिवृद्धि गरिनेछ। सभामुख महोदय, वन वातावरण जैविक विविधता तथा जलाधार क्षेत्रको संरक्षण पुनर्स्थापना र प्रवर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन मार्फत हरित अर्थतन्त्र प्रवर्धन गरिनेछ। काठ दाउरा जड़ीबुटी तथा गैर काष्ठ वन पैदावारको उत्पादन अभिवृद्धि गर्दै वनमा आधारित उद्यम प्रवर्धन गरी काठ आयातलाई प्रतिस्थापन गर्ने र सार्वजनिक संरचना निर्माणमा स्वदेशी काठको प्रयोग गर्ने नीति लिएको छ। 23 वन अतिक्रमण चोरी कटानी तथा डढेलो नियन्त्रणलाई प्रभावकारी बनाउँदै वन क्षेत्रको संरक्षण र पुनर्स्थापना जोड़ दिइनेछ। पात पतिङहरूको प्रयोग र मिचा प्रजातिका वनस्पति उपयोग गरी प्रांगारिक मल तथा विषादी उत्पादन र प्रयोग गर्न प्रोत्साहन गरिनेछ। 24 पानीका मुहान संरक्षण भूक्षय नियन्त्रण भूमिगत तथा जल पुनर्भरण कार्यक्रमलाई प्राथमिकता दिइनेछ। एकीकृत जलाधार व्यवस्थापनका लागि प्रकृतिमा आधारित समाधानमा जोड़ दिँदै प्रदेशभित्र रहेका तालको संरक्षण तथा उपयोग गरिनेछ। प्रादेशिक सड़क तथा तालका किनारामा वनस्पति सौन्दर्यकरण गरिनेछ। स्थानीय तहको सहकार्यमा महत्वपूर्ण नदी तथा घाटको सरसफाईमा विशेष जोड़ दिइनेछ। 25 जलवायु परिवर्तन जैविक विविधता ह्रास तथा प्रदूषण वृद्धि जस्ता ट्रिपल प्लानेटरी क्राइसिस न्यूनीकरण गरी जलवायु उत्थानशीलता विकासका लागि तहगत सरकार समुदाय विकास साझेदार र अध्ययन अनुसन्धानत्मक निकायसँग सहकार्य गरिनेछ। 26 मानव वन्यजन्तु द्वन्द न्यूनीकरण वन्यजन्तुको वासस्थान संरक्षण तथा सुधार राहत र उद्धार केन्द्र व्यवस्थापनलाई निरन्तरता दिइनेछ। जलस्रोत संरक्षण तथा वनजन्तुको पानी पहुँच सुनिश्चित गर्न एक सामुदायिक वन एक पोखरी कार्यक्रमलाई विस्तार गरिनेछ। 27 एकीकृत डिजिटल प्रणाली मार्फत वन क्षेत्रसँग सम्बन्धित खण्डीकृत तथ्याङ्क तथा अभिलेख व्यवस्थापन गरिनेछ। वन वातावरण तथा जलाधार व्यवस्थापनसँग सम्बन्धित निकायको संस्थागत सुदृढीकरण तथा जनशक्तिको क्षमता अभिवृद्धि गर्दै नवप्रवर्धनलाई प्राथमिकता दिइनेछ। 28 वातावरणीय अध्ययन प्रक्रियालाई थप सरल प्रभावकारी बनाइनेछ। निजी क्षेत्र नागरिक समाज तथा स्थानीय तहसँगको सहकार्यमा प्रदूषण नियन्त्रण प्लास्टिक जन्य फोहोर न्यूनीकरण हरियाली प्रवर्धन एवं सौन्दर्यीकरण लगायतका वातावरण मैत्री विकास कार्यक्रम सञ्चालन गरिनेछ। सभामुख महोदय, पोखरा पर्यटकीय राजधानी घोषणा भएसँगै गण्डकी प्रदेशको पर्यटनप्रति बढ़ेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो र
संवेदनशीलतालाई आत्मसात गर्दै अन्तर मन्त्रालय तथा निकायको समन्वयमा एकीकृत पर्यटन विकास अवधारणा कार्यान्वयन गरिनेछ। यसका लागि दोस्रो पञ्चवर्षीय योजना र पर्यटकीय राजधानी घोषणा अध्ययन प्रतिवेदनले पहिचान गरेका रणनीतिक तथा रूपान्तरणकारी कार्यक्रमलाई विशेष प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ। 30 दामोदर कुण्ड, मुक्तिनाथ, गलेश्वर, पञ्चकोट, देवघाट र त्रिवेणी धाम जस्ता महत्वपूर्ण धार्मिक स्थल जोड्ने गरी धार्मिक पर्यटन परिपथ विकास गरिनेछ। मुख्य पर्यटकीय गन्तव्यमा पहुँच मार्ग, हाई इन्स्टिच्युट, सिग्नेसको उपचार लगायतका आधारभूत सुविधा विस्तार गरिनेछ। 31 पर्यटकीय राजधानी ब्रान्डिङका लागि निर्माण थालनी गरिएको राउण्ड फेवा, भ्यू फेवा कार्यक्रम आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ। शङ्खपुरदेखि मगरे बगरसम्म पर्यटकीय आकर्षणको रूपमा फेवा होराइजन, डेपिस्टेरियल ब्रिज, सेल्फी ब्रिज निर्माण गर्नुका साथै रूपा तालमा सिसाको पुलको सम्भाव्यता अध्ययन गरी निर्माण प्रक्रिया अगाडि बढाइनेछ। आन्तरिक पर्यटन प्रवर्धन गर्न पहिला घर देश अनि परदेश द लेक टु लेक कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिनेछ। 32 मनासलु, अन्नपूर्ण र धौरागिरी हिमाल तथा ढोरपाटन क्षेत्रको पर्यटकीय सम्भाव्यतालाई विश्व स्तरमा चिनाउन पदमार्ग स्तरोन्नति तथा वैकल्पिक पदमार्ग पहिचान र विकास गरिनेछ। प्रदेशभित्रका हिमचुली प्रवर्धनका लागि नेपाल सरकार र सरोकारवाला निकायसँग सहकार्य गरिनेछ। नेपाल सरकारसँगको समन्वयमा अन्तर प्रदेश सिधा हवाई उडान विस्तारका लागि पहल गरिनेछ। 33 मोदी बेनी धामदेखि बागलुङको भैरव स्थान र पर्वतको पुर्कोटसम्म धार्मिक पदमार्ग विकास गरिनेछ। लिग्लीकोट, गोर्खा दरबार, मनोकामना पदमार्गलाई नेपाली सभ्यताको चिनारी तथा नेपाल एकीकृत मार्गको रूपमा विकास गरिनेछ। गोर्खा दरबारदेखि हनुमान ढोकासम्म फूलपाती पदमार्ग निर्माणका लागि बागमती प्रदेशसँग समन्वय गरिनेछ। 34 छिमेकी मित्रराष्ट्र भारत र चीनबाट आगमन हुने पर्यटकको संख्या आगामी 5 वर्षभित्र दोब्बर बनाउने लक्ष्यका साथ नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रको साझेदारीमा गण्डकी जाउँ, प्रकृति र संस्कृतिसँग रमाऊ अभियान सञ्चालन गरिनेछ। प्रदेशमा उपलब्ध पर्यटकीय वस्तु र सेवाको अन्तर्राष्ट्रिय बजारमा सघन प्रचार प्रसार गरिनेछ। 35 स्काई डाइभिङ, हेली स्किङ, बन्जी जम्पिङ, उच्च उचाइ साइक्लिङ जस्ता साहसिक गतिविधिको प्रवर्धन तथा नयाँ स्थल पहिचान गरिनेछ। पोखरालाई अन्तर्राष्ट्रिय सभा सम्मेलन, मिस टुरिज्म, स्वास्थ्य तथा आरोग्य एवं खेल पर्यटन केन्द्रका रूपमा स्थापित गर्न हरित पूर्वाधार एवं वातावरण मैत्री यातायात प्रवर्धन मार्फत दिगो पर्यटन सुनिश्चित गरिनेछ। 36 एक जिल्ला एक पर्यटकीय गन्तव्य विकासको नीति लिइनेछ। प्रदेशको संस्कृतिलाई जीवन्त राख्न पहिचान सहितका संस्कृति उत्सवलाई प्रोत्साहन गरिनेछ। रैथाने संस्कृति, स्थानीय उत्पादन, रहन सहन र वेशभूषा प्रवर्धन गर्दै होमस्टे तथा फार्मस्टेलाई स्तरीकरण गरी व्यावसायिकता विकास गरिनेछ। 37 गोर्खा दरबार, कला सोथार, लोमन्ताङ दरबार, मुक्तिनाथ मन्दिर जस्ता सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि आवश्यक पहल
गरिनेछ। 38 पर्यटकको सुरक्षा विपद व्यवस्था 15 तत्काल खोज तथा उद्धारका लागि

सँग समन्वय गरिनेछ। निजी क्षेत्रसँगको सहकार्यमा खानी तथा खनिज पदार्थको सम्भाव्यता अध्ययन गर्नुका साथै सञ्चालनमा रहेका औद्योगिक क्षेत्र र औद्योगिक ग्रामलाई पूर्ण क्षमतामा सञ्चालन गरिनेछ। 40 घरेलु मदिराको उत्पादन ब्रान्डिङ वितरण र नियमनलाई व्यवस्थित गर्न जारी गरिएको गण्डकी प्रदेश घरेलु मदिरा ऐन कार्यान्वयनमा ल्याउनुका साथै औषधि जन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा बनेको विधेयक 2082 प्रदेश सभाको चालू अधिवेशनबाट स्वीकृत गरी कार्यान्वयनमा लगिनेछ। 41 वाणिज्य फर्म तथा उद्योगको नवीकरणलाई आगामी आर्थिक वर्षदेखि पूर्णत मुहार एवं कागज रहित बनाउनुका साथै दर्तालाई पनि क्रमशः अनलाइन गरिनेछ। उद्योग वाणिज्य तथा आपूर्ति व्यवस्थालाई सहज नियमित र सुदृढ बनाउन उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। उपयुक्त कानूनी प्रबन्ध सहित बजार अनुगमनलाई प्रभावकारी बनाइनेछ। स्थानीय कच्चा पदार्थ र तुलनात्मक लाभका क्षेत्रमा आधारित विशिष्ट प्रकृतिका उत्पादनमूलक उद्योग स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुका साथै परम्परागत उत्पादनलाई आधुनिकीकरण र ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवर्धन गरिनेछ। 43 वैदेशिक रोजगारीबाट फर्किएका र स्वदेशमै स्वरोजगार बन्न चाहने युवालाई प्राविधिक सहयोग र सहुलियतपूर्ण कर्जा मार्फत उत्पादनमूलक क्षेत्रमा आबद्ध गरिनेछ। विपन्न महिलाको आर्थिक सबलीकरणका लागि एक महिला एक सिममा आधारित उद्योग र बजारीकरणलाई विशेष सहयोग गरिनेछ। सभामुख महोदय, गण्डकी प्रदेश सरकार मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा विशेषज्ञ तथा विशिष्टकृत स्वास्थ्य सेवाको विस्तार एवं सुदृढीकरण गरिनेछ। प्रादेशिक अस्पतालमा स्वास्थ्य संकायका शैक्षिक कार्यक्रम सञ्चालन गरी दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गरिनेछ। एक स्वास्थ्य नीति र सबै नीतिमा स्वास्थ्यको अवधारणालाई कार्यान्वयन गरिनेछ। 45 नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्याको समुदाय स्तरमा नियमित स्क्रिनिङ समयमै उपचार तथा परामर्श सेवाको पहुँच अभिवृद्धि गरिनेछ। नियमित डायलासिस सेवाका लागि पालो कुर्नु नपर्ने व्यवस्था गरिनेछ। योग ध्यान मानसिक स्वास्थ्य सचेतना तथा स्वस्थ जीवनशैली प्रवर्धन मार्फत रोगथाममा जोड़ दिइनेछ। 46

प्रदेश अस्पताल तथा स्वास्थ्य संस्थामा औषधि तथा औषधिजन्य सामग्रीको सहज आपूर्ति भण्डारण र व्यवस्थापन प्रणाली विधि मैत्री बनाइनेछ। प्रदेश अस्पताल बागलुङ सञ्चालित हरिखण्डका ट्रमा सेन्टरको सेवालाई थप सुदृढकरण गरिनेछ। 47 समुदाय स्तरमा एकीकृत रोग निगरानी प्रणाली विस्तार गरी महामारी तथा जनस्वास्थ्य जोखिम विरुद्धको पूर्व तयारी प्रतिकार तथा स्वास्थ्य सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइनेछ। मर्यादित महिनावारी प्रवर्धनका लागि स्थानीय स्वास्थ्य संस्थासँगको समन्वयमा निशुल्क सेनिटरी प्याड उपलब्ध गराइने व्यवस्था गरिनेछ। 48 गण्डकी तथा धौलागिरी आयुर्वेद अस्पतालमा अन्तरंग सेवा र अन्य आयुर्वेद चिकित्सालयमा योग ध्यान पूर्वकर्म पञ्चकर्म एकुपञ्चर आमचित्ता प्राकृतिक चिकित्सा लगायतका वैकल्पिक तथा प्रबन्धनात्मक स्वास्थ्य सेवा सुदृढ गर्दै आरोग्य पर्यटन गन्तव्यको रूपमा विकास गर्दै लगिनेछ। 49

0: स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि आवश्यकतामा आधारित तालिम सञ्चालन, दक्ष जनशक्तिको प्रभावकारी परिचालन तथा स्वास्थ्य सम्बन्धी अनुसन्धानात्मक कार्यका लागि संस्थागत क्षमता विकास गरिनेछ। प्रादेशिक रोग नियन्त्रण केन्द्रलाई स्रोत साधन युक्त बनाई प्रभावकारी र किफायती जनस्वास्थ्य सेवा प्रवाह गर्न सक्षम बनाइनेछ। 50 मुटु तथा क्यान्सर उपचार सहायता जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार, महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकालाई प्रोत्साहन लगायतका सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ। विद्यालय केन्द्रित सामुदायिक नर्सिङ कार्यक्रम सञ्चालन गरी आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गरिनेछ। 51 मातृ तथा नव शिशु स्वास्थ्य सुधारलाई प्राथमिकता दिँदै नव शिशु साधन उपचार सेवा स्पेशल न्यूबर्न केयर युनिट तथा बर्थिङ सेन्टरलाई थप प्रभावकारी बनाइनेछ। आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि रणनीतिक स्थानका स्वास्थ्य संस्थामा मेडिकल अधिकृतको व्यवस्था तथा अन्तर आबद्ध डिजिटल हेल्थ प्रणाली विस्तार, पूर्वाधार विकास र जनशक्तिको क्षमता अभिवृद्धि गरिनेछ। सभामुख महोदय, लैंगिक समानता तथा सामाजिक समावेशीकरण प्रवर्धनका लागि लक्षित वर्गको सशक्तिकरण गरिनेछ। लैंगिक हिंसा विरूद्ध शून्य सहिष्णुताको मान्यता अनुरूप जोखिममा परेका व्यक्तिको संरक्षण, उद्धार, पुनर्स्थापन तथा सामाजिक पुनः एकीकरणका लागि सञ्चालनमा रहेका दीर्घकालीन पुनर्स्थापना केन्द्र तथा अल्पकालीन सेवा केन्द्रको संस्थागत सुदृढीकरण गरिनेछ। 53 अपाङ्गता भएका व्यक्ति तथा लैंगिक एवं यौनिक अल्पसंख्यक समुदायको संरक्षण, क्षमता विकास र मूल प्रवाहीकरण गरिनेछ। अपाङ्गता भएका व्यक्तिका लागि सूचना संचार तथा डिजिटल पहुँच विस्तार गर्नुका साथै सांकेतिक भाषा सेवाको प्रवर्धन तथा सांकेतिक भाषा सम्बन्धी अध्ययन तथा अनुसन्धान गरिनेछ। 54 दलित समुदायको सम्मान, समानता, अधिकार तथा सशक्तिकरण सुनिश्चित गर्न गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गरिनेछ। जातीय विभेदबाट विभेदभाव तथा छुवाछुत विरूद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै दलित समुदायको शिक्षा, सिप, रोजगारी, उद्यमशीलता, नेतृत्व विकास तथा सामाजिक आर्थिक सशक्तिकरणका लक्षित कार्यक्रम सञ्चालन गरिनेछ। दलित समुदायको परम्परागत ज्ञान, सिप, कला, पेशा र व्यवसायलाई यान्त्रिकरण तथा आधुनिकीकरण गरिनेछ। अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्दै परिवार र समाजबाट अवहेलित जोडीलाई समर्थन र पुनर्स्थापना गरिनेछ। 55 बाल अधिकार संरक्षण तथा बाल मैत्री स्थानीय शासनको प्रवर्धनका लागि स्थानीय सरकारसँग समन्वय र सहकार्य गरिनेछ। दिवा शिशु स्याहार केन्द्रको क्षमता अभिवृद्धि तथा संस्थागत सुदृढीकरणलाई निरन्तरता दिइनेछ। बौद्धिक तथा अन्य प्रकारका अपाङ्गता भएका बाल बालिकाको सामाजिक सुरक्षा र सम्मानजनक जीवनयापन सुनिश्चित गर्न समावेशी शिक्षामा पहुँच विस्तार गरिनेछ। अटिजम र मस्तिष्क पक्षघात भएका बाल बालिकाका लागि दिवा सेवा केन्द्र र थेरापी सहितको विशेष कार्यक्रम सञ्चालन गरिनेछ। 56 ज्येष्ठ नारीको ज्ञान, सिप तथा अनुभवलाई समुदायको हितमा उपयोग गरिनेछ। ज्येष्ठ नारीमा निहित जीवन मूल्य, संस्कार, परम्परागत ज्ञान तथा अनुभवलाई बाल बालिका र युवा पुस्तामा हस्तान्तरण गर्न अन्तर पुस्ता सिकाई तथा संवाद कार्यक्रम सञ्चालन गरिनेछ। ज्येष्ठ नागरिकका लागि सम्मानजनक जीवनयापन सुनिश्चित गर्न दिवा सेवा केन्द्र तथा आश्रमहरूको सुदृढीकरण गरिनुका साथै सड़क आश्रित मानव मुक्त गण्डकी प्रदेश अभियानलाई मानव सेवा आश्रमसँगको सहकार्यमा निरन्तरता दिइनेछ। सन्ताउन गुणस्तरीय शिक्षा हाम्रो संकल्प। सामुदायिक शैक्षिक संस्था उत्कृष्ट विकल्पका लागि शिक्षकको क्षमता विकास र शैक्षिक पूर्वाधार स्तरोन्नति गरिनेछ। विद्यालय समायोजन गरी ठूला अगुवा एवं आवासीय विद्यालय सञ्चालनका लागि स्थानीय सरकारसँग सहकार्य गरिनेछ। विद्यार्थीलाई वृत्ति परामर्श सिप परीक्षण अभिभावक शिक्षा तथा लक्षित वर्ग केन्द्रित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ। अन्तर्विद्यालय विषय विज्ञता आदान प्रदान कार्यक्रम सञ्चालन गरिनेछ। 58 माध्यमिक शिक्षा परीक्षालाई सुदृढ गरिनेछ। शिक्षक अभिलेख व्यवस्थापन सिटरोल दर्ता तथा अवकाशपछिका सेवा सुविधालाई व्यवस्थित गरिनेछ। गुरूकुल गुम्बा मदरसा आश्रम घुम्ती तथा वैकल्पिक विद्यालय लगायतका सामुदायिक शैक्षिक संस्थाको संरक्षण तथा सामुदायिक सिकाई केन्द्रको क्षमता अभिवृद्ध गरिनेछ। ६९ डिजिटल गण्डकीको आधार विद्यालयमा आईसीटी पूर्वाधार कार्यक्रम अन्तर्गत विद्यालय तहदेखि नै एआई ब्लकचेन र साइबर सुरक्षा लगायत सूचना प्रविधि सम्बन्धी नवीनतम ज्ञान प्रदान गरिनेछ। स्टिम ल्याब विद्यालय हरित क्षेत्र र प्रवर्धन तथा नवप्रवर्धनात्मक शैक्षिक कार्यक्रम मार्फत विद्यार्थीमा सृजनशीलता र नवीनता विकास गरिनेछ। ६० प्राविधिक तथा व्यावसायिक शिक्षालाई श्रम बजारको मागसँग आबद्ध गर्दै सिक्दै कमाउँदै कमाउँदै सिक्दै कार्यक्रमलाई निरन्तरता दिइनेछ। गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान तथा गण्डकी प्राविधिक शिक्षालयको भौतिक र शैक्षिक पूर्वाधार विकासलाई निरन्तरता दिइनेछ। ६१ संघ स्थानीय तह तथा निजी क्षेत्रसँगको सहकार्यमा बजारको माग अनुसार व्यावसायिक सिप विकास तालिम सञ्चालन गरिनेछ। उत्कृष्ट उद्यमीलाई सम्मान तथा प्रोत्साहन गरिनेछ। राष्ट्रिय श्रम आप्रवासन नीति 2082 प्रावधान कार्यान्वयन गर्दै वैदेशिक रोजगारीलाई सुनिश्चित व्यवस्थित र मर्यादित बनाइनेछ तथा विदेशबाट फर्किएका श्रमिकका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन गरिनेछ। ६२ ज्ञान खोप र आविष्कार विश्वविद्यालयले बनाउँछ विकासको आधार। अवधारणा अनुसार गण्डकी विश्वविद्यालयलाई विशिष्टकृत प्राविधिक विश्वविद्यालयको रूपमा विकास गरिनेछ। उच्च शिक्षा प्रदायक सरकारी सामुदायिक तथा निजी क्याम्पसको शैक्षिक स्तर सुधारका लागि प्रवर्धनात्मक तथा नियामक कार्यलाई व्यवस्थित गरिनेछ। शैक्षिक परामर्श तथा भाषा शिक्षण संस्थाको अभिलेखीकरण नियमन र अनुगमन प्रभावकारी बनाइनेछ। ६३ प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन गर्दै गुरूङ मगर लगायतका मातृभाषाको संरक्षण प्रवर्धन र सम्प्रवर्धन र प्रवर्धन गरिनेछ। धर्म संस्कृति कला साहित्य संगीत तथा रैथाने ज्ञान सिप र कला संरक्षण गर्नुको साथै योग ध्यान आरोग्य स्वरोजगार तथा आध्यात्मिक जीवनशैली प्रवर्धन कार्यक्रमलाई विद्यालय तथा समुदाय स्तरसम्म विस्तार गरिनेछ। ६४ गण्डकी प्रदेश संग्रहालय तथा प्रदेशभित्रका अन्य संग्रहालयको पूर्वाधार विकास संरक्षण र प्रवर्धन गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ। संस्कृति तथा पुरातात्विक सम्पदा संरक्षण जीर्णोद्वार अन्वेषण अभिलेखीकरण तथा महत्वपूर्ण पुरातात्विक वस्तुको संकलन संरक्षण र प्रदर्शनी व्यवस्थापनका साथै यस सम्बन्धी अध्ययन अनुसन्धान तथा प्रकाशन कार्यलाई प्रवर्धन गरिनेछ। 65 गण्डकी प्रदेशमा स्थायी ठेगाना भएका ओलम्पियन तथा राष्ट्रिय स्तरका खेलाड़ीलाई प्रदान गर्दै आएको सहयोग तथा प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिँदै खेलकुद क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्ति संस्थालाई सम्मान तथा प्रोत्साहन गरिनेछ। खेलाड़ीको डिजिटल प्रोफाइल तयार गर्न गण्डकी गौरव अवधारणा अगाडि बढ़ाई खेलाड़ीबाट प्राप्त उपाधि उपलब्धि तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रेकर्डलाई संस्थागत रूपमा अभिलेखीकरण गरिनेछ। 66 खेलछ गण्डकी जुनियर खेलकुद कार्यक्रम तथा प्रदेश र राष्ट्रिय स्तरका प्रतियोगितालाई थप व्यवस्थित गरिनेछ। विद्यालय तथा स्थानीय स्तरबाट खेल प्रतिभा पहिचान गरी उत्कृष्ट खेलाड़ीलाई प्रशिक्षण बन्द प्रशिक्षण तथा छात्रवृत्ति उपलब्ध गराइनेछ। 67 खेलकुद क्षेत्रको संस्थागत सुदृढीकरणका लागि प्रदेश स्थानीय तह तथा निजी क्षेत्र बीच सहकार्य र साझेदारी अभिवृद्धि गरिनेछ। प्रत्येक जिल्लामा बहुउद्देशीय कबड्डी हल रंगशाला वा क्रिकेट मैदान निर्माण कार्यलाई प्राथमिकता दिँदै खेल पूर्वाधारको संरक्षण स्तरोन्नति र प्रभावकारी व्यवस्थापन गरिनेछ। साहसिक एवं उच्च उचाइ खेलकुदको विकास र विस्तार गर्दै गण्डकी प्रदेशलाई खेल पर्यटन गन्तव्यका रूपमा विकास गरिनेछ। 68 युवाको विकास र विकासमा युवा अवधारणा अनुसार प्रदेश युवा नीति तथा योजना तर्जुमा गरिनेछ। विकास तथा नीतिगत निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण र प्रभावकारी सहभागिता सुनिश्चित गरिनेछ। प्रदेश नमूना युवा संसद तथा युवा मैत्री स्थानीय शासन कार्यक्रम सञ्चालन गरिनेछ। 69 अबको निकास युवाको विकास अभियान मार्फत युवामा सकारात्मक सोच नेतृत्व विकास उद्यमशीलता सीप तथा क्षमता विकास गरी युवालाई योग्यता अनुसारको काम र काम अनुसारको दाम कमाउन सक्षम बनाइनेछ। युवा क्लब स्काउट तथा युवा लक्षित सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ। युवा लक्षित डिजिटल साक्षरता मनोपरामर्श तथा सूचना प्रविधिमा आधारित क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ। 70 खेल कला र संस्कृति छाड्ने छैनौ दिगो जीवन पद्धति आत्मसात गर्दै खेल कला र संगीत क्षेत्रमा संलग्न युवालाई थप सशक्तिकरण गरी प्रशिक्षकका रूपमा रोजगारी सिर्जना गरिनेछ। प्रकृति तथा वातावरण मैत्री रैथाने सिप अपनाई दिगो जीविकोपार्जन प्रवर्धन गर्ने नीति अवलम्बन गरिनेछ। सभामुख महोदय, राष्ट्रिय तथा प्रादेशिक सड़क सञ्जाल अन्तर्गत विगत लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेका अधुरा सड़क एवं सड़क पुलको निर्माणलाई प्राथमिकता दिइनेछ। गोरखाको चुमनुप्री र मनाङको नारपा भूमि गाउँपालिकाका प्रशासनिक केन्द्रलाई यातायात पहुँचमा जोड्ने कार्यलाई प्राथमिकता दिनुका साथै स्थानीय तहका केन्द्र जोड्ने बाँकी सबै सड़क कालोपत्रे गर्दै लगिनेछ। 72 रणनीतिक तथा प्राथमिकता प्राप्त सड़क आयोजना निर्माण स्तरोन्नति तथा सञ्चालनलाई प्रभावकारी बनाउन प्रादेशिक सड़क सञ्जाल मापदण्ड स्वीकृत गरी कार्यान्वयन गरिनेछ। अन्तर प्रदेश सड़क सञ्जाल विस्तारका लागि गण्डकी प्रदेशको मुस्ताङबाट कर्णाली प्रदेशको डोल्पा जोड्ने सड़क स्तरोन्नति गरिनेछ। 73 सड़क सञ्जाल सुधार अवधारणा अनुसार राष्ट्रिय तथा प्रादेशिक सड़क सञ्जालमा पर्ने महत्वपूर्ण सड़क पुल प्राथमिकताका साथ निर्माण गरी सर्वयाम सड़कको रूपमा विकास गरिनेछ। सड़क स्तरोन्नति मार्फत उद्योग एवं सघन बस्ती भएको स्थान तथा कृषि पकेट क्षेत्रमा सुरक्षित र भरपर्दो आवागमन सुनिश्चित गरिनेछ। दुर्गम तथा सड़क पहुँच नपुगेका क्षेत्रमा झोलुङ्गे पुल निर्माण गरिनेछ। सड़क पुल विस्तार गर्दा बेली ब्रिजको निर्माणलाई प्राथमिकता दिइनेछ। 74 सड़क तथा यातायात पूर्वाधार सुरक्षाका लागि नियमित र आकस्मिक मर्मत सम्भार तथा व्यवस्थापनलाई प्रभावकारी बनाइनेछ। सड़क दुर्घटना न्यूनीकरणका लागि सड़क सुरक्षा परीक्षण गरी सोबाट प्राप्त सुझावका आधारमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। 75 प्रदेशको रूपान्तरणकारी आयोजनाका रूपमा रहेको सालग्राम करिडोर तथा कोरला पोखरा त्रिवेणी सड़क आयोजनाको निर्माण तथा स्तरोन्नति कार्यलाई निरन्तरता दिइनेछ। दुम्की बास भगवन त्रिवेणी सड़क खण्डको नयाँ निर्माण तथा स्तरोन्नतिका लागि नेपाल सरकारसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ। ग्रामीण सड़क सञ्जाल सुधार परियोजना अन्तर्गत प्रादेशिक सड़क निर्माण तथा स्तरोन्नति कार्यलाई निरन्तरता दिइनेछ। 76 प्रदेश सरकारका मन्त्रालय एवं निकायका क्षतिग्रस्त संरचना प्राथमिकताका आधारमा पुनर्निर्माण प्रबलीकरण एवं मरम्मत गरी सञ्चालन गरिनेछ। नवलपरासी बसुपुमा प्रादेशिक कार्यालय निर्माण कार्य आरम्भ गरिनेछ। प्रदेशभित्रका उपयुक्त स्थानमा सुरक्षित एकीकृत नमूना आदर्श ग्राम निर्माणका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ। 77 सार्वजनिक यातायात सेवाको गुणस्तर अभिवृद्धिका लागि यात्रु चाप र आवश्यकताका आधारमा महत्वपूर्ण स्थानका बस पार्क स्तरोन्नति गरिनेछ। सार्वजनिक सवारी साधनलाई क्रमशः विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न विशेष प्रोत्साहन गरिनेछ। पोखरामा सञ्चालित सार्वजनिक यातायात सेवालाई महानगरपालिकाको साझेदारीमा विद्युतीय सार्वजनिक सवारी सञ्चालन गर्ने कार्य अगाडि बढाइनेछ। राइड सेयरिङ सेवा नियमन र व्यवस्थापन नियमावली कार्यान्वयन गरिनेछ। 78 यातायात कार्यालयबाट हुने भुक्तानी लगायतका सेवा प्रवाहलाई छिटो छरितो पारदर्शी र सेवाग्राही मैत्री बनाउन अनलाइन प्रणाली सहितको एकल बिन्दु सेवा केन्द्रको रूपमा विकास गरिनेछ। सवारी चालक अनुमति पत्र छपाई तथा वितरण कार्य प्रदेश स्तरबाट सञ्चालन गरिनेछ। सम्पूर्ण यातायात कार्यालयबाट अन्तर प्रदेश रूट परमिट दिने सम्बन्धमा आवश्यक समन्वय गरिनेछ। सभामुख महोदय, सिंचाई र खानेपानी तर्फका अधुरा आयोजना सम्पन्न गर्न प्राथमिकता दिइनेछ। आयोजनाको अपनत्व वृद्धि र दियो व्यवस्थापन गर्न मरम्मत सम्भार कोषको स्थापनाका लागि प्रोत्साहन गर्दै उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। 80 सञ्चालनमा रहेका आयोजनाको समयानुकूल मरम्मत सम्भार र सुधार गरी प्रणालीको दक्षता अभिवृद्धि गर्ने व्यवस्थाका लागि पहल गरिनेछ। शैक्षिक संस्था, स्वास्थ्य संस्था, धार्मिक एवं पर्यटकीय स्थल लगायतका स्थानमा खानेपानीको पहुँच विस्तार गरिनेछ। 81 जनस्वास्थ्यलाई केन्द्रमा राखी स्वच्छ पानी स्वस्थ जीवन अभियान मार्फत वृहत खानेपानी आयोजनामा पानी शुद्धिकरण प्रणालीलाई विशेष प्राथमिकता दिँदै सबै घरधुरीमा निजी धारा जडान गर्ने लक्ष्यका साथ तहगत इकाईको समन्वयमा एक घर एक धारा कार्यक्रम समन्वय सम्पन्न गरिनेछ। 82 नदी किनारका बाँझो खेतीयोग्य जमिनमा वर्षैभरि सिंचाई सुविधा उपलब्ध गराउन नदी किनारका गरा सधैँ हराभरा अभियान थालनी गरिनेछ। एकीकृत जलस्रोत विकास कार्यक्रम अन्तर्गत एक जिल्ला एक जलाशयको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गरिनेछ। 83 कृषि र सिंचाई सम्बन्ध निकायको समन्वयमा खेतीयोग्य जमिनमा 12 महिना सिंचाई सुविधा पुर्याई कृषि उत्पादन र उत्पादकत्व बढाउन प्राथमिकताका साथ सतह भूमिगत पाइप तथा लिफ्ट सिंचाई कार्यक्रमलाई निरन्तरता दिइनेछ। उच्च पहाड़ी तथा हिमाली क्षेत्रका परम्परागत पशु चरण खर्कमा बढ्दो खानेपानी समस्या समाधान गर्न कृषि र सिंचाई निकाय बीचको समन्वयमा कार्यक्रम सञ्चालन गरिनेछ। 84 लिफ्टिङ खानेपानी र सिंचाई आयोजनमा प्रदान गर्दै आएको विद्युत महसुलको अनुदानलाई निरन्तरता दिइनेछ। सञ्चालन लागत कम गर्न र दिगोपनका लागि सतह ग्राभिटी प्रणालीलाई विशेष जोड़ दिइनेछ। 85 मनसूनजन्य विपदबाट क्षतिग्रस्त खानेपानी सिंचाई तटबन्ध र लघु जल विद्युत आयोजनाको मरम्मत सम्भार तथा पुनर्स्थापनाका लागि तीनै तहका सरकारको सहकार्यमा कार्य अघि बढ़ाउनुका साथै जोखिमयुक्त भौतिक संरचना एवं खेतीयोग्य जमिन संरक्षणका लागि योजनाबद्ध नदी व्यवस्थापन र तटबन्ध निर्माण कार्यलाई निरन्तरता दिइनेछ। संघ प्रदेश र स्थानीय तहको समन्वयमा यन वास्मिस निमिस र निस जस्ता राष्ट्रिय सूचना प्रणालीहरूमा ऊर्जा जलस्रोत र खानेपानी सम्बन्धी विवरण प्रविष्ट गरी एकीकृत तथ्याङ्क व्यवस्थापन गरिनेछ। 87 उज्यालो गण्डकी अभियानलाई पूर्णता दिँदै विद्युत खपत वृद्धि र आपूर्तिलाई भरपर्दो बनाइनेछ। विद्युतीय सवारी साधन तथा अन्य विद्युतीय सामानको प्रयोगलाई प्रोत्साहन तथा स्थानीय तहसंघको साझेदारीमा सड़क बत्ती जडान गर्नुका साथै संस्थागत र घरेलु सौर्य ऊर्जा प्रविधिलाई निरन्तरता दिइनेछ। 88 प्रदेशको कार्यक्षेत्रभित्र पर्ने विद्युत आयोजनाको सर्वेक्षण र उत्पादनका लागि इजाजत पत्र दिने कार्यको शुरूआत गर्दै प्रभावित क्षेत्रका नागरिकले शिविर लगानी गर्न सक्ने व्यवस्थाका लागि आवश्यक कानूनी प्रबन्ध मिलाइनेछ। प्रदेशमा सञ्चालित जलविद्युत आयोजनाको प्रभावकारी नियमन गर्ने व्यवस्था मिलाइनेछ। सभामुख महोदय, प्रादेशिक नीति तथा योजना निर्माण प्रक्रियालाई सहभागितामूलक समावेशी र तथ्यमा आधारित बनाउँदै संघ प्रदेश र स्थानीय तह बीचको प्रशासनिक तथा शासकीय अन्तर सम्बन्धलाई थप मजबूत बनाउन योजना तर्जुमा कार्यान्वयन र स्रोत व्यवस्थापनमा सहकार्य समन्वय र साझेदारी प्रवर्धन गरिनेछ। सार्वजनिक सुशासन फेलोशिप कार्यक्रमलाई थप एकीकृत गरी कार्यान्वयन गरिनेछ। 90 विकासका सूचकलाई वस्तुनिष्ठ बनाउन तथ्याङ्क प्रणालीलाई सुदृढ गरी तथ्यपरक नीति निर्माण पद्धति अवलम्बन गरिनेछ। बहुवर्षीय तथा सालबसाली आयोजनाको नतिजामूलक अनुगमन तथा मूल्याङ्कन गरी कार्यान्वयनमा जवाबदेहिता र गुणस्तर सुनिश्चित गरिनेछ। 91 गण्डकी प्रदेश नीति तथा योजना आयोजना प्रदेशको प्राज्ञिक थलो र उच्च स्तरीय थिङ्क ट्याङ्कको रूपमा विकास गरिनेछ। प्रदेश सरकारको प्रशासनिक कार्य सम्पदालाई नतिजामुखी बनाउन संस्थागत स्मृति संरक्षण र सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता ल्याउन डिजिटल प्रणालीमा आधारित शासकीय सुधारका कार्यलाई तीव्रता दिइनेछ। 92 गण्डकी प्रदेशको शासकीय सुधार संहिता कार्यान्वयनको आधारका लागि नीतिगत तथा कानूनी प्रबन्ध जनशक्ति विकास जवाबदेहिता र प्रविधि मैत्री एवं गुणस्तरीय प्रशासकीय पूर्वाधार विकास तथा विस्तार गरिनेछ 93 योग्य मानव संसाधन छनौट र व्यवस्थापन मार्फत सार्वजनिक प्रशासनलाई सक्षम सुदृढ र सेवामुखी बनाउन तयार गरिएको प्रदेश लोकसेवा आयोगको रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयन गरिनेछ 94 सार्वजनिक सेवालाई सरल पारदर्शी र नागरिक मैत्री बनाई सुशासन प्रवर्धन गर्न डिजिटल गण्डकी गुरु योजना मार्फत डिजिटल प्रविधि केन्द्र तथा ई गभर्नेन्सको आधार तयार गरिनेछ सरकारी कामकाजमा कृत्रिम बुद्धिमत्ता एआईको प्रयोगमा जोड़ दिइनेछ 95 कर्मचारीको कार्य सम्पादन मापनलाई प्रभावकारी पारदर्शी र नतिजामूलक बनाउन मुख्य नतिजा क्षेत्र र सूचक समावेश भएको मापदण्ड तयार गरी लागू गरिनेछ आयोजनालाई निर्धारित समय लागत र गुणस्तरमा सम्पन्न गर्न आयोजना प्रमुखलाई जिम्मेवार र जवाबदेही तुल्याइनेछ 96 प्रदेश तथा स्थानीय सेवामा कार्यरत कर्मचारीको सामाजिक सुरक्षा प्रणाली सुदृढ बनाउन योगदानमा आधारित निवृत्ति भरण सम्बन्धी कानून तर्जुमा गरिनेछ गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान समयानुकूल परिमार्जन गरी क्षमता विकासको उत्कृष्ट केन्द्रका रूपमा विकास गरिनेछ 97 संगठन तथा व्यवस्थापन सर्वेक्षण राष्ट्रिय मापदण्ड 2082 अनुरूप प्रदेश तथा स्थानीय तहको प्रशासनिक संरचनालाई आवश्यकता कार्यबोझ र सेवा प्रवाहको प्रकृति अनुसार पुनर्संरचना गरी सक्षम मितव्ययी र परिणाममुखी बनाइनेछ सेवा प्रवाहलाई छिटो छरितो र जनमुखी बनाउन एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सहित एकीकृत सेवा कार्यालय स्थापना गरिनेछ प्रदेश किताबखानालाई विशिष्ट कृति र प्रविधि मैत्री अभिलेख व्यवस्थापन निकायका रूपमा पुनर्संरचना गरी कर्मचारीको वैयक्तिक विवरण सुरक्षित गरिनेछ 98 सूचना प्रविधिको अधिकतम उपयोग मार्फत सेवा ग्राहकको चाप बढ़ी हुने कार्यालयमा अनलाइन सेवा विस्तार गरी सार्वजनिक सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गरिनेछ आयोजनाको भौतिक तथा वित्तीय प्रगतिबारे रियल टाइम सूचना प्राप्त हुने गरी गण्डकी प्रदेश अनुगमन प्रणालीलाई स्तरोन्नति गरिनेछ 99 नवप्रवर्तनको अभियान सबै स्थानीय तहमा सञ्चालन भन्ने समन्वयिक मान्यताका आधारमा सञ्चालित मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमलाई सबै स्थानीय तहमा विस्तार गरिनेछ ग्रामीण क्षेत्रमा उद्यमशीलता उत्पादन र रोजगारी अभिवृद्धि गर्न तीन तहका सरकार बीचको सहकार्य स्रोत साझेदारी र कार्यगत समन्वयलाई प्रभावकारी बनाइनेछ 100 मानव अधिकार सम्बन्धी चालू राष्ट्रिय कार्ययोजनालाई आन्तरिकरण गर्दै विपन्न सीमान्तकृत तथा उत्पीडित समुदायको अधिकार संरक्षण र सशक्तिकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्नेछ स्थानीय न्यायिक समितिको संस्थागत क्षमता अभिवृद्धि गरी स्थानीय तहको न्याय निरूपणलाई प्रभावकारी बनाइनेछ 101 प्रदेश स्तरीय विपद जोखिम व्यवस्थापनका लागि पूर्व सूचना प्रणालीलाई भरपर्दो र समयमै सूचना प्रवाह गर्न सक्षम बनाइनेछ विपद पूर्व तयारी प्रतिकार्य र पुनर्स्थापनालाई सुदृढ बनाउन स्थानीय युवालाई विपद व्यवस्थापन स्वयंसेवकका रूपमा परिचालन गर्दै विपद उत्थानशील समाजको विकासमा जोड़ दिइनेछ 102 संचार माध्यमको दर्ता तथा नवीकरण प्रक्रियालाई डिजिटल प्रणालीमा रूपान्तरण गरी सेवा प्रवाहलाई छरितो पारदर्शी र प्रभावकारी बनाइनेछ। श्रमजीवी पत्रकारको पेशागत सुरक्षा सुनिश्चित गर्दै क्षमता अभिवृद्धिमा विशेष जोड दिइनेछ। 103 प्रदेशभित्र शान्ति सुरक्षा, अपराध अनुसन्धान, लागू औषध दुर्वेशन, साइबर अपराध, मानव बेचबिखन तथा महिला र बालबालिकामाथि हुने हिंसा नियन्त्रणका लागि सुरक्षा निकायसँगको समन्वय र सहकार्यलाई सुदृढ गरिनेछ। प्रमुख शहरी क्षेत्र तथा संवेदनशील नाकामा स्मार्ट सर्विलियन्स प्रणाली विस्तार गरी एकीकृत आपतकालीन सेवा सञ्चालनमा ल्याइनेछ। 104 कार्यपालिका र व्यवस्थापिका बीचको समन्वय तथा अन्तर सम्बन्ध सुदृढ गर्दै कानून निर्माण प्रक्रियालाई सहज एवं सरल बनाइनेछ। नेपालको संविधान बमोजिम जिल्ला सभा तथा जिल्ला समन्वय समितिका लागि आवश्यक कानून तर्जुमा गरिनेछ। माननीय सभामुख महोदय, प्रदेशको समुन्नति, सुशासन र दिगो विकासको साझा आकांक्षाको सम्बोधन केवल प्रदेश सरकारको एकल प्रयासबाट मात्र सम्भव छैन। यसका लागि सबै पक्षको सहकार्य, समन्वय र संयुक्त प्रतिबद्धता अपरिहार्य छ। ग्रामीण बस्तीहरू क्रमशः उजाडिँदै जानु, खेतीयोग्य जमिन बाँचिँदै जानु, गरिबी, रोजगारी, बेरोजगारी, सीमित स्रोत साधन तथा असमान विकास जस्ता विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्दै बदलिदो समय र जनअपेक्षाहरू विकासको नयाँ आधार निर्माण गर्ने दिशामा आर्थिक वर्ष 2083-84 को प्रस्तुत नीति कार्यक्रम महत्वपूर्ण मार्गदर्शक बन्ने विश्वास लिएको छु। प्रदेशको समग्र विकास, समृद्धि र सुशासनको यात्रामा योगदान पुर्याउनु हुने जनप्रतिनिधि, पदाधिकारी, राष्ट्रसेवा कर्मचारी, निजी क्षेत्र, सहकार्य तथा सामुदायिक क्षेत्र, नागरिक समाज, संचार जगत तथा सम्पूर्ण प्रदेशवासी दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार व्यक्त गर्छु। साथै प्रस्तुत नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा यहाँहरूको निरन्तर सहयोग, सहकार्य र सक्रिय सहभागिता हुने अपेक्षा गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब यो बैठक 30 मिनटको लागि स्थगित हुन्छ।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतको राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह चौरासी सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
6: आहा, अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।